दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब दोस्रो पृष्ठका खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्र शुरू हुन अघि मंचमा एउटा फरक दृश्य देखियो। महामन्त्री प्रदीप पौडेलले उद्घोषकको भूमिका निर्वाह गर्दै मंचबाट बोधगम्य र गम्भीर आह्वान गरे। नेपालको समग्र विकासका लागि नेपाललाई बिरूवामा मलजल गरेर जलवायु परिवर्तनको पक्षमा सधैँ अघि बढ़ने संकल्प गरौं। कांग्रेस महाधिवेशनमा जलवायु न्यायको मुद्दा समेत प्राथमिकतामा परेको छ।
3: नेपाली कंग्रेसले निजी क्षेत्रलाई मुख्यत कर राजस्वको स्रोतका रूपमा मात्र हेर्ने अभ्यासबाट बाहिर निस्किएर सम्पत्ति सृजना, उत्पादन, नवप्रवर्तन र रोजगारीको प्रमुख सम्भागका रूपमा स्वीकार गर्नुपर्ने बताएको छ। कंग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा उत्पादन, निजी लगानी, उद्यम विस्तार र रोजगारी सृजनालाई आर्थिक नीतिको केन्द्रमा राख्ने प्रस्ताव गरिएको हो।
2: मंगसिर एकदेखि उपत्यकामा मासु बिक्रीमा कड़ाई गरिएको छ। मासु पसलमा खुला रूपमा मासु झुण्ड्याएर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै बासी सडे गलेको रोग र काल गतिले मरेका पशुको मासु बिक्रीमा रोक लगाइने भएको छ। कसैको नाममा बाख्रीको मासु वा अन्य मिसावटयुक्त मासु समेत बिक्री गर्न नपाइने भनिएको छ।
3: आगामी असोज 25 गते घटस्थापनाबाट शुरू हुने दशैंमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चाप, बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क, टिकटको कालो बजारी तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो अनुमान गरेको हो।
2: रोजगारीको सिलसिलामा प्रवास गएका नेपालीहरू चाड़पर्व मनाउन स्वदेश फर्कन थालेका छन्। उनीहरू भारतबाट दशैं तिहार मनाउनका लागि स्वदेश फर्कन थालेका हुन्। सुदूरपश्चिम प्रदेशको अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन्।
3: नेपालीलाई चाड़पर्वले गाँजेको छ, तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ। घिउको उत्पादन घट्दा बजारमा अभाव भएको हो।
2: दशैं नजिकैसँगै काठमाडौँको भिकुटी मण्डप लगायत अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढ़ेको छ। खुला बजारमा दशैंका लागि नयाँ कपड़ा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहल पहल अन्य समयको तुलनामा बढ़ेको हो।
3: चाडपर्व नजिकैसँगै बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु बिक्रीमा बिगबिगी बढ़ेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नागेका वस्तुको बिक्री बढ़ेको पाइएको हो।
2: स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ। स्वास्थ्य बीमा बोर्डको बैठकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्राप्त गर्दा 16 वर्ष उमेर पूरा गरेका नागरिकको राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
3: भक्तपुरका 55 वर्षीय हरिसुन्दर बज्राचार्य लामो समयदेखि मधुमेहका रोगी हुन्। उनले नियमित जाँच र नियमित औषधिका लागि खर्च आवश्यक पर्छ। शुरूमा उनलाई स्वास्थ्य बीमा सेवाका बारेमा थाहा थिएन। पछिल्लो समय चिकित्सकले नै बीमा मार्फत आउँदा सहज हुने बताएपछि उनी 1 वर्ष यता बीमा सेवा मार्फत उपचार गरिरहेका छन्। उनले बिहिबार पनि स्वास्थ्य बीमा सेवा मार्फत उपचार गराएका थिएन।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डेसो खुशीको कलेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: अब विदेशका खबर अमेरिकाले कृत्रिम बुद्धि अर्थात एआईको जोखिम न्यूनीकरण गर्न नयाँ कार्यदल बनाएको छ कार्यदलले यस प्राविधिक जोखिम र अवसरहरूको मूल्यांकन गर्नुका साथै राष्ट्रको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाएको छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा जेक क्लेटन नयाँ एआई चार नियुक्त भएका छन् अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक क्लेटन यो भूमिका सम्हाल्ने दोस्रो व्यक्ति हुन्
7: अब खेल र खेलाड़ीका खबर 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता संचालन व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धी जिम्मेवारी कार्य सम्पादन समितिलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ
6: अब विचार तथा विश्लेषण कांग्रेसको बदलिदो कार्यदिशा शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ बदलिदो कांग्रेसको वास्तविक संकेत भाषणमा होइन व्यवहारमा देखिने परिवर्तनमा मापन हुनेछ संगठन कति सक्रिय भयो नीति कति सामूहिक भयो युवा कति निर्णायक बने विविध समुदायको आवाज कति सुनियो असहमति कति सम्मानित भयो र नागरिकले पार्टीलाई आफ्नो भविष्यसँग कति जोड्न सके यिनै विषयले कांग्रेसको आन्तरिक र बाह्य संकटका बीच सम्भावनाको ढोका ढकढकाइरहेको छ बदलिदो नेपाली समाजलाई बुझेर कांग्रेसले आफूलाई कति गहिराईका साथ पुननिर्माण गर्न सक्छ कांग्रेस सामु यो बदलिदो परिवेशमा बदलिदो परीक्षाको घड़ी पनि हो 15 महाधिवेशन
8: विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पार्थ्यो कुनै
9: अहिलेको जमानामा

0: छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफद मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553।
3: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर डट कम सीआईएन को फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 19 गते सोमबार अक्टोबर 5 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको दशमी तिथि विश्व शिक्षक दिवस। कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह। लोकतन्त्रको ठेका नलिन पुराना दललाई रासपा सभापतिको सुझाव। पार्टी बदल्ने सभापति थापाको रोडम्याप।
1: सवारी चाप बढेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माणको योजना। कोरोला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता। स्याप्रो हाइड्रो पावरबाट परीक्षण उत्पादन शुरू।
0: चाडपर्वलाई अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने। अनाधिकृत पार्किङले दुर्घटना बढ़ायो। विपदपछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै।
1: फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किँदै मलेसियाबाट 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती। इथियोपियामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह।
0: र ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमानमा। पछाडि शनिस्तरीय गोल्ड कपमा आज झापा 11 र ललितपुरको 3 स्टार भिड्ने। ताप्लेजुङमा खेलकुद महोत्सव हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशन। लोकतन्त्र सुदृढ बनाउने प्रतिबद्धता र दलहरू बीचको एक अर्कालाई आरोप प्रत्यारोप।
1: कांग्रेस सभापति गगन थापाले परम्परागत शैलीभन्दा बाहिर निस्केर निर्वाचन संगठन सुशासन र आर्थिक समुन्नतिलाई केन्द्रमा राख्दै 15 महाधिवेशनमा पेश गर्न भावी राजनीतिक मार्गचित्र सहितको राजनीतिक प्रतिवेदन तयार गरेको बताउनु भएको छ। राष्ट्रिय पुनर्जागरण र समुन्नतिलाई मूल आधार बनाउँदै तयार प्रतिवेदनमा उहाँले विगतमा कमजोरी स्वीकार गर्ने, नागरिकसँगको दूरी घटाउने र परिमाणका आधारमा नेतृत्वको मूल्यांकन गर्ने प्रणाली प्रस्ताव गर्नुभएको हो। निर्वाचनमा गठबन्धन नगर्ने उम्मेद्वार छनौटमा योग्यता र योगदानलाई प्राथमिकता दिने समेत कार्यविधि समेत बनाइएको छ। महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले राजनैतिक प्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनु भएको छ।
3: रोचक के भयो, नेपालमा एन्टी पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिनँ भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा चोकमा चौक

0: कार्यक्रममा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ? राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, चिया खाऊ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
1: यसैबीच उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले कमजोर सरकार नबन्ने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकलबाजी निराधार भएको समेत दावी गर्नुभयो।
2: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
1: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीतिक परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई संस्थागत गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन समेत आग्रह गर्नुभएको थियो।
3: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं, तर अझै केही चीज टुङ्ग्याउन बाँकी छ। त्यो चीज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको समेत बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ।
3: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो, तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै दुई तिहाईको नजिक पुर्याए।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन हिजोबाट काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ।
4: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न, बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधान गर्न त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो। पछिल्लो समय रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि अविरल वर्षाका कारण दुई पटक त्रिशुली नदीको कटान बढ़ेको र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवा भीर क्षतविक्षत भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको फेरि चर्चा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगीमारामा समेत पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेलामा पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयुक्त बैठकले त्रिशुली पारी वैकल्पिक मार्ग निर्माणका लागि अध्ययन गर्न नेपाल जियोटेक्निकल सोसाइटीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ। यसैबीच नेपालका लागि चीनका राजदूत चाङ माओमिङले कोराला नाकालाई थप सहज र सुरक्षित बनाउने प्रतिबद्धता जनाउनु भएको छ। मुस्ताङ आउनुभएका राजदूत चाङले कोराला नाकाबाट हुने व्यापार, पारवहन र आवाजावत व्यवस्थित तथा सुरक्षित बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाली चाडपर्व नजिक आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानले उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसोङ कोराला सड़क खण्ड अवरूद्ध भएपछि चीनसँग निकासी र पैठारीमा प्रत्यक्ष असर परेको छ। 7 सदस्यीय टोलीको नेतृत्व गरे कोराला नाकाबाट सदरमुकाम जोमसोङ पुगेर राजदूत चाङले कोराला नाकालाई प्रभावकारी बनाउन चीन सरकारले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसैबीच निषेधित क्षेत्रको पार्किङ र अनाधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क घटना दुर्घटनाहरू बढ़न थालेपछि पार्किङको व्यवस्थापनका लागि छुट्टै छलफल भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता समेत भइसकेको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अगाडि बढ़ाइएको छ। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि तीनवटै तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
1: गएको 10 महिनामा स्कप टाइफस संक्रमणबाट 7 जनाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 सम्म देशभर 9,923 जनामा संक्रमण पुष्टि भएको हो। महाशाखाको पछिल्लो स्थिति अनुसार संक्रमण स्कप टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 जना रहेका छन्। स्कप टाइफस विशेष गरी झाड़ी घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किराको टोकाईबाट सर्छ। त्यसले झाड़ी तथा घाँसे क्षेत्रमा जाँदा सावधानी अपनाउन किटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह समेत गर्नुभयो।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिँदै गर्दा बालबालिकामा हुन सक्ने जोखिम,
5: श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ देखे अनुसार ठ्याक्कै शरद ऋतुमै त भन्यो नि त जाडो याममा चाहिँ धेरै नै बढेर जान्छ।
1: चाडपर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने, विपद पछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
7: पशुको दाना पानी, पशुपक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
7: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा कांग्रेस महाधिवेशनमा दलहरूको मुख्य सरकार राष्ट्रिय मुद्दामा सहकार्य सरकारप्रति प्रश्न शीर्षकमा गंगा विसी र कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै दीपक भट्ट सिन्धुपाल्चोक कारागार सरुवा शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। कारागार व्यवस्थापन विभागले नक्कु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ। विभागले शनिबार पठाएको पत्रपछि कारागार कार्यालय नक्कुले उहाँलाई सिन्धुपाल्चोक पठाएको हो। भित्रपृष्ठमा ग्यास अभावले बढ़ायो विद्युतीय चुलोको आयात शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर प्रकाशित छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चुलो खोज्न थालेका छन्। अझै खुलेन दशैंको अग्रिम टिकट बुकिङ शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर भित्रपृष्ठमा छ। गएको सोमबार दशैंका लागि एक साताभित्रै सार्वजनिक सवारीको टिकट बुकिङ खुला गर्ने योजना बनाएका यातायात व्यवसायी एवं सरकार सम्बद्ध पक्षले अझै आलटाल गरिरहेका छन्। दशैं नजिकै गएको र सर्वसाधारणले पनि अग्रिम टिकट खोज्न थालिसकेका छन् भने बुकिङ नखुलेपछि अन्यल बढ़न थालेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने सोमबार अर्थात आजबाट सरकारवाला निकायसँग छलफल गरेर अग्रिम टिकट खोल्ने बारे निर्णय गर्ने समेत बताउनु भएको छ। काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा यात्रु सहायक कक्षहरू खोल्ने क्रम पनि शुरू भएको छ र यसै साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायहरूले बताउँदै आएका छन्। नयाँ पत्रिकाको भित्रपृष्ठमा सातमै प्रति मन 8,000 बढ़्यो अलैचीको मूल्य। अलैचीको मूल्य हिजो प्रति मन 88,000 पुगेको खबर प्रकाशित छ। यो ताप्लेजुङबाट केशव प्रसाद भट्टराईले लेख्नु भएको खबर प्रकाशित भएको हो। अलैचीको मूल्य एक सातामा अग्रिम 40 केजी 8,000 बढ़ेको छ। प्रति अघिल्लो साता प्रति मन 80,000 कारोबार भएको अलैचीको मूल्य हिजो भने 88,000 पुगेको हो। अलैची व्यवसायी कमल बरालले हिजो ताप्लेजुङमा प्रति मन 88,000 किनबेच भएको बताउनु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक तेस्रो पटक संसदमा शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर प्रकाशित छ। फागुन 2067 राष्ट्रिय सभामा क्यान विभाजन गर्ने विधेयक दर्ता भए असोज 2079 पारित भएको थियो तर विधेयक विचाराधीन रहेकै अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय बनेको थियो। त्यस्तै माघ 2081 पुनः क्यान टुक्र्याउने विधेयक सरकारले प्रतिनिधि सभामा लगेको थियो तर विधेयक विचाराधीन रहेकै अवस्थामा संसद विघटन भयो र विधेयक पुनः निष्क्रिय बनेको थियो। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदायक गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक शुक्रबार संसदमा दर्ता गराएको छ।
4: त्यस्तै गरी गोर्खापत्र दैनिकमा हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन 2 सातामा चार्ज हुँदै पूर्वपश्चिम विद्युत प्रवाहको मेरुदण्ड तयार शीर्षकमा खबर लेखिएको छ। स्थानीयको अवरोध तथा न्याय निरूपणमा भएको ढिलाइ वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीन रहेको हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुगेको खबर लेखिएको छ। त्यस्तै गरी अर्थमन्त्री अमेरिकामा पुननिर्माणलाई सहायता जुटाइने शीर्षकमा खबर छ। भुटेकोशी बाढ़ीपछिको पुननिर्माणका लागि आवश्यक थप सहायता परिचालन गर्नका लागि अर्थमन्त्री डाक्टर सोनिम वाग्ले संयुक्त राज्य अमेरिका पुग्नु भएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले हिजो वाशिङटन डीसीमा अमेरिकाका अर्थमन्त्रीसँग भेटघाट गर्नु भएको छ। त्यस्तै गरी स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन रूकुम पश्चिममा स्थानीय तहको संयुक्त लगानी शीर्षकमा खबर लेखिएको छ। रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको स्याप्रो हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्याप्रो पावर कम्पनी प्रवर्धकको जलविद्युत आयोजना 3.3 मेगावाट क्षमताको रहेको छ। योजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि आयोजनाको परीक्षण शुक्रबारबाटै शुरू भएको अध्यक्ष धनवीर ओलीले जानकारी दिनुभएको छ। त्यसै गरी हिल्सा नाकाबाट जड़ीबुटी निकासी गर्ने सहमति भएको छ। उत्तरी हुम्लाको हिल्सा नाकाबाट 29 प्रकारका जड़ीबुटी निकास गर्न चीनले सहमति दिएको खबर गोर्खापत्र दैनिकमा लेखिएको छ। त्यस्तै गरी कफी खेतीबाट आमदानी लिँदै काभ्रेका किसान मुलुकको मध्यपहाड़ी क्षेत्रको पाखा पखेरामा कफी खेतीको निम्ति उपयुक्त क्षेत्र मानिन्छ। विशेष गरी अरेबी जातका कफीको उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएकोले पहाड़ी जिल्लामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको पाइएको छ। कारोबार दैनिकमा कफी खेतीबाट आमदानी लिँदै काभ्रेली किसान शीर्षकमा खबर लेखिएको छ। यसैबीच विपदपछिको पुननिर्माणमा स्रोतको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। जलवायुजन्य विपदको क्षति बढ़दै गएपछि त्यसको निर्माण र उत्थानशील विकासका लागि आवश्यक स्रोत व्यवस्थापन सरकारका लागि ठूलो चुनौती बनेको छ। भोटेकोशी रसुवा बाढ़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अहिले धेरै समस्याहरू देखिएका छन्। स्रोत जुटाउनको लागि सरकार तथा स्थानीय सरकारलाई हम्मे परिरहेको छ। यसैबीच प्रांगारिक मल अनुदान सम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा शीर्षकमा कारोबार दैनिकमै खबर छ। प्रांगारिक मल अनुदान तथा वितरण सम्बन्धी कार्यविधि र मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गत वर्ष कार्यविधि र मापदण्ड बन्न नसक्दा यो कार्यक्रम अल्पत्र परेको थियो, तर यस वर्ष भने यसलाई बढ़ाउने अन्तिम तयारी गरिएको छ। मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच नेपालकै पहिलो पोडवे विराटनगरमा निर्माण हुने खबर विराटनगरबाट विनोद सुवेदीले नागरिक दैनिकमा लेख्नु भएको छ। पोडे निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले जानकारी दिनुभएको छ। कोइरालाका अनुसार विराटनगरको रानी भन्सारदेखि सुनसरीको भेडिटारसम्म पोडे बनाउने भए पनि पहिलो चरणमा पायलट प्रोजेक्टका रूपमा रानीदेखि विराटनगर बस पार्कसम्म निर्माण गर्न लागि हो।
1: साझा खबरमा अब विदेशका खबर। फ्रान्समा पछिल्लो समय विद्यार्थीको आन्दोलन चर्किँदै गएको छ। केही विद्यार्थीले विद्यालयका प्रवेशद्वारहरू अवरूद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेको छ। सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाउँदै आएको छ। शिक्षा मन्त्रालयका अनुसार करिब 735 शैक्षिक संस्थाहरू प्रदर्शनबाट प्रभावित भएका छन्। भोलि थप ठूलो प्रदर्शनको तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मलेसियाबाट करिब 1500 म्यानमारी नागरिक स्वदेश फर्किएका छन्। म्यानमारको एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो। मानव अधिकार सम्बन्धी संस्थाले पनि उनीहरूको सुरक्षाबारे पर्याप्त सुनिश्चितता नभएको भन्दै चिन्ता बढ़ेको बताएको छ। र इथोपियामा बढ़दो हिंसा छिमेकी देशहरूमा फैलिन सक्ने चिन्ता बढ़ेको भन्दै इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकी नेताहरूको बैठक अघि संवादका लागि आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सो छलफलपछि मात्रै हिंसात्मक गतिविधि नियन्त्रण गर्न सकिने उल्लेख गरिएको छ। इथोपियाको द्वन्द बैठकको मुख्य एजेण्डा नै सो विषय रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
4: आईसीसी क्रिकेट विश्वकप 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्नका लागि नेपाली टोली त्यसतर्फ पुगेको छ। त्यसका लागि नेपालले ओमान पुगेर तयारीका साथै एक अभ्यास खेल पनि खेल्नेछ। नेपाली टोली हिजो राति नै ओमानका लागि प्रस्थान गरेको हो। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण मानिएको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने यही श्रृंखलाबाट टुंगो लाग्नेछ। श्रृंखलाका लागि यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाड़ी थपिएका छन्। यसैबीच काठमाण्डुको एनआरटी क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पछाडि शनिश्चर्य गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। गत वर्षको विजेता सलाइज फुटबल क्लबलाई 2-0 हराउँदै एनआरटी सेमी फाइनलमा प्रवेश गरेको हो। झापा 11 र ललितपुरको 3-स्टार फुटबल क्लब बीच आज खेल हुनेछ। पछाडि शनिश्चर्य गोल्ड कपका विजेताले 6,00,000 रूपियाँ पाउनेछन्। ताप्लेजुङको सिरिजंगा गाउँपालिका 5 खेवाङमा आगामी कार्तिक 16 गतेदेखि खेलकुद महोत्सव हुने भएको छ। खेवाङ स्पोर्टस क्लबले आयोजना गर्ने खेल कार्तिक 16 21 6 दिनसम्म चल्ने भएको छ। क्लबका अध्यक्ष विनम माओका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेष महोत्सवका रूपमा खेललाई अगाडि बढ़ाउन लागेको हो। खुल्ला पुरूष फुटबल प्रतियोगिताका विजेताले 1,55,583 र उपविजेताले 1,05,583 रूपियाँ पुरस्कार पाउनेछन्।
1: मौसम फेरिएसँगै बालबालिकामा हुन सक्ने संक्रमणको जोखिम, अभिभावकले ख्याल गर्नुपर्ने पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 2%सम्म क्याश फिर्ता एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी HD र SD टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरु लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब बालबालिकाको स्वास्थ्यको कुरा। मौसम फेरिँदै गर्दा बालबालिकामा विभिन्न रोगको संक्रमण देखा पर्ने गर्दछ। मौसम फेरिँदै गर्दा बालबालिकामा देखिने स्वास्थ्य जोखिम, अप्नाउनु पर्ने पक्ष र सावधानीका विषयमा हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
5: पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा बहला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग, दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा, ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। अब मंगसिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ, मंगसिरतिरबाट होइन, त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्याहा हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्याहा बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
1: यस्ता रोगहरूबाट बच्नलाई चाहिँ के गर्ने होला?
5: यस्ता रोगहरूबाट बच्नको लागि चाहिँ नम्बर एक खोपै भने मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन, तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन। यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो, केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नुभयो, पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि, संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएपछि रोग लाग्ने पाउनु भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
1: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
5: मैले सरकारले जे लगाइरहनु भएको छ त्यस्तै एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ। जस्तै पेन्टाभालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौ, अर्को झाडो पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौ, पोलियोको पनि लगाउँछौ होइन, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ, त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ।
1: जस्तो अब चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
5: श्वास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगान बग्ने, घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामी देख्छौँ, यसमा चाहिँ अलिक स्याहा किसिमको निमोनिया आउने, स्याहा सुनिने आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
4: बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: कांग्रेस महाधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह, लोकतन्त्रको ठेक्का नलिन पुराना दललाई राष्ट्रपा सभापतिको सुझाव, पार्टी बदल्ने सभापति थापाको रोडम्याप,
4: सवारी चाप बढ़ेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माणको योजना, कोरोला नाकालाई थप सहज बनाउने चीनको प्रतिबद्धता, स्याप्रो हाइड्रोबाट परीक्षण उत्पादन शुरू।
1: चाडपर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खुल्ने, विपद पछिको पुननिर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै मौसम फेरिँदै गर्दा बालबालिकामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सावधानी अप्नाउन चिकित्सकको सुझाव।
4: फ्रान्समा विद्यार्थीको आन्दोलन सर्किँदै मलेसियामा 1500 म्यानमारी नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती, इथोपियामा हिंसा बढ़ेपछि छलफलका लागि इजिप्टका राष्ट्रपतिको आग्रह,
1: र ओमन क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न नेपाली क्रिकेट टोली ओमनमा पथरी सनिसरे गोल्ड कपमा आज झापा 11 र ललितपुरको 3-स्टार भिड्ने ताप्लेजुङमा खेलकुद महोत्सवको आयोजना।
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकबाट लिएका छौं। यहाँ साइकलमा

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: विद्युतीय चुलोको आयात बढायो। खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतको चुलो सबैको रोजाईमा। फ्रान्समा विद्यार्थी आन्दोलन चर्कने संकेत, असमान शिक्षा मुख्य मुद्दा। र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगिर 16 देखि सञ्चालन हुने, 11 टीम सहभागी हुँदै।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल्स नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको दस्त मजाले दस्त
2: Xiaomi wa Redmi ko 14 na upahar nai upahar.
0: Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Watch 6 play, harek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
3: Xiaomi kinda upahar everyday for my Thailand holiday.
4: नमस्कार, कान्ति पोटारीका साथमा सुनिता र म श्रीकृष्ण सुरु गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
5: नेपाली कंग्रेसको नियमित 15 महाधिवेशन संघीय राजधानी काठमाडौँमा शुरू भएको छ। विशेष महाधिवेशनको 9 महिनापछि पार्टीको आधिकारिकता विवाद कायमै रहेका बेला नयाँ कार्य समिति चयनका लागि कंग्रेसको नियमित महाधिवेशन काठमाडौँको खुला मंचमा आयोजित एक कार्यक्रमका बीच हिजो उद्घाटन गरियो। प्रस्तुत छ एक सामग्री।
6: गत पुसमा भएको विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्य समितिले नियमित महाधिवेशन गरेको हो। विशेष महाधिवेशनलाई अस्वीकार गरेको पूर्व सभापति शेरबहादुर देउवा पक्ष अहिले पनि समानान्तर रूपमा महाधिवेशनको तयारी गरिरहेको छ। यद्यपि देउवा पक्षका केही नेता भने थापाको पक्षमा खुलेर सक्रिय भएका छन्। प्रमुख राजनैतिक दलका नेताहरू सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस नेताहरूले लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा जनताका समस्याको समाधानतर्फ अबको राजनीति केन्द्रित हुनुपर्ने बताएका छन्। महामन्त्री गुरूराज घिमिरेले लामो समयसम्म विभिन्न दलले सत्ता सञ्चालन गरे पनि जनताको निराशा हटाउन नसकेको बताए। उनले भने,
7: आज लोकतन्त्र सही बाटोमा हिँडिरहेको छ कि छैन, आज राजनीतिक सार्थक भइरहेको छ कि छैन, आज सर्वत्र प्रश्न उठिरहेको छ। हामी यस मञ्चमा बस्ने सबैमाथि प्रश्न छ। यो प्रश्नको समुचित जवाब खोज्ने दायित्व हामी सबैको हो। यदि यो प्रश्नको समुचित जवाब खोज्न सक्यो भने मलाई लाग्छ लोकतन्त्र पनि सार्थक हुन्छ, राजनीति पनि सार्थक हुन्छ र राजनीतिको अभिष्ट पनि पूरा हुन्छ। त्यसैले हामीले राजनीतिलाई सार्थक बनाउन सकेनौ, लोकतन्त्रलाई सार्थक बनाउन सकेनौ भने हामीले जतिपटक जुनसुकै दर्जा लिए पनि, जतिपटक जतिसुकै अवसर प्राप्त गरे पनि त्यो अवसर कुनै त्यसको सार्थकता रहँदैन, त्यसको अर्थ रहँदैन। कांग्रेस बन्यो, नेकपा बन्यो, एमाले बन्यो, सबै बन्यो, तर जनताको मनमा जुन एउटा निराशा थियो त्यसलाई हामीले चिर्न सकेनौ।
6: यस्तै उपसभापति पुष्पा भूषालले पार्टीको महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम मात्र नभई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताइन्। जनतामा आज गुम्दै गएको विश्वास फर्काउन कांग्रेस गम्भीर हुनुपर्ने उनको भनाइ छ। उनले भनिन्,
8: यो अधिवेशन एउटा भेला होइन, यो अधिवेशन 4 सालदेखि लोकतन्त्रको लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको, यो बोकेको राजनीतिक दलको, यो वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन बन्न गइराखेको छ। यो महाधिवेशन केवल पदको लागि मात्रै, पदलाई व्यवस्थापन गर्नको लागि मात्र भइराखेको छैन। यो महाधिवेशन लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने, नेपाली कांग्रेसमा विश्वास गर्ने, सबैले आत्मसमीक्षा गर्ने थलोको रूपमा यो बन्नु पर्दछ। यो अधिवेशन हामी सबै आत्मसुधारको रूपमा, हामीले यो ऐतिहासिक अवसरको रूपमा यो महाधिवेशनलाई हामीले लिन जरूरी छ।
6: राजनीतिप्रति बढ्दो वितृष्णाका बीच युवा पंक्तिको बलियो उपस्थिति रहने अपेक्षा गरिएको कांग्रेस महाधिवेशन 4 दिनसम्म चल्नेछ। अब पनि नयाँ कार्य समितिले नयाँ पुस्तादेखि 3 पुस्तालाई समेटेर लैजाने बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानिया बताउँछन्।
9: बुवा पुस्ता अनिखेरि दाई पुस्ता र भाइ पुस्ता, तीनटा हामी पुस्ताको यो पार्टीभित्रको एउटा परम्परा र संस्कृति र हाम्रो एउटा पहिचान र एउटा इतिहासको गौरवले आज नेपाली कांग्रेसको यो 15 महाधिवेशनले नयाँ दिशा दिएर यसलाई संसारभरिका विदेशी पाहुना पनि आउनु भएको छ, संसारले हेरिरहेको छ नेपाली कांग्रेसले अब नेपालको राजनीतिमा कसरी अगाडि बढ्छ भन्ने कुरा। अब यो 15 महाधिवेशन सम्पन्न भएपछि नेपालको राजनीतिमा नेपाली कांग्रेसले आफूले खेल्न पर्ने भूमिका राम्रैसँग सबैसँग मिल्दै अगाडि हिजो नि बढ्यो आज नि बढ्छ भोलि पनि।
6: यसैबीच कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसमा भएको नयाँ नेतृत्व र युवा पुस्ताका लागि जिम्मेवारी लिने अवसर अधिवेशनलाई दिलाएको बताए। कांग्रेस बदलेर बलियो नेतृत्व बनाउन सबै लागि पर्नुपर्ने उनको भनाइ छ।
9: 80 वर्षको सभापतिबाट 50 वर्षको सभापतिमा कांग्रेस पुग्दै गर्दा आज देशभरिबाट आएका 35,000 भन्दा बढी प्रतिनिधिहरू युवा उमेरको आउनु भएको छ। म प्रत्येक युवा उमेरको 35 वर्ष मुनि आउनुभएका प्रत्येक साथीलाई अपील र आग्रह गर्न चाहन्छु, यो तपाईँको लागि कांग्रेस काँधमा लिने यात्राको शुरूआत हो, यो तपाईँको लागि सिङ्गो देश झुरुक्कै तपाईँको काँधमा बोक्ने यात्राको शुरूआत हो। पूरै ऊर्जाका साथ यो महाधिवेशनमा तपाईँ लाग्नुहुनेछ, यसलाई सफल बनाउन जुट्नुहुनेछ आग्रह गर्न चाहन्छु। एउटा बलियो नेतृत्व गगन थापालाई सभापति बनाइराखेर विशेष महाधिवेशनबाट आएको कांग्रेस अब यो महाधिवेशनबाट नयाँ ऊर्जाका साथ अझै दृढताका साथ अघि बढ्नेछ। यसको लागि यहाँ उपस्थित सबै साथीको जाँगर त छ नै, बीपी कोइरालाले स्थापित गरेर गएको यो राजनीतिक दललाई पछिल्लो पुस्ताले सबल ढंगले हाँकिराखेर यो देशको अनुहार उज्यालो बनाउनलाई महत्वपूर्ण योगदान गर्नेछन्। हामी तपाईँहरू सबैको आशीर्वाद चाहन्छौ, सबैको शुभेच्छा साथ चाहन्छौ।
6: यसपटकको महाधिवेशनमा नेतृत्व, प्रतिनिधित्व, छलफल र प्रचार शैलीमा नयाँ अभ्यास अपनाउने कांग्रेसले जनाएको छ। संशोधित विधान अनुसार युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व बढ़ाइएको छ भने 35 वर्ष मुनिका युवाको सुनिश्चित प्रतिनिधित्व, केन्द्रीय कार्य समितिमा 21 युवा सदस्य र कम्तीमा 1/3 महिला प्रतिनिधित्वको व्यवस्था गरिएको छ। यसरी डिजिटल दस्तावेज, सुझाव अभिलेख, डिजिटल प्रचार, प्रदेशगत बन्द सत्र र हिमाल, पहाड़, तराई मधेसमा छलफलको व्यवस्था गरिएको छ। खर्चिलो प्रचार नियन्त्रण गर्दै औपचारिक प्यानल नबनाउने अभ्यासलाई पनि कांग्रेसले प्राथमिकता दिएको छ। सोमबारबाट बन्द सत्र शुरू हुनेछ भने कांग्रेसले विधान समेत संशोधन गरेर पदाधिकारीको संख्या बढ़ाउने तयारी गरेको छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
4: कंग्रेसको 15 महाधिवेशनको पहिलो दिन हिजोसम्मको स्थितिमा सभापति गगन थापाले निश्चित प्राय देखिएका छन्, तर अन्य पदाधिकारीमा भने उम्मेद्वार घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। सभापतिका लागि थापासँगै निविसंघका पूर्व अध्यक्ष समेत रहेका तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौड़ले प्रतिस्पर्धा गर्ने घोषणा केही दिन नै अघि गरे पनि उनी हिजो साँझसम्म पनि बर्दियाबाट क्षेत्रीय प्रतिनिधि भएर काठमाण्डु आउन सकेका छैनन्। स्थानीय विवादका कारण बर्दियाका दुवै निर्वाचन क्षेत्रको महाधिवेशन प्रतिनिधिको हुन सकेको छैन। विवाद मिलाउन केन्द्रबाटै प्रतिनिधि तोकेर छलफल जारी छ। सभापति बाहेकका अन्य पदाधिकारीमा संख्या बढ़ाउन खोजिएपछि प्रतिस्पर्धी झनै बढ़ेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान मसौदा समितिले उपसभापतिमा एउटा वरिष्ठ र अर्को महिला मात्रै प्रतिस्पर्धा गर्न पाइने गरी दुई उपसभापति पद थप गर्ने सिफारिश गरेको छ। अब वरिष्ठ सहित उपसभापतिको संख्या 4 पुग्नेछ। महिलाका लागि महामन्त्रीमा पनि आरक्षण गर्न खोजिएको छ। विधान मस्यौदा समितिले 2 खुल्ला महामन्त्री रहेकोमा 1 महामन्त्री महिलाका लागि थप्ने प्रस्ताव गरेको छ। मस्यौदा समितिमा सदस्य जीवन परियारले तल्लो तहमा रहेको दलित समुदायलाई पनि नेतृत्वमा ल्याउनका लागि 1 महामन्त्रीको आरक्षण गर्नुपर्ने भन्ने फरक मत राखेका छन्। यसअघि 8 क्लस्टरबाट 1-1 सहमहामन्त्री आउने व्यवस्था थियो, जस अनुसार खस आर्य, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारू र पिछड़िएको क्षेत्रबाट सहमहामन्त्री हुने व्यवस्था रहेको छ। विशेष महाधिवेशनबाट 1 महिलासहित 2 जनालाई सभापतिले मनोनयन गर्ने गरी थपिएको छ। त्यो सहित 11 सहमहामन्त्री थिए। यस पटक थप 2 खुल्ला र 1 अल्पसंख्यकका लागि सहमहामन्त्री थप्ने प्रस्ताव गरिएको छ। अब सहमहामन्त्रीको संख्या 14 पुग्नेछ। वर्तमान उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेद्वार दिने भएका छन्। अर्की नेत्री पुष्पा भूषालले महिला उपसभापतिमा उम्मेद्वारी दिने भएकी छन्। प्रस्तावित वरिष्ठ उपसभापतिमा शर्मा बाहेक अन्यको दावी देखिएको छैन। मस्यौदा समितिले सिफारिश गरेको पदाधिकारी संख्या बढ़ाउने प्रस्ताव केन्द्रीय कार्य समितिले निर्णय गरेर महाधिवेशनमा लैजानुपर्नेछ। त्यसका लागि आज बिहान खुल्ला मंचमा नै केन्द्रीय कार्य समिति बैठक डाकिएको छ। अन्य उपसभापति का आकांक्षीमा ज्ञानेन्द्र बहादुर कार्की, विश्वराज आङदेम्बे, गोविन्द भट्टराई, जीवन परियार देखिएका छन्। निविसंघका पूर्व अध्यक्ष समेत रहेका कार्की पार्टीमा भने केन्द्र सदस्यभन्दा माथि आएका छैनन्। आङदेम्बे तत्कालीन देउबा नेतृत्वको कार्य समितिमा पूर्व सहमहामन्त्री हुन् भने अहिले प्रमुख प्रतिपक्षी दलका नेता हुन्। त्यसै गरी भट्टराई निविसंघकी पूर्व अध्यक्ष हुन्, उनी पनि केन्द्रीय सदस्यभन्दा माथि उक्लिएका छैनन्। सबैभन्दा बढ़ी प्रतिस्पर्धा महामन्त्रीमा देखिँदै आएको छ। महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे पनि महामन्त्रीमै दोहोर्याउने तयारीमा छन् र यस बाहेक अहिलेसम्म घोषणा गरेकोमा उदय शमशेर राणा, मधु आचार्य, नयन सिंह मोहर, सुनिल शर्मा, अमर पुन र शंकर तिवारी रहेका छन्। राणा वर्तमान कार्य समितिका सहमहामन्त्री हुन्। शर्मा तत्कालीन सांसद तथा केन्द्रीय सदस्य हुन्। पुन लुम्बिनी प्रदेश कार्य समितिका सभापति हुन्। तिवारीले एकपटक केन्द्र सदस्य समेत नभई एकैचोटि महामन्त्रीमा दावी गरेका हुन्। सहमहामन्त्रीका लागि मीन विश्वकर्मा, जीवन बहादुर साई, प्रतिमा गौतम, मनोजमणि आचार्य सहित दर्जन भन्दा बढ़ी नेताले उम्मेद्वारीको घोषणा गरेका छन्।
5: राज्यसभा सभापति रवि लामिछानेले लोकतन्त्र र परिवर्तनको पक्षमा सहकार्य गर्न तयार रहेको बताएका छन्। लोकतन्त्रप्रति राज्यसभा प्रतिबद्ध रहेको भन्दै सरकारका निर्णय गलत भए सच्याएर अघि बढ़ने बताएका हुन्। नेकपा संयोजक पुष्पकमल दाहालले मुलुकको अहिलेको अवस्थामा राजनीतिक शक्ति मिल्नुपर्ने बताएका छन्। मुलुक अराजकतातिर जाने जोखिम भएकाले राजनीतिक शक्ति मिलेर जानुपर्ने दाहालको भनाई छ। एमाले महासचिव शंकर पोखरेलले सरकारले जनता र संसदको कुरा नसुनेको बताएका छन्। लोकतन्त्रको रक्षाका लागि कंग्रेस लगायत दलसँग सहकार्य आवश्यक भएको उनले बताए। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पहिलो पुस्ताका नेताले युवालाई विश्वास गरेर अघि जानुपर्ने बताएका छन्। उनले संविधानको रक्षा गरी कमी कमजोरी सच्याएर अघि अझ बलियो बनाउन दलहरूलाई सुझाव दिएका छन्। यस्तै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशको अवस्था फेरिन नसकेको बताएका छन्। उनले पात्र फेरेर मात्र देशको अवस्थामा परिवर्तन आउन नसक्ने टिप्पणी गरेका थिए। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले कंग्रेसलाई पुस्तान्तरण गरेर अघि बढ़न सुझाव दिएका छन्। राजनैतिक दलले सत्ता चलाउनुभन्दा पनि राम्रो काम गरेर देखाउन प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाई छ।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एक्सेसिभ ब्रान्ड राजीको 10 छ मजाले दास्ता।

0: Jungle Theme, Scent Chain One, Perfume Like Fragrance.
1: By this Varsadeki Rastralai Jordan, Nepal's number one adhesive brand, Rajiko, Tasta, Majjale Tasta.
2: बाढी वा अन्य विपदको समयमा बाल बालिका किशोरी महिला अपाङ्गता भएका व्यक्ति लैंगिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा दुर्व्यवहार वा यौन जन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रय स्थल बाटो काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ। तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100 राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर 1 एडहेसिभ ब्रान्ड राजिको टास्क।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एजेन्सी ब्रान्ड राजीको मजाले दास्त।
2: कंग्रेस सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्ने राजनैतिक प्रतिवेदन तयार पारेका छन्। प्रतिवेदनमा विगतको आत्मसमीक्षा सहित निर्वाचनमा गठबन्धन नगर्ने नीति, संगठन पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र समुन्नत नेपाल सम्मानित नेपालीको अवधारणा अघि सारिएको छ। थापाले कंग्रेसलाई सत्ता केन्द्रित र निर्वाचनमुखी संगठनबाट नागरिकसँग निरन्तर जोड़िने राजनीतिक संस्थाका रूपमा रूपान्तरण गर्ने कार्यदिशा प्रस्ताव गरेका छन्।
3: कंग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनैतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण प्रस्ताव अघि सारेका छन्। प्रतिवेदनले कंग्रेसको विगतको समीक्षा गर्दै पछिल्लो समय सत्ता, पद, गुट र पहुँच केन्द्रित राजनीतिका कारण जनतासँग दूरी बढ़ेको स्वीकार गरेको छ। अब पार्टीको नयाँ राजनीतिक संस्कार र कार्यशैली सहित अघि बढ़ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ। प्रतिवेदनमा भदौ 23 र 24 गतेको आन्दोलन तथा त्यसपछिको राजनैतिक घटनाक्रमलाई षड्यन्त्रका रूपमा मात्र नहेरी त्यसले उठाएका सुशासन, अवसर, न्याय र समानताका मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख छ। आन्दोलनका क्रममा राज्यबाट भएको बल प्रयोग, हिंसा र क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही तथा पीड़ितलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरिएको छ। फागुन 21 निर्वाचन परिणामलाई पनि कंग्रेस र नागरिक बीच बढ़ेको दूरी दशक लामो दूरीको परिमाणका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उल्लेख छ। निर्वाचनपछिको भूमिकामा कंग्रेससँग प्रभावकारी प्रमुख प्रतिपक्षका रूपमा स्थापित गर्ने प्रस्ताव छ। सरकारका कामको तथ्यमा आधारित निगरानी, भ्रष्टाचार र अधिकार हनन विरूद्ध खबरदारी तथा वैकल्पिक नीति प्रस्तुत गर्न संघीय र प्रदेश तहमा छाया सरकारको अवधारणा अघि सारिएको छ। आगामी निर्वाचनमा पूर्व निर्वाचन गठबन्धन नगर्ने र कंग्रेस आफ्नै चुनाव चिन्ह, उम्मेद्वार तथा एजेण्डा सहित जनता माझ जाने प्रस्ताव प्रतिवेदनमा छ। उम्मेद्वार छनौटका गुट, पहुँच र आर्थिक प्रभाव भन्दा योग्यता, योगदान र कार्य सम्पादनलाई आधार बनाउने तथा प्राथमिक निर्वाचन, जनमत संग्रह वा पार्टी सदस्यको प्रत्यक्ष जनमत जस्ता विधि अपनाउने प्रस्ताव गरिएको छ। वैचारिक रूपमा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई 21 शताब्दी अनुकूल व्याख्या गर्ने प्रस्ताव गरिएको छ। राष्ट्रियतालाई ऊर्जा, खाद्य, प्रविधि, वित्त र ज्ञानको क्षमतासँग जोड्दै लोकतन्त्रलाई निर्वाचनमा मतदान गर्ने प्रक्रिया भन्दा नागरिकको निरन्तर सहभागिता र निर्णय प्रक्रियासँग विस्तार गर्नुपर्नेमा जोड़ दिइएको छ। आर्थिक क्षेत्रमा निजी क्षेत्रलाई रोजगारी, उत्पादन, लगानी र नवप्रवर्तनको प्रमुख साझेदारका रूपमा स्थापित गर्ने प्रस्ताव छ। लगानी सुरक्षा, नीतिगत स्थिरता र व्यवसाय गर्ने वातावरण सुधार गर्दै रेमिट्यान्सलाई कृषि, उद्योग, पर्यटन र प्रविधिमा लगानी गर्ने वातावरण बनाउने तथा जलविद्युत र स्वच्छ ऊर्जालाई औद्योगिकीकरण र हरित निर्यातसँग जोड्ने योजना अघि सारिएको छ। समुन्नत नेपाल सम्मानित नेपालीको अवधारणा अन्तर्गत आर्थिक वृद्धि मात्रै नभई शिक्षा, स्वास्थ्य, पोषण, सिप, क्षमता र अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ। शुरूआतदेखि नै समान अवसर सृजना गर्ने पूर्व वितरणात्मक न्यायको अवधारणालाई शिक्षा, स्वास्थ्य, सिप, वित्तीय पहुँच र रोजगारीसँग जोड़िएको छ। युवाका लागि देशभित्रै सम्मानजनक रोजगारी सृजना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित र अधिकारमुखी बनाउने तथा आवासीय नेपालीको सामाजिक सुरक्षा र रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने प्रस्ताव छ। जनसंख्या र बसाई सराईको बदलिदो स्वरूप अनुसार प्रशासनिक सीमा भन्दा नागरिक वास्तवमा कहाँ बस्छन् र कहाँ सेवा चाहिन्छ भन्ने आधारमा विकास योजना बनाउनुपर्ने उल्लेख गरिएको छ। कृषि ऊर्जा पानी पर्यटन उद्योग र डिजिटल प्रविधिलाई उत्पादनमुखी अर्थतन्त्रको आधार बनाउने प्रस्ताव पनि प्रतिवेदनमा छ। जलवायु परिवर्तनलाई आर्थिक तथा राष्ट्रिय सुरक्षाको विषयका रूपमा लिएर पूर्वाधार बस्ती र विकास योजनामा विपद जोखिमलाई अनिवार्य रूपमा समेट्नुपर्नेमा जोड़ दिइएको छ। प्रविधि र कृत्रिम बौद्धिकताले रोजगारी शिक्षा र ज्ञानको क्षेत्रमा ल्याउने परिवर्तन अनुसार शिक्षा तथा सिप प्रणालीलाई पुनर्संरचना गर्ने प्रस्ताव छ। सामाजिक क्षेत्रमा जातीय विभेद बाल विवाह लैंगिक हिंसा कुपोषण शिक्षा र स्वास्थ्यसँगै ज्येष्ठ नागरिक बाल बालिका महिला तथा कमजोर वर्गको सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ। संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय तहबीच समन्वय तथा प्रशासनिक र वित्तीय संघीयता बलियो बनाउने प्रस्ताव छ। संविधान संशोधन आवश्यक भए राष्ट्रिय सहमतिको आधारमा गर्नुपर्ने र संक्रमणकालीन न्यायलाई राजनैतिक सौदाबाजीको विषय नबनाई सत्य न्याय र परिपूरण सहित टुंग्याउनुपर्ने उल्लेख छ। पार्टीभित्र आर्थिक पारदर्शिता नियमित लेखा परीक्षण आचार संहिता र भ्रष्टाचार आरोपमा परेका नेतामाथि छानबिनको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। न्यायपालिका संवैधानिक निकाय विश्वविद्यालय र प्रशासनमा पार्टीगत भागभण्डा नगर्ने तथा आफ्ना नेता वा कार्यकर्ताको भ्रष्टाचारलाई समेत संरक्षण नगर्ने प्रतिबद्धता प्रतिवेदनमा राखिएको छ। प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्था निर्वाचनमा नन अफ द अभको विकल्प विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार तथा निर्वाचन प्रणालीलाई थप सहभागीमूलक र पारदर्शी बनाउने प्रस्ताव पनि अघि सारिएको छ। युवाको असन्तुष्टि र जेनेरेशन जेडका माग अध्ययन गर्न स्वतन्त्र युवा विज्ञ कार्यदल गठन गर्ने र त्यसका सुझावलाई नीति निर्माणमा अनिवार्य रूपमा समेट्ने प्रस्ताव छ। शहीद घाइते तथा विस्थापित परिवारका लागि 10 करोड़ रूपैयाँको अक्षय कोष स्थापना गरी शिक्षा र स्वास्थ्यमा दीर्घकालीन सहयोग गर्ने योजना पनि प्रतिवेदनमा समेटिएको छ। थापाले पार्टीको संगठनलाई 5 पुस्ता बीचको सहकार्यमा अघि बढ़ाउने नेतृत्व विकास तथा नीति निर्माणका लागि प्रशिक्षण नीति निर्वाचन र सुशासन सम्बन्धी संस्थागत संरचना निर्माण गर्ने प्रस्ताव गरेका छन्। पहिलो 100 दिनमा पार्टीको विगत 2 दशकको राजनैतिक तथा सांगठनिक कार्य सम्पादन समीक्षा गर्ने पहिलो वर्षमै प्रदेशगत कार्यदल मार्फत शिक्षा पोषण रोजगारी सुशासन र हरित विकासका कार्यक्रम अघि बढ़ाउने तथा प्रत्येक वर्ष समुन्नति प्रतिवेदन सार्वजनिक गर्ने प्रस्ताव पनि प्रतिवेदनमा छ। समग्रमा थापाको प्रतिवेदनले नेतृत्व परिवर्तन भन्दा व्यापक राजनीतिक संस्कार पार्टी संगठन अर्थतन्त्र रोजगारी निजी क्षेत्र युवा प्रविधि सामाजिक सुरक्षा संघीयता र सुशासनमा रूपान्तरणलाई कंग्रेसको आगामी कार्य दिशाका रूपमा प्रस्तुत गरेको छ।
4: It's always fun when you hit the road making

मजाम साथी धुमधाम राई सपन नयाँ इबी मेरो टिया गोबी सँग लाइफ छ सुपर फन. Elders love it, so do the young. It's safe.

0: Na, na, na.
1: By this person, the key, Rasta Radio, Nepal's number one FSC brand, Radhiko, Dasta, Machale Dasta.
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एचएसटी ब्रान्ड राज्यको दस छ मजाले दस
2: कफी रेडी

0: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एक्सेसिभ ब्रान्ड राखेको मजाले
1: विपदपछि तपाईँ वा तपाईँका बाल बालिकामा डर चिन्ता झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा दुर्व्यवहार बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
2: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 र सीएमसी नेपालको 1810500402 सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
1: समस्या मनमै नराखौ, सहयोग मागौ।
2: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एक्सेसिभ ब्रान्ड राखेको मजाले कास्ट।

0: 20 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक

0: वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768।
6: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
7: 9010555585
1: र व्हाट्सएप नम्बर 9852028646।
8: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँदबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सोना मनसुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टिम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2000

0: 175 मात्र र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खागबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97492522।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: कोक्रोवर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टावर एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रोवर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 98163551107 र 98036992089। खादबारी नगरपालिका 9 तुमलिङ टावर एयरपोर्ट गेट।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार।
5: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खादबारीमा लेटेस्ट 1 ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल 98615349444
7: र 0295901155।
8: More style, more design. Total Tellers.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9867-9640-00
4: र 9819-32-76-75।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
5: सम्पर्क 0-29-41-00-84 र 9-40-45-827।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोन निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-65-580, 99-520-61-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
8: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: लोकसभा 95.5 मेगाहर्ज।
1: कोक्रो वजर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वजरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
2: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सुना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97492522520।
4: नमस्कार वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
8: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
11: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम पेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: सब जानकारीको लागि 029562061,
8: 029573315
7: र 98520701177
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 029590667 र 98422267।
12: ओहो लु नमस्कार है सर।
13: ओहो लु नमस्कार है सर। नमस्कार।
12: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
13: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
14: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
14: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल 98615-39444
14: र 029590155।
13: More style, more design. Total Tailors.
15: Aayo sabko ghar ghar ma.
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
0: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air, online.
18: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन थियो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन थियो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन थियो। आयो टप्प टुप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन थियो। संखुवासभा जिल्ला खादबारी नगरपालिका 1 दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक संतप्त श्रीमान धनबहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खादबारी 1 संखुवा सभा।
19: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
20: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
22: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
23: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
24: किन र काका?
23: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
24: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
23: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
24: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
23: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
24: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
23: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
24: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
23: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ।
24: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
23: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
24: प्रोप्राइटर सुनु एन भीमकदाइली।
23: सम्पर्क 0291400084 र 98040485827।
17: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201 97492 520।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
6: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: खादबारी नगरपालिकाको अनुरोध।
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी संखुवा सभा।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफले।
11: सम्पर्क 98433-47262,
10: 98-10-55-55-85
11: र वाट्सएप नम्बर 98-5-20-28-646।
12: दुई हजार छब्बीस आज अक्टोबर 5 तारीख नेपाल सम्मत 1146 रहेको छ। यहाँ लगा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु।

0: प्रेम कृष्ण पक्ष यसलाई पितृपक्ष भन्ने गरिन्छ। आजको दिनमा सूर्य उदयमा दशमी तिथि रहेको छ। 52:23:56 तिष्य नक्षत्र 47:36 रात्रिको 1:01 सिद्धियुग 17:06 आज विशेष गरी करणमा बब करण रहेको छ भने आनन्दाजीमा धाता युग रहेको छ। आजको दिनमानको समय 29:23 बिहान सूर्योदय 5:59 जाँदा भयो। साँझ सूर्यास्त 5:44 रहनेछ। आज दशमी श्राद्ध रहेको छ। आजको दिन दशमी हो भने भोलि एकादशी पर्सि द्वादशी लगातार परेको छन्, घटी बढ़ी छैन, घड़ी पलामा एकदम सही सही छ अबको लागि है। अब यो जानकारी सहित पञ्चाङ्ग सहित अब तपाईँलाई ग्रह गोचर पनि श्रवण गराइहाल्छु। श्रवण गर्ने क्रममा यतिखेर ग्रह गोचर छन्। सूर्य कन्या राशिमा रहेको छ भने चन्द्रमाको अवस्था कर्कट राशिमा, मंगल कर्कट राशिमा, बुध ग्रहको अवस्था यतिखेर तुला राशिमा छन्, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। आज जन्मिने सम्पूर्ण जातकको राशि कर्कट राशि रहनेछ। यति जानकारी गराए। अब तपाईँको लागि जानकारी गराउँछु, तपाईँको राशिले के भन्छ, तपाईँको दिनलाई कसरी अगाडि बढ्छ तपाईँको राशि, अथवा तपाईँको दिनले कसरी राशिलाई अगाडि बढाउँछ। आजको मेष आदिबार राशिफल यस प्रकार रहेको छ। चौथो चन्द्रमा मन बिग्रिन सक्छ, चञ्चल हुन सक्छ, अलिकति ख्याल गर्नुहोला। भगवानको उपासना गर्दै अगाडि बढ्नु, अचानक आउने अतिथिलाई सत्कार गर्न सिक्नु राशि मेषलाई संगत राम्रो मिल्नेछ। सोचेका कामबाट तपाईँले धन आमदामी र संचय पनि गर्न सकिने सम्भावना छ। कमाउनु भन्दा जमाउनु ठूलो। आजको दिन धनलाई जगरणा गरेर अगाडि राख्नु भयो भने शुभ हुन्छ। कामबाट सफलता हात पर्नेछ भने अचानक तपाईँको यात्राको तय हुन सक्ने सम्भावना छ। शेयर बजारमा सामान्य घाटा पो बिहोर्नुपर्छ त। आज लेनदेनमा विशेष ख्याल गर्नुहोला। आजको दिनमा तपाईँले केही खरिद बिक्री गर्दै हुनुहुन्छ भने तपाईँले सावधानी अपनाउनुपर्छ। प्रेममा असफल रहनेछ। राजनैतिक अवस्थामा भने शुभ लक्षणहरू संकेत छ। मन अति नै प्रसन्न रहने दिन छ। तपाईँको लागि काममा सफलता मिल्ने योग रहेको छ। तथापि टाउको र आँखाको रोगले भने सताउन सक्ने योग छ। टाउको भारी हुनु, मन एकदम पोलिरहनु जस्ता समस्याहरूले तपाईँलाई पनि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा पनि वृद्धि रहने योग छ। आजको दिनमा 12 चन्द्रमा बृहस्पति र मंगल पर्दा एकदमै अशुभ संकेतहरू देख्न सकिन्छन्। चुटपटुको भय, आफ्नो व्यक्तिहरूसँग झै झगडाको माहौल सृजना हुन सक्छ। काममा विरोधाभास लगायत विभिन्न कामबाट असहज हुने योग छ भने आजको दिनमा अलिकति तपाईँको लागि अध्ययन अध्यापनमा रुचि कम हुन सक्छ। आजको दिन बिग्रिएको कारणले गर्दा पितृहरूको स्मरण गर्दै भगवानको आराधना गर्दै अगाडि बढ्नुभयो भने केही कुरामा शुभ हुन सक्ने सम्भावना छ। कन्या राशि हुनेहरूको लागि यतिखेर अवस्था निकै राम्रै छ। खेतीबारीहरूबाट प्रशस्तै आमदामी पनि रहन सक्ने योग छ। त्यस्तै गरेर काठको व्यवसाय, रुद्राक्ष व्यवसाय, होइन यो माटोको व्यवसाय गर्ने व्यक्तिहरू हुनुहुन्छ कन्या राशिको भने आजको दिन असाध्य मनक्य धनार्जन गर्न सकिन्छ। विशेष अवसरहरू पनि जुट्ने राशि कन्यालाई संकेतहरू देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9845 97658, 9812 73761।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: लग्नमा शुक्र बुधले भोलि मिठासमा परिणत रहनेछ, नाममा शुभ रहेको छ। आजको दिनले तपाईँलाई केही कामबाट नयाँ कुराहरू सिकाउने योजना बनाउनेछ। नयाँ काममा थालनी गर्नु शुभ मानिन्छ भने अलिकति आफ्ना गोप्य कुराहरूलाई विशेष सावधानी रहनुहोला, राम्रो हुन्छ। घर परिवारबाटै शत्रु पैदा रहने योग छ। धार्मिक क्षेत्रमा मन जान सक्छ, तर आज परिवारबाट अलिकति एक्लोपन हुनुपर्ने राशिलाई वृश्चिकमा संकेत गरेको छ। किनभने चौथो राहुले गर्दा मातृसत्ताहरूबाट पनि माया कम पाउन सकिने योग र सम्भावना भएकाले सावधानीका साथ अगाडि बढ्नु। पठन पाठनमा असाध्य कमजोरी रहने योग छ। आजको दिनमा पराक्रमिक योग छ। आफन्तहरूसँग भेटघाट पनि राम्रै रहला, तर आठौं चन्द्रमा पनि भएको कारणले गर्दा कुनै पनि आफू लामो दूरको यात्रा गर्दै हुनुहुन्छ अथवा रुखतिर हिँड्दै हुनुहुन्छ अथवा रुख चढ्दै हुनुहुन्छ, सावधानी अपनाउनु। खोलाको छेउबाट सावधानी अपनाउनु, आगो करेन्टहरूबाट पनि सावधानी अपनाउनु होला। किनभने आज आठौं चन्द्रमा भएकाले अलिकति निकै कष्टहरू पनि हुन सक्छ। यसको लागि आँखा चिम्मा गरेर 11 चोटि ओम हम हनुमते रुद्रात्मकाय ओम फट अथवा ओम हनुमते नमः यति जप्नुभयो भने हुन्छ। तो पनि आउँदैन भने हनुमानलाई स्मरण गर्नु, आँखा चिम्मा गरेर तपाईँको दिन शुभ राशि धनुलाई संकेत देख्न सकिन्छ। मकरको लागि प्रेममा सफलता प्राप्ति रहनेछ। दाम्पत्य जीवनमा बिग्रिएका सम्बन्ध पनि मिल्न सक्ने योग छ। अचानक आफ्ना प्यारा व्यक्तिहरू भेटघाट रहनेछ। पठन पाठनमा पनि शुभ छ। नगरेका कामहरूबाट अवजस आउन सक्छ, शत्रु भय रहन सक्छ। विशेष सावधानी अपनाउनु होला। कामबाट तपाईँको लागि अलिकति फुर्सद नमिल्दा मनमा असाध्य भारी महसुस हुन सक्ने योग छ। कुम्भ राशिले सन्तान प्रति अलिकति उत्तरदायित्व बढी वहन गर्नुपर्ने अवस्था देखिन्छ, अन्यथा सन्तानसँगको मनमुटाव वृद्धि रहनेछ। पाँचौं घरको चन्द्रमाले सन्तान प्रतिको मोह जागृत गर्नेछ। काममा अलिकति केही असहज भए पनि स्वास्थ्यमा भने सुधार हुने योग छ। नयाँ र खुसीका समाचार सुन्न पाइने योग छ। आजको दिनमा आर्थिक क्षेत्रमा भने केही कमजोरको आभास मीन राशिलाई देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9843 97658 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँगका विशेष छलफलमा रहिरहेका छौँ। हामी अहिले सोह्र श्राद्धको यो पावन पर्वमा छौं, यसलाई हामी पर्व भन्ने गर्छौं क्या। तर यो पर्वको बारेमा असाध्य अचम्म लागेको कुरा चाहिँ मलाई के भन्ने, आजभोलि अलिकति हामी भित्रै कन्ट्रोल छैन कि जस्तो लाग्छ। सायद म पनि त्यसमा पर्छु होला है। श्राद्ध गर्दै गरेको बेला श्राद्धमा पिण्ड दिएको कुरा अरूले थाहा पाउनुहुन्न भनेर शास्त्रमा लेखेको छ है। तर आजभोलि के भयो, टिकटकै श्राद्धको पिण्ड दिएकै बन्ने भयो, पिण्ड बाटेको पनि बन्ने भयो, पिण्डमा तिल छर्केको पनि बन्ने भयो, पिण्डमा यसो हातले दिएको पनि बन्ने भयो, पिण्ड उठाएको पनि हुने भयो। त्यो जुन श्राद्ध गर्दा होइन, जुन गया जाने प्रचलन छ नि होइन, श्राद्ध गरिसकेर पिण्ड दिइसकेपछि पिण्डलाई त्यहाँ टपरीमा उठाएर कानमा राखेर दिने जुन हिँड्ने चलन छ, तीन पाइला पाँच पाइला होइन, गयाम पितृपेण स्वयमेव जनार्दन तम दृष्ट्वा पुण्डरीकाक्ष भन्ने जुन श्लोक छ, त्यो श्लोकले लय हामी गयामा गएको स्मरण गर्ने रे भन्ने खालको जुन परम्परा छ, त्यो पनि फोटो खिचेर अथवा भिडियो बनाएर हालेको देख्छु। कहिलेकाहीँ यस्ता मनुस्मृतिहरूमा, कहिलेकाहीँ पुराणहरूमा, कहिलेकाहीँ नडे सुन्दुमा, कहिलेकाहीँ अन्य अन्य शास्त्रहरूमा यस्ता कुराहरू लेखेको छन्। श्राद्धे चित्रम न च वाद्यम च हास्यम च परिकीर्तनम वर्धयत यत्ने न पितृणाम तृप्ति हेतवे भनेको छ। हेर्नु त यहाँ अब के भन्नु, अब यहाँ अब श्राद्धे चित्रम च वाद्यम च हास्यम च परिकीर्तनम वर्धयत भनेको छ। फोटो खिच्न, वाद्यवादन बजाउन, अब यसैलाई अलिकति ल्याउँ, हास्यम हाँस्न पनि हुँदैन भनेको छ। के भन्ने, अब मान्छेले यही काम गरिदिन्छन् फेरि, अनि भन्छन् मैले त श्राद्ध सकेँ है, फेसबुकमा हालिदिन्छ। सकभर श्राद्ध त हाल्न परे, कम्तीमा पिण्ड भन्दा अलि अरू अरू कुरा देखाइदिनु। बरु आज हाम्रो घरमा श्राद्ध छ हेर्नुहोस् त पाहुना भनेर बरु पाहुनाको फोटो देखाइदिनु बरु, तर पिण्ड दिएको कदापि हुँदैन, हुँदैन है। यो धेरै हामी क्या हामीमै कन्ट्रोल भएनौँ, एकदम विडम्बना लाग्ने कुरा चाहिँ हामीमा। म आफै ज्योतिष काम गर्दै, पण्डितै गर्दै, आफै बिहान बेलुका जप गर्दै तप गर्दै हिँड्ने मान्छे म धेरै ठाउँमा बिग्रिरहेको छु। तपाईँ आफूलाई त कम्ती स्वीकार्नुहोस् न, म पनि बिग्रिया छु है भनेर हो, स्वीकार्नु सबैभन्दा ठूलो कुरा हो। अब हामी सुध्रिनुपर्छ, अब हामीले धेरै कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्छ है। अब एउटा के छ भने, हिजो अस्ति अब मैले भन्नै पर्छ, कहिले मान्छेले घडी लाएर चाहिँ श्राद्ध गरेर हुन्छ हुँदैन, टिका लगाएर श्राद्ध गरे हुन्छ हुँदैन, माला लगाएर श्राद्ध गरे हुन्छ हुँदैन, टी सर्ट भेस्ट लगाएर श्राद्ध गरे हुन्छ हुँदैन, यो धेरै कुराहरू उठिरहेको छ अहिले। मलाई यो सम्बन्धी तत्तत् गुरुहरूको फोटोहरू आइरहेको छ मलाई, यो के हो गुरुदेव, यो गर्ने कुरो हो त भन्नुभएको छ। अब त्यहाँ गर्ने कुरो होइन, अब किन गर्नुभयो त्यसमा नजाउँ, किनकि हामी अरूको हेर्नुभन्दा आफू सुध्रिनु न। त्यो तपाईँले अरूको निन्दा गर्नु भने तपाईँलाई ठूलो पाप लाग्छ, शिव पुराणमा लेखेको छ, अरूको निन्दा गर्नु ठूलो भयंकर पाप लाग्छ नि हजुर। तपाईँलाई त अरूको निन्दा गर्ने कामै छैन हो, देख्नु भयो नि होइन, मान्छे चिन्नु भयो नि, श्रद्धा लाग्छ, श्रद्धा गर्नुहोस् ती व्यक्तिसँग, ती गुरुसँग, ती व्यक्तिहरूसँग, श्रद्धा हट्यो चुप्प लाएर ए यी पनि यस्तै रहेछन् भनेर छोडिदिनुहोस्। निन्दा कदापि गर्नुहुन्न, शिव पुराणमा लेखेको छ कुरा। अनि निन्दा गर्ने मान्छे पटमूर्ख पनि हुन्छ भनेको छ, फेरि तपाईँ हामी मूर्ख भएनौ। त्यही भएर म कसैलाई व्यक्तिगत कुराहरूमा दर्शाउँदै हामी त्यस्ता कुराहरूलाई हामी चाहिँ त्यसरी तपाईँहरूलाई चाहिँ कहिल्यै पनि काम गराउँदैनौ, किनभने तपाईँले चाहिँ जुन श्राद्ध गर्दै गर्दा जे काम गर्दै हुनुहुन्छ त्यो अर्कोलाई थाहा नहोस् भनिसकेपछि अब हामीले अरू त्योभन्दा धेरै कुराहरू यहाँबाट बोल्नुपर्छ जस्तो मलाई लाग्दैन है, किनभने हामी सधैँभरि तपाईँहरूलाई चाहिँ धेरैभन्दा धेरै कुराहरूको चाहिँ जानकारी गराउँछौ अनि तपाईँहरूलाई यस्ता कुराहरू तपाईँलाई अलिकति कस्तो लाग्छ भने मैले बेकार गरेँ अथवा मैले चाहिँ गर्न नहुने कुराहरू गरेँ भने जस्तो तपाईँलाई लाग्न सक्ने सम्भावना छ। त्यसो भएको त तपाईँहरूले एकदम ध्यान दिनुहोला, अलिकति पुराणहरू पढ्ने, अलिकति पुराण जानेका, अलिकति गायत्री मन्त्रहरू जानेका यी विद्वानहरूले चाहिँ थोरै कुराहरूमा चाहिँ भनिदिनु पर्यो क्या है। अब यो अहिले त फोटो खिच्ने परम्परा आयो, तर पहिले अरूलाई पनि श्राद्धमा नबोलाउनु, मैले अस्ति एक दिन पनि भनेको थिएँ सबैलाई श्राद्धको दिन घरमा बोलाउनु उचित होइन, श्राद्धमा अरू मान्छेलाई बोलाएर नआएका ननुआएका सबैलाई बोलाएर राम्रो होइन, तर विशेष मान्छेलाई बोलाएर शुद्ध मान्छेलाई बोलाएर राख्नु, तर सबैलाई बोलाएर ओल्लो घर पल्लो घर पल्लो पल्लो दाई ठुलो दाई माथिल्लो घर होइन उतापट्टि कार्के दाई उतापट्टि राई दाई उतापट्टि चाहिँ ती बाहुनको छोरा ठुलो दाई अथवा उनी चाहिँ श्यामीको आमा रानीको आमा होइन बोलाउनु पर्दैन। श्राद्ध घरका बुहारी हुनुहुन्छ भने बुहारीले गर्नुहोस् न आफै बिस्तारी नआत्तिकन हतारिन हुँदैन श्राद्धमा भने भने छु मैले पोहोर पनि भनेको कुराहरू यसरी पनि भनिरहेको छु गोप्यम श्राद्धम पितृणाम तु प्रकाशम राक्षस प्रियम यसलाई हेर्नु अब हेर्नु त यहाँ गोप्य श्राद्ध गर्यो भने पितृलाई हुन्छ अरे हल्ला गर्यो भने राक्षसलाई हुन्छ अरे बुझ्नुभयो यो चाहिँ गरुड पुराणको प्रेत काण्डमा लेखेको छ है यो चाहिँ त्यसो भएको हुँदा यस्ता कुरामा धेरै कुरा तपाईँलाई ख्याल दिनुपर्छ है। हामी तपाईँलाई मैले फेरि पनि भने तपाईँले कसैलाई श्राद्ध गरेको हो भनेर प्रमाण देखाउनुपर्छ भने पाहुना आएकालाई छर छिमेकीलाई होइन पछि बोलाएर खाने बेला बोलाएर गराउनु, तर पिण्ड दिने बेला गोप्य हुनुपर्छ। धेरैको मतमतान्तरहरू छन् यस्ता कुरामा, त्यही भएर तपाईँहरू पनि सावधानी हुनुहोला। आजको लागि यति भने अब हामी सिधा फोनतर्फ जान्छौ, को हुनुहुन्छ कहाँदेखि? राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? प्रभु कहाँदेखि
1: भन्नुभयो?
0: बझाङ जिल्लाबाट। अलि आवाज के भयो तपाईँको, तपाईँले के घन्किरहेको छ रेडियो? अनि थलारामा के छ खबर, को बोल्नु भयो अरे नाम तपाईँको? नाम सन्तोष उपाध्याय। उपाध्यायजी
1: हजुर
0: के छ खबर?
1: ठिकै छ गुरु।
0: श्राद्ध गर्नुभयो कि भएन घर परिवारमा कसैले? को हुनुहुन्छ श्राद्ध गर्ने अधिकारी?
1: बुबा हुनुहुन्छ।
0: गर्नुभयो श्राद्ध?
1: हजुर गरिसक्यो।
0: फेसबुकमा लेखेर हाल्नुभयो कि भएन?
1: हाल्न
0: हुँदैन है, मैले त्यही भन्दैछु नि फेरि। अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा सुन्नुहुन्छ कार्यक्रम? साईपाल एफएममा सुन्नुहुन्छ। कतिको सुन्ने गर्नुहुन्छ? डेली कि दैनिक?
1: दैनिक
0: हो, दैनिक सुन्नुहुन्छ होइन, नियमित सुन्नु भन्नु पर्यो, नियमित दैनिक भन्नु पर्यो क्या, डेली नट डेली होइन। अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै बारेमा हेर्न चाहन्छु।
0: सालमा जन्मिनु भयो तपाईँ?
1: 2070 साल दस गते बिहिबार राति
0: 10 गते बिहिबार कति बजे?
1: राति 1:30
0: 1:30 कुन जिल्लामा भयो तपाईँको जन्म?
1: बझाङ जिल्लामा गुरु।
0: के बारको राति भयो, के बारको बिहान भयो?
1: बिहिबारको राति शुक्रबारको बिहान।
0: कति गते बिहिबार थियो, कति गते शुक्रबार थियो?
1: दस गते बिहिबार थियो, एघार गते शुक्रबार।
0: भनेपछि दस गतेको राति एघार गते बिहान हुने बेला एक बजेर तीस मिनटमा जन्मिनु भयो। राशिको नाम कति राम्रो नाम, सुदीप नाम आउँछ, कुम्भ राशि हुन्छ। चिना बन्या छ धरको? तम्रोतिर के भन्दाखेरि धरको भन्दाखेरि कि चिट्ठा भन्दा छन्? चिट्ठा भन्दा छन् नि। तम्रो चिट्ठामा नाम के छ? सुदीप छ कि शिव? नाम त बिग्रिगयो, अब तम्रो चिट्ठा बिग्रियो। चिट्ठा अर्को कोर्नु पर्ने हो, अर्को बनाउनु पर्ने हो। अब यो यहाँबाट हेर्दाखेरि तपाईँ अहिले तेह्र वर्षको हुनुभएको छ, ग्रह बाह्र वर्षसम्म राहु, पढाइमा कमजोरी, यसपालिदेखि राम्रो भएको छ, धेरै पढ्ने, धेरै मान्छे, ठूलो मान्छे बनेर भोलि साइन्स पढ्ने खालको योग परेको छ। आमर बुवासँगको सम्बन्ध ठिक छ। यो बाह्र वर्षसम्म चाहिँ राहु थियो, पढाइमा कमजोरी भयो, अबको लागि राम्रो छ। अलिकति उल्का भन्ने ग्रहको एकचोटि शान्ति गरेर, उल्का भन्ने ग्रहको पूजा पाठहरू गरेर अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। बुझ्नुभयो कि भएन? हामीसँग हुनुहुन्थ्यो, उहाँको फोन डिस्कनेक्ट भइसकेको रहेछ। हामी प्रत्यक्ष रूपमा भूत, भविष्य अनि वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, राधे राधे हजुर। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? बझाङदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म राम सुनार हजुर।
0: राम सुनार, बझाङको कुन ठाउँमा हुनुहुन्छ रामजी यतिखेर? अनि कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ हजुरले चाहिँ? त्यहाँ दैनिक रूपमा सुन्नुहुन्छ? है, अनि आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: आफ्नो बारेमा हजुर।
0: आफ्नो साल, महिना, गते, समय भनिदिनु त।
2: 2033 साल हजुर 33 साल
0: हजुर।
2: कार्तिक महिनाको आठ गते हजुर, 8:09 हजुर।
0: 8:09 छकाला हो कि र बासा हो?
2: हजुर, म आफ्नो हजुर।
0: तपाईँको जन्म 8:09 छकाला कि बासाको?
2: बिहानको, बिहानको हजुर।
0: कुन जिल्लामा भएको?
2: बझाङ जिल्लामा हजुर।
0: के बारको जन्म हो? तपाईँको चिनाको नाम तारा प्रसाद नाम आउँछ। तपाईँको घरमा चिट्ठा बनेको छ कि छैन? चिट्ठा किन नबन्नु भएको? है, अब थाहा भयो, छोरा छोरीको चिना बनाइसक्नु भयो, चिट्ठा भन्नुहुन्छ तपाईँ होइन? हजुर, ए ल, सबैको चिनासक भयो। जसको साल, महिना, गते, समय, बार थाहा छ उहाँहरूको चाहिँ चिना बनाएको राम्रो है। तपाईँको लग्नमा मंगल छ, धेरै रिसाउनुहुन्छ अरे। लग्नमा महालक्ष्मी योग पनि छ, यो महालक्ष्मी योग भनेको पैसा धेरै कमाउनु पनि भयो अरे। लग्नमा सूर्य र राहु छ, घरमा पितृको दोष पनि छ, त कमाएको पैसा सबै स्वाहा पनि भयो अरे, फस्छ अरे कतै। लग्नमा मंगल छ, घरमा एउटी भन्दा दुईटी ज्वाई हुनुपर्छ भन्छ, कतिवटा ज्वाई ल्याउनु भयो? दुइटै छन् है। अनि हजुर, जे भए पनि अब तम्रो ज्वाई त दुई त हुन् नि, त्यही देखाएको छ यहाँ। तम्रो घरमा कोही मान्छे अकालमा मृत्यु भएर पितृको दोष लागेको छ भने मैले अघि, त्यही तम्रो ज्वाई होला नि?
2: हजुर, अकालमा मृत्यु भएर माइला बुवा भएको,
0: माइला बुवा ज्वाई पनि त होला नि?
2: हजुर
0: हो। अनि घरमा सप्ताह लगाउनु पर्यो, 7 दिनसम्म ब्राह्मणलाई पूजा गर्नु पर्यो है। मन्त्राधीनम च देवता भन्छ क्या, दैवाधीनम जगत सर्वम है, दैवको अधीनमा जगत छ, तर ती देवता फेरि मन्त्रको अधीनमा छन्, ती मन्त्र ब्राह्मणको अधीनमा छन्, त्यस कारणले गर्दा ब्राह्मणलाई पूजा गर्नु भनेको छ। दैवाधीनम जगत सर्वम, मन्त्राधीनम च देवता, ते मन्त्र ब्राह्मण अधीना, तस्मत् ब्राह्मण देवता भनेर कता त पढ्यो हामीले होइन? यो यो वचनले भगवानलाई घरमा ल्याउँदाखेरि ब्राह्मणलाई हेला गर भने त्यो घरमा ब्राह्मण बस्दैनन्, ग्यारेन्टी हो। हो तपाईँ घरमा पैसा त कमाउनु भयो किनकि तपाईँको महालक्ष्मी थियो तर तपाईँले ब्राह्मणलाई वास्तै गर्नु भएन त्यही भएर तपाईँको धन स्वभाव हो त मैले भनिसके त उपाय अब यसको उपाय सप्ताह लगाउनुहोस् ग्रह शान्ति गर्नु पूजापाठ गर्नु आइतबार पूर्णिमा अनि मंगलबारको दिन घरमा लसुन प्याज माछा मासु केही पनि नखाने है अनि त्यस्तो गर्यो भने धेरै कुरामा राम्रो हुन्छ राम्रोसँग ग्रह शान्ति गर्नु होला अहिले ग्रह राम्रो छैन बिग्रिएको छ होइन मंगलबार गणेशको र हनुमानको पूजा गर्ने आइतबार सूर्यको पूजा गर्ने भेटिन्छ भने आँखको बोटमा पनि पूजा गर्ने अनि पूर्णिमा तपाईँहरू पुण्यु भन्दा छन् नि के छ पुण्यु पुण्युको दिनमा चाहिँ दिनभरि भोको बसेर सन्ध्याको समयमा साँझको समय बासा समयमा चन्द्रमालाई अर्घहरू दिनुपर्छ है हजुर मैले भनिसकेँ माङ्गलिक परेको छ कहिले पनि कुरो मिल्दैन अब यो के छ भने घरमा तपाईँले सप्ताह लाउनु भएन भने तपाईँको छोराहरूको पनि बिहा बिग्रिन्छ छोरीहरूको पनि बिहा बिग्रिन्छ सन्तान बिग्रिन्छ पितृको दोष छ नि हजुर अब तपाईँलाई सप्ताह लाउनु भन्यो भने खर्च हुन्छ भन्नुहुन्छ त्यो खर्च हुँदा चार डबल खर्च हुँदा तपाईँको पैसा खर्च भइसक्यो त्यो देख्नुहुन्न होइन अनि खालि बाहुनले चाहिँ खानै आँटे क्या होला मलाई त गरिबै पारेर आँटे क्या भन्ने सोच छ कसरी हुन्छ भन्नु न राम्रो छैन राम्रो राम्रो छैन ग्रह शान्ति राम्ररी गर्नु ग्रह शान्ति पूजापाठहरू गर्नु सप्ताह लगाउनु अनि फेरि मलाई फोन गर्नु अहिले छुट्टिन्छु राधे राधे हामीसँग हुनुहुन्थ्यो आज दुईटै फोन सम्पर्क बझाङबाट आएको छ खुसीको कुरा पनि हो तपाईँहरूले दुईटा नम्बरमा दिउँसो फोन गर्नुहोला अनि अर्को कुरो भनिहाल्छु ल ध्यान दिएर सुन्नु फेरि यो चिना बनाउने कुरामा आज भोलि मैले फेसबुकमा एक दुईवटा चिना बनाएको फोटो हाले होइन कहिले कहीँ कहिले भ्याएकै बेला अलिकति केही फुर्सद भएको बेला लु त मेरो फोटो खिचिदिनु त भिडियो खिचिदिनु त भन्न कसैलाई लगाएर फेसबुक आए पहिले पहिले त थाहा थिएन क्या तपाईँलाई लक्ष्मण गुरुले ज्योतिष दर्पणमा कार्यक्रम सञ्चालन गर्दै गर्दा चिना हेर्नुहुन्छ भने थाहा भएछ चिना बनाउनुहुन्छ भने थाहा भएन ओरिजिनल चिना हामी बनाउँछौँ हजुर पाँचवटा कुण्डली भएको चिना कसले बनाउँछ आजको दिनमा होइन तपाईँलाई थाहा रहेनछ यो कुरा तर मलाई फेसबुकमा धेरैले हेर्नु भएछ रेडियोमा सुन्ने तर मलाई फेसबुकमा फलो गर्ने साथीहरूले पनि तपाईँले पनि चिना लेख्नुहुन्छ गुरुदेव मेरो पनि तपाईँले लेख्नु पर्यो भन्न धेरैको फोन आएको छ हामीले अहिले लगभग लगभग दिनदिनै चिना पहिले भन्दा धेरै नै लेखिरहेका छौँ पहिले थोरै आउँथ्यो भने आजभरि त्यो थाहा भइसकेपछि पहिले थाहा हुनेलाई मात्रै आउँथ्यो अहिले थाहा सबैलाई भएछ त्यही भएर तपाईँलाई पनि थाहा दिएको तपाईँको चिना बनाएर बझाङ पनि हामी चिना पुर्याइदिन्छौँ डडेलधुरा पनि चिना पुर्याइदिन्छौँ दार्चुला पनि चिना पुर्याइदिन्छौँ पाँचथर पनि चिना पुर्याइदिन्छौँ खोटाङ पनि चिना पुर्याइदिन्छौँ सोलोखुम्बु पनि चिना पुर्याइदिन्छौँ डोल्पा हुम्ला मुगु रारा जहाँ पनि चिना पुग्छ हाम्रो हामीले चिना बनाउँछौँ एकदम सुरक्षित रूपमा तपाईँको घर गाउँसम्म चिना कुरियर गरिदिन्छौँ यसको लागि चाहिँ दिउँसो यिनै नम्बरमा फोन गर्नुहोला र हामीसँग तपाईँ प्रत्यक्ष रूपमा जोडिनको लागि अनुरोध गर्छु है हामीलाई फेसबुकतिर पनि हामीले कहिलेकाहीँ यसो श्लोकहरू हालिने गरिरहेका छौँ हाम्रो श्लोकहरूलाई तपाईँले सेयर गरिदिनु भएको छ धेरैले मन पराउनु भएको छ धेरैले हेर्नु भएको छ हामीलाई फलो गर्नु भएको छैन फेसबुकतिर भने त्यहाँ पनि साथी बनाऊ अनि यतापट्टि फोनमा पनि हामीसँग प्रत्यक्ष कुराकानी गर्न दुईटा नम्बर छन् 98453 97658 र 98142 73 601 तपाईँले हाम्रो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ अनि भरतपुरमा आएर हामीलाई प्रत्यक्ष रूपमा भेटघाट गर्नको लागि पनि तपाईँ चाहनुहुन्छ भने भरतपुर चितवनमा हाकिम चोकमा आएर अलिकति दक्षिणपट्टि 1.5 किलोमिटर आउने अनि त्यहाँ चाहिँ धारे चोक छ धारे चोकमा यास स्कूल छ यास स्कूलमा तपाईँ मलाई ठिक भेट्न सक्नुहुन्छ अब तपाईँलाई आउनु मन लाग्यो भने दसैँ अगाडि एकचोटि फोन गरेर आउनुहोला यो जुन अब आजदेखि भनौँ लगभग लगभग 1-2 गतेसम्म हामी तपाईँहरूसँग चिना हेर्ने बनाउने कुरामा प्रत्यक्ष भेटेर पनि धेरैलाई भेट्न मन छ भन्नुभएको छ भेटेर पनि हामी तपाईँहरूसँग तपाईँको सेवा दिने प्रयास गरिरहेका छौँ अब यो शुक्र अष्ट शेषपालिको जमरा राख्ने बेलामा अथवा भनौँ 25 गतेबाट घटस्थापना शुरू हुन्छ, 28 गतेबाट जमा के अरे शुक्र ग्रह अस्त छ, यो अस्तमा देवीको पूजा कसरी गर्ने अनि तपाईँको दशैंको टीका यसपालि लाउनुहुन्छ कि हुन्न, सबै कुरा जानकारी एकैछिन विश्रामपछि दिनेछु। रेडियो छोडेर कतै नजानुहोला, हामी तपाईँलाई यसपालि विशेष महत्वपूर्ण कुराको जानकारी पनि गराउँदैछौ। एकैछिन छोटो विश्राम।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी दिइरहेको छु। हामी शास्त्रमा सकभर मिलेर बसौं, शास्त्रमा हामी अडिक भएर बसौं भन्ने कुरा हो है। एउटा कमेन्ट आयो असत्य, यो चाहिँ अब के भन्ने खोइ है, कमेन्ट आएको छ, जय श्री कृष्ण राधे राधे गुरुदेव, गाउँ घरतिर मैले देखेको छ श्राद्ध गरिसकेपछि रक्सी पिउँछन् गुरुदेवहरूले, लहेर पूजा पाठ गर्दा पनि मासु रक्सी खान्छन्, लहेर हाम्रो सन्तान धर्मभित्रै धेरै नै विकृति फैलाएको हाल भारत नेपाल कैलाली छ प्रभु, अत्यन्तै चिन्तनीय विषय छ, यस विषयमा केही सल्लाह सुझाव दिनुहोला प्रभु, ओम वैदिक सत्य सनातन धर्मको जय हो। यहाँ त कुरो त गहिरो आयो त, उहाँको घर चाहिँ कैलाली रे, अहिले भारतमा हुनुहुन्छ अरे है, यो कमेन्ट अनुसार हाम्रो पात्रमा गएर हेर्नु है तपाईँले कमेन्ट, फेरि यतिकै भन्नु नभन्नु फेरि, गाउँ घरतिर मैले देखेको श्राद्ध गरिसकेपछि रक्सी पिउँछन् गुरुदेवहरूले, अरे अब यो गुरुले पिउँछन् कि कर्ताले, दुइटैले पिउनु ब्रह्महत्याको दोष पाक्छ, पूजापाठ गर्दा पनि मासु रक्सी खा, आमामामा हट राधे राधे, लु मैले पढिने कमेन्ट, शिव शिव शिव शिव नारायण हरि हरि ओम ओम ओम, यस्तो पढ्नुहुन्न जसले गर्छ त्यो मान्छे, अब के भन्नु खोइ, अब यो हुन त यस्तो क्या, फेरि मान्छेलाई देखावटी गर्न छ त्यो पनि होला, यो जसले पिए पनि जसले खाए पनि, म भन्ने गर्छु कि माछा मासु अण्डा खाने ब्राह्मणलाई बोलाएर टिको लाएर 500 रुपियाँ 1-2 हजार 1-2 लाख रुपियाँ दक्षिणा दियो भने त्यो तपाईँले दिएको दक्षिणा फल मिल्दैन हो, बकैदा लेखा छ शास्त्रमा लेखेको छ, अनि ब्राह्मण त देउता हो नि हजुर, देउताले तपाईँले बुझ्नु परेन, देउताले संसारलाई आफ्नो सन्तान मानेर बस्नुपर्छ, संसारलाई सम्भावनाले हेर्नुपर्छ, समदृष्टिले हेर्नुपर्छ, अनि त्यसरी काट्दै खाँदै तँ पनि पूजा पाठमा, अरे हट मेरो त आँगै सिङ्ग भएर आयो यहाँ ठे, हटेरिका राधे राधे सीतारा, म धेरै बोलिनँ, खाएँ म सिधै फोनतर्फ लागे किनकि अलिकति मनलाई यतापट्टि कन्ट्रोल गर्नु पर्यो, कोही हुनुहुन्छ राधे श्याम हजुर,
1: राधे राधे गुरु,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ,
1: म बजाङदेखि हजुर,
0: बजाङतिर हुनुहुन्छ अहिले है
1: हजुर गुरु, बजाङदेखि
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ,
1: म यो साइपाल एफएममा गुरु,
0: साइफल एफएममा कार्यक्रम सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ, आज त बझाङमा मात्र, आज त बझाङगेलीको त ठुलो लर्को लाग्यो है कार्यक्रममा
1: हजुर गुरु, म छोराको बारेमा हेर्ने छ,
0: कुन रेडियोमा सुन्नुहुन्छ अरे कार्यक्रम,
1: साइफल एफएममा गुरु,
0: ए लु भन्नु त छोराको साल महिना गते समय,
1: 2071 साल असोज महिनाको 25 गते,
0: असोज महिनाको 25 गते
1: बिहान 8:42
0: कुन जिल्लामा,
1: बझाङ जिल्लामा गुरु,
0: के बारको जन्म हो,
1: शनिबारको,
0: छोरा हो
1: हजुर गुरु,
0: राशिको नाम चाहिँ अमृत नाम आउँछ, मेष राशि हुन्छ, तृतीया भन्ने तिथिमा जन्म भएर रहेछ, लग्नमा शनि उच्च भएर बसेको छ, असाध्य राम्रो भयो तर तामसी हुन्छ यस्तो मान्छे है, दाँत एकदम तिखा तिखा भएका मान्छे हुन्छन् हो त
1: हजुर गुरु,
0: मिलो त यो
1: हजुर गुरु,
0: अहिले त सिद्धा चला रहेछ, अब 1 वर्ष पछाडि संकटा चल्दैछ, पढाइमा असाध्य कमजोरी हुन्छ, घरमा तपाईँको घर परिवारमा पितृको दोष लागेको छ अरे, एकजना अकालमा मृत्यु भएर ठूलो समस्यामा छ त तपाईँको घर त, एकदम स्वास्थ्य सबैको बिग्रिरहन्छ, पैसा राम्रो कमाए पनि भोलिको दिनमा अर्थहीन हुनुपर्ने खालको अवस्था छ, विशेष गरेर सूर्यग्रहणको शान्ति पितृदोष शान्ति गर्ने, अब अर्को सालदेखि संकटा भन्ने ग्रह चल्छ, राम्रोसँग संकटाको शान्तिहरू गर्ने, संकटाको विशेष गरेर पूजा पाठहरू गर्ने गर्नु राम्रो हुन्छ
1: हजुर गुरु, गुरु त्यसको पढाइ छैन गुरु, के गर्नु पर्ला त्यसको लागि,
0: मैले भनिसकेँ सूर्यग्रहणको शान्तिहरू गर्ने, कवचहरू लाउने, पूजा पाठ गर्ने, मैले पनि भने नि होइन
1: हजुर गुरु,
0: अब यो राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है
1: व्रत कुन बारको बस्यो भने राम्रो होला गुरु?
0: व्रत पूजा पाठ आइतबारको दिन सूर्यको पूजाहरू गर्नु राम्रो हुन्छ है?
1: हजुर गुरु।
0: बुझ्नुभयो कि भएन?
1: हजुर बुझे गुरु।
0: ल अरू केही छ? अरू केही छ भन्नु खोजेँ मैले
1: गुरु, मेरो घरको यो कस्तो होला गुरु?
0: पहिलो नम्बर तपाईँको पितृको दोष छ, पहिले छोराले पढेन, पहिले शान्ति गराउनु, पूजा पाठ गराउनु, अनि बल्ल फेरि अरूको हेरौँ है।
1: हजुर गुरु।
0: ल अहिले छुट्टिन्छु, राधे राधे।
1: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष तर्पणको बजार बसाईमा छौ, विशेष गरी आज फोन आयो बझाङबाट, सत्य खुसीको कुरा है। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छु। अहिले जुन कमेन्ट गर्नुभएको छ, मासु खान्छन् रक्सी खान्छन् भन्ने व्यक्तिले मलाई एकचोटि मेरो मासुन्जातिर पनि यसो एकचोटि गुरुदेव भनेर लेख्नु होला, थोरै कुराकानी गरौँ ल। अर्को एउटा कमेन्ट छ, एउटै महिनामा दुई टीका लाउन हुन्न भन्छन् गुरु, यसबारे बताइदिनु भए आभारी हुनेछु, जस्तो दाजु बहिनीले दशैं र तिहारको टीका, यसको बारेमा मैले हेर्नुपर्छ अब यो के छ है? यो जहाँसम्म लाग्छ मलाई त्यो छैन होइन, किनभने यसपालि मतलब के रहेछ म हेरिहाल्छु ल, अहिले म त्यहाँ आज त भन्दिनँ, भोलि अथवा पर्सितिर म खबर गर्छु यसलाई। मैले पनि अध्ययन गर्नु पर्यो नि, यो के रहेछ, हो कि होइन, अनि कहाँ लेखा रहेछ, छ कि छैन, तर मलाई जहाँसम्म लाग्छ छैन है, म थोरै चाहिँ हेरिहाल्छु ल। यसपालिको दसैँ कार्तिक महिनाको चार गते दशैं परेको छ भने भाइटिका चाहिँ कार्तिकमै परेको छ है, कार्तिक शुक्ल पक्ष परेको छ, अश्विन शुक्ल पक्षले फरक पारेको छ, आत्तिनु पर्दैन ल। ल अब यसमा अझ धेरै केही तपाईँले उठाएका प्रश्नहरूलाई अझ हामी छलफलमा पनि रहनेछौ। राधे राधे गुरु, म मोहन गोरख, घर चाहिँ खोटाङ हो, म अहिले मलेसियाबाट सुनिरहेको छु कार्यक्रम, भन्नुभएको छ धन्यवाद छ। फेरि कोही जिज्ञास हाम्रो लाइनमा हुनुहुन्छ, राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
2: म कालीकोटदेखि सुस्मिता बुढा मगर।
0: सुस्मिता बुढा मगर कालीकोटमा हुनुहुन्छ अहिले?
2: हजुर।
0: कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ कालीकोटमा?
2: कालीकोटमा रेडियो कडालीबाट हो गुरु।
0: है, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोरीको बारेमा गुरु।
0: भनिदिनु त, साल महिना गते समय?
2: 2083 साल भदौ महिनाको 18 गते बिहिबार बिहानको 10:23।
0: कुन जिल्लामा भयो तपाईँको बच्चाको जन्म?
2: कालीकोटमै हो हजुर।
0: हजुरको छोरा कि छोरी?
2: छोरी गुरु।
0: राष्ट्रको नाम इन्दिरा नाम आयो, वृष राशि हुन्छ, चेली भइसकिन् घरमा लक्ष्मीको आगमन भयो है। चन्द्रमा आठौं छ, अलि उल्का चलिरहेको छ, विशेष गरी चार वर्षसम्म असाध्यै स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष ख्याल गर्नुपर्ने अवस्था छ। राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजापाठहरू गरेर अगाडि बढ्नुभयो भने राम्रै हुन्छ। आठौं चन्द्रमा भएको मान्छेलाई हनुमान चालिसा पाठ गराउने, अब तपाईँको भाषामा तपाईँ बारलाई चाहिँ विफै बार भन्नुहुन्छ, पूर्णिमालाई अब पुण्यु भन्नुहुन्छ, पुण्यको दिनमा विशेष उपासना गर्नु अनि आइतबारको दिन विशेष उपासना गर्नु राम्रै हुन्छ। भगवान हनुमानजीलाई उपासना गरेर अब आउने फेरिको यो जुन जन्म भएको सप्तमी तिथि छ, सप्तमी तिथिमा चाहिँ विशेष गरेर अष्टचिरञ्जीवीको पूजाहरू लाउने काम गर्नु, कतै भाकलहरू छन् भने पनि त्यसलाई विशेष ख्याल गर्नु अरू कुरामा राम्रो हुन्छ। स्वास्थ्यमा समस्या छ, चार वर्षसम्म निकै समस्या आउँछ, छ वर्षसम्म उल्का छ है।
2: हजुर गुरु।
0: अरू केही छ?
2: अनि बुवामाको सम्बन्ध के छ गुरु?
0: बुवाको त जागिरी पो देखिन्छ त यहाँबाट, त यहाँबाट त यो बच्चाको पिताजीको त जागिर पो भएको देखिन्छ, राम्रो पो छ त यहाँबाट है।
2: अनि पढाइको बारेमा कसो कसो हुन्छ गुरु?
0: मैले भने त छ वर्ष पछाडि, छ वर्षसम्म गाह्रो हुन्छ, त्यस पछाडि राम्रो हुन्छ, आत्तिनु पर्दैन है। अहिले छुट्टिन्छु, राधे राधे।
2: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो कालीकोटबाट, आज लगभग हामीलाई पश्चिमबाट मात्रै फोन आइरहेको छ, पूर्वका सज्जनहरू सेलाउनु भएको छ, अब हामी फेरि पनि अर्को फोन सम्पर्कमा संवाद गर्नेछौ। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
3: मेरो छोरीको सिना हेर्न सक्ने थियो।
0: राधे श्याम।
3: राधे राधे गुरु।
0: कहाँको आवाज हो यो? कुन जिल्लाको आवाज आयो? के हो तपाईँको नाम?
3: मेरो नाम कमला विष्ट।
0: कमला विष्ट, तपाईँ पनि पक्कै पनि सुदूरपश्चिमको मान्छे हो?
3: हजुर।
0: कुन ठाउँमा घर?
3: बैतडी।
0: बैतडीबाट। बैतडीको कुन ठाउँमा हुनुहुन्छ?
3: सिगासमा
0: त ढोगदिया भन्छन् होइन? नमस्ते ढोगदिया, हजुरकोतिर हो?
3: हजुर।
0: नमस्ते ढोगदिया भन्नेवाला होइन त?
3: हजुर।
0: अनि अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: बैतडी।
0: अनि कसको बारेमा हेर्नुहुन्छ आज?
3: छोरीको।
0: कति सालमा जन्मिनु भयो भन्नु त फटाफट।
3: 2078 मङ्सिर।
0: अनि कति गते?
3: मङ्सिर 19 गते आइतबार।
0: कति बजे?
3: दिउँसो 1 बजे।
0: ठ्याक्कै 1 बजे हो?
3: हजुर।
0: दिनको 1 बजे होइन? जिल्ला कहाँ भयो? बैतडी नै हो?
3: बैतडी।
0: बैतडी, तिम्रो चेली हुन्?
3: चेली।
0: मूल नक्षत्रको पहिलो पावमा नाम जुरेछ एम कुमारी। बाबा पिर्ने मूल परेको छ यो पहिलो नम्बरमा। बाबा पिर्ने मूललाई शान्ति गराउनु। यो छोरी जन्मेपछि तपाईँ र तपाईँको श्रीमानको अब हजुरको के भन्छन्? पोइ भन्छन् कि बुढा भन्दा छन्?
3: हजुर।
0: तिम्रो गाउँतिर गाउँले भाषामा आफ्नो श्रीमानलाई बुढो भन्दा छन् कि पोइ भन्दा छन्? बुढा होइन, बुढा। तम्रो तपाईँको छोरीले तपाईँको बुढालाई पिर्ने खालको योग परेको छ, त्यसलाई शान्ति गराउनु पर्छ। अरू कुरामा असाध्यै राम्रो, धेरै भाग्यमानी छोरी पाउनु भएछ। यही मूल भन्दा अरू सबै राम्रो छ। यो मूल भन्दा अरू शान्ति गर्नुभयो भने बसाई सराई गर्ने खालको सम्भावना पनि बढी छ छोरीकोबाट है। छोरी जन्मिसकेपछि कतै घडेरी किन्नु भयो कि घर बनाउनु भयो भन्नु त ठ्याक्कै मलाई अब उत्तर दिनु त।
3: घर बनाइएर सानो
0: घर छ। मैले सानो र ठुलो त भनेकै छैन नि, मैले के भने बसाई सराई गर्ने भनेको ठाम परिवर्तन गर्ने। घर अर्को बनेपछि त अर्को ठाउँमा गयो नि, गइएन? अथवा घडेरी किन्ने भने जस्तो मैले केही न केही राम्रो भएको छ, राम्रै हुन्छ। तर मूल नक्षत्रको शान्तिहरू गर्ने, मूल नक्षत्रको पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है।
3: कस्तो छ गुरु?
0: पढाइ लेखाइको लागि राम्रै हुन्छ। अहिले अलिकति मूलले गर्दा सामान्य शान्ति गराउनु, आइतबार उपास्नु, यसो घरमा कहिले काहीँ चारजना पाँचजना ब्राह्मण ल्याएर यसो पूजापाठ गराउनु, अरू आतिनु पर्ने कुरा छैन है त। अरू केही छ कि? छुट्टी अब राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राख्ने गरिसक्नु भएको छ। हामीसँग प्रत्यक्ष रूपमा जोडिनको लागि आज सुदूरपश्चिमले मात्रै जित्नुभयो, अरू सबै हार्नुभयो आजको दिनमा चाहिँ। भोलिदेखि सबैबाट फोन आउँछ आशा छ। कार्यक्रम जताततै सुनिरहनु भएको छ। हामी यतिखेर भरतपुर चितवनबाट तपाईँसँग प्रत्यक्ष रूपमा प्रसारणमा रहेका छौं। भरतपुरमा तपाईँ भेट गर्नको लागि एकचोटि फोन गरेर मात्र आइदिनको लागि विनम्र अनुरोध छ। हाकिमचोक अथवा बस पार्कबाट 1.5 किलोमिटर भित्र दक्षिणपट्टि धारैचोक भन्ने ठाउँ छ। धारैचोक खाने पानीको धारा क्या, धारेचोकमा एउटा यासोयास स्कूल छ। यासोयास स्कूलको आडामा मन्दिर छ, ठ्याक्कै त्यहाँ लक्ष्मीनारायण मन्दिर। मन्दिरबाट घाम उदाउनेपट्टि पूर्वपट्टि फर्किनु भयो भने तपाईँ तीनटा झण्डा फरफर फरफर फरफर गरेको यो सनातनको ध्वजा फरफराइरहेको होइन देख्नुहुन्छ। त्यसै घरमा तपाईँ नसोधिकन आएर गुरुलाई भेट्न आएको भन्नुभयो भने भेट भइहाल्छ होइन। तर आउँदाखेरि कम्तीमा म घरमा भएको बेला आउनु होला है। म अलिकति कतै कहिले काहीँ कतै गएको बेला पर्यो भने फेरि भेटघाट नहुन सक्छ। यति कुराको जानकारी गराएँ। अब भोलि बिहान भेट हुनेछु। ए आज त बल्ल पो खै इसारा गर्नुभयो त। मैले शुक्र अस्तको बारेमा भन्छु भनेको थिएँ, शुक्र अस्तको बारेमा भन्न भ्याइन। शुक्र अस्तमा केही फरक
4: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैं सुन्नुहोला।
5: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन्दन भएको पाप थियो कुन्नी।
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 98433-47-262,
9: 98-10-55-55-85
10: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771100।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
4: खातबारीको लागि 5 बराडेन्टल।

0: दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
1: पाथीबोरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
2: This is Radio Sankhuwa Sabha 95.5 MHz.
3: Jeevan Life Insurance, Jeevan Ko Lagi.

0: यस कान्तिपुर डायरीका साथमा
1: हुलास ग्याल्भलम तीन गुना बढी टिक छ, हुलास भए अरू किन खोज्ने।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। नेपाली कंग्रेसको 15 महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र शुरू हुँदैछ। महाधिवेशनको दोस्रो दिन आजदेखि बन्द सत्र शुरू हुन लागेको हो। बन्द सत्र शुरू हुनु अघि बिहान 10 बजे महाधिवेशन स्थलमै पार्टीको केन्द्रीय समितिको बैठक पनि बोलाएको छ। बैठक सकिए लगतै बन्द सत्र शुरू हुने प्रवक्ता देवराज चालिसेले बताए। बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उनीहरूले पेश गरेका प्रतिवेदनमा देशभरबाट आएका प्रतिनिधिहरूले सामूहिक छलफल गर्ने बताइएको छ। बन्द सत्र सम्पन्न भएसँगै महाधिवेशनमा निर्वाचन प्रक्रिया शुरू हुनेछ। निर्वाचन समितिका अनुसार आजै साँझ 5 बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ। नामावली प्रकाशनसँगै दावी विरोध र छानबिनको प्रक्रिया शुरू हुनेछ। उम्मेद्वार मनोनयन दर्ताका लागि भने भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्मको समय तोकिएको छ। पूर्व मन्त्री सुरेन्द्र पाण्डे, विदेश त्रिपाठी, दीपकुमार उपाध्याय लगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा हुने भएको छ। सो अभियान गैर राजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढ़ाइने बताइएको छ, जसमा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहनेछ। आज अपरान्ह 3 बजे ललितपुरको पुलचोक स्थित द प्लाजामा अभियान घोषणा गर्न भेला आयोजना गरिएको छ। अभियानमा अरूण कुमार सुवेदी र सर्वेन्द्र नाथ शुक्ल समेत सहभागी हुनेछन्। पूर्व मन्त्री हृदेश त्रिपाठीका अनुसार अभियानमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरू, चिकित्सक, इन्जिनियर, प्राध्यापक, पूर्व सचिव, पूर्व राजदूत तथा पत्रकार लगायतलाई अभियानमा समेट्ने तयारी छ। अभियानको उद्देश्य सरकार र राजनीतिक दललाई सार्वजनिक विषयमा खबरदारी गर्नु र नागरिकका सरोकारलाई तटस्थ रूपमा उठाउनु रहेको जनाइएको छ। सभामुख डोलप्रसाद डीपी अर्याल अन्तर व्यवस्थापिका संघ आईपीयूको महासभामा भाग लिन हिजो साँझ तान्जानिया प्रस्थान गरेका छन्। संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्याल आईपीयूको 153 महासभामा सहभागी हुन तान्जानिया गएका हुन्। टोलीमा सभामुखकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महतो, राष्ट्रिय सभाका सदस्यहरू झक्कु प्रसाद सुवेदी र अन्जान साकेसहित प्रतिनिधि सभाका महासचिव पद्म प्रसाद पाण्डे, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी लगायतको जम्बो टोली सहभागी छ। तान्जानियाको अरूसा शहरमा आयोजना हुने अन्तर व्यवस्थापिका संघको महासभा आज आगामीबाट शुरू भएर शुक्रबारसम्म चल्नेछ। महासभामा विश्वभरका संसदका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ। टोली आगामी सोमबार स्वदेश फर्किने कार्यतालिका छ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट र फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता।

बीस वर्ष देखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको दस मञ्चले कास्ता।

0: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल्स नम्बर वन एथेसी ब्रान्ड राजीको कास्छ मजाले कास्छ।
1: विपदपछि तपाईँ वा तपाईँका बाल बालिकामा डर, चिन्ता, झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा, दुर्व्यवहार, बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
2: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 र सीएमसी नेपालको 1810500402 सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
1: समस्या मनमै नराखौ, सहयोग मागौ।
2: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल्स नम्बर वन एथेसी ब्रान्ड राजीको 10 छ।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडेसिभ ब्रान्ड राज्यको 10 छ मजाले 10।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एक्सेसिभ ब्रान्ड राजीको 10 साल मजाले 10 साल।

0: प्रतीस वर्ष देखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एडहेसिव ब्रान्ड राखेको मजाले कास्ट।
1: हालै आएको विनाशकारी बाढ़ीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
2: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बालबालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: होइन है मास्टर नि नानी अब तिमी त जान्ने बुझ्ने मान्छे म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई
2: भन्नुहोस् न हजुर बुवा के कुरा हो
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन कान पनि राम्रोसँग सुन्दिन कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ त्यही जानुहोस् न हजुर बुवा विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने
2: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ साथै जिल्लाको मकालु गाउँपालिकाको नुम चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ
2: थप जानकारीको लागि 029562061
3: 029570315
2: र 98520601177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा
4: ओहो लु नमस्कार है सर
5: ओहो लु नमस्कार है सर नमस्कार
4: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
5: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लागेपछि त लुक्स राम्रो भइहाल्छ नि
4: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
6: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवासभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
6: होटल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
4: डिजाइनर सुमन ठटाल 98615 39444
6: र 029590155
5: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स
7: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन थियो शङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका 1 दूरसञ्चार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसञ्चार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ दूरसञ्चार टोल विकास संस्था खाँदबारी 1 सङ्खुवा सभा।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
7: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सोना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, शङ्खुवा सभा। सम्पर्क नम्बर 0295562001, 97449522, 520।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो। तपाईँहरू पनि यसबारे विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
10: सम्पर्क नम्बर 98306940000
11: र 98192376775।
12: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना: तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030692089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
13: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संख सभा 95.5 MHz।

0: गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
0: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
0: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
0: मोतियाबिन्द भएका बिरामी छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
0: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: थप जानकारीको लागि 029562061,
1: 029573315
0: र 98520177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
2: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाद्यबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मनसुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाद्यबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 029562601 97429022 520।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
0: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
0: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
0: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
0: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
0: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
0: प्रोप्राइटर सुनु एन भीमका दाइली।
8: सम्पर्क 0291400084 र 9840458027।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
3: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 97438640084।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण हुन्छ।

0: एडिमेट ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्नु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: त्यस्तो के कुरा थियो?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
9: सम्पर्क नम्बर 029562-66779 र मोबाइल नम्बर 98420-82776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर्स, स्थान खाजारी 1, बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
0: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29047, 99000-90062।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
13: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्क।

0: सम्पर्क नम्बर 0295906667 र 98422667।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946000
3: र 9819320075।
4: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwasaba, 95.5 MHz.

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफले,
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-520-28-646।
7: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रे विन्ती गरून् झुकेर पद्म, यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो, मिति पुगेपछि टारेर टर्दैनथ्यो। सङ्खुवा सभा जिल्ला खाँदबारी नगरपालिका एक, दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था, खाँदबारी एक, सङ्खुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
11: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश।
7: खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
12: आयो सबको घर घरमा
13: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air, online.

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: कान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार, सुरु गरौं मुख्य समाचार अपडेटबाट। नेपाली कंग्रेसको महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र शुरू हुँदैछ। यसैबीच सभापतिमा गगन थापा निश्चित प्राय देख्नु भएको छ। सभापति बाहेकका पदाधिकारीमा उम्मेद्वार घोषणा गर्ने प्रतिस्पर्धा बढ़ेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान मस्यौदा समितिले वरिष्ठ र महिला उपसभापति सहित दुई उपसभापति थप्ने प्रस्ताव गरेको छ। त्यस अनुसार उपसभापतिको संख्या 4 पुग्नेछ। खुला महामन्त्री 2 रहेकामा 1 महामन्त्री महिलाका लागि

र महिला खुलातर्फ 9 बाट 17 जना पुर्याइनेछ। यससहित केन्द्रीय समिति 245 सदस्यीय हुने महामन्त्री प्रदीप पौडेलले बताउनु भएको छ। वर्तमान उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेद्वारी दिने हुनुभएको छ। पुष्पा भूषालले महिला उपसभापतिमा उम्मेद्वारी दिने हुनुभएको छ। अन्य उपसभापतिका आकांक्षीमा ज्ञानेन्द्र बहादुर कार्की, विश्वराज आङदेम्बे, गोविन्द भट्टराई र जीवन परियार देखिनु भएको छ। महामन्त्रीमा प्रदीप पौडेल र गुरूराज घिमिरेले पुनः उम्मेद्वारी दिने तयारी गर्नुभएको छ। उदय शमशेर राणा, मधु आचार्य, नयनसिंह महर, सुनिल शर्मा, अमर पुन र शंकर तिवारीले उम्मेद्वारी घोषणा गर्नुभएको छ। सहमहामन्त्रीमा मीन विश्वकर्मा, जीवन बहादुर शाही, रामहरि खतिवड़ा, प्रतिमा गौतम, मनोजमणि आचार्य, योगेश गौचन, दिला संग्रौला, प्रकाश स्नेही, फर्मुल्लाह मनसुर, सीता गुरूङ, ओम बहादुर घरती, अजय बाबू शिवाकोटी, योगेन्द्र चौधरी, विकास कोइराला, मुक्ता कुमारी यादव र अभिषेक प्रताप शाहले उम्मेद्वारी घोषणा गर्नुभएको छ। आइतबार शुरू भएको कंग्रेसको 15 महाधिवेशनमा कलाकार तथा फिल्म कर्मीहरूले पनि उम्मेद्वारी दिने तयारी गर्नुभएको छ। कंग्रेस महाधिवेशन पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वारी दिँदै कलाकार महाधिवेशनमा कलाकारहरूको पनि उम्मेद्वारी परेको छ। अब गण्डकीका मुख्यमन्त्री पाण्डेले कंग्रेस उपसभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको खबर सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कंग्रेस केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डेले कंग्रेसको 15 महाधिवेशनमा उपसभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। उम्मेद्वारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढ़ाउन आफूले उपसभापतिमा उम्मेद्वारी दिन लागेको बताउनुभयो। पार्टीभित्र र बाहिरबाट कंग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता उठिरहेको उहाँले बताउनुभयो। पार्टीका सबै तह र पुस्ताका नेता कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नु आफ्नो प्राथमिकता रहेको पाण्डेले बताउनुभयो। अब कालीगण्डकी करिडोर 1.5 दशकमा 71% प्रगति, बाँकी काम पूरा गर्न झनै चुनौती तिर्जाउ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढ़ाइएको उत्तर दक्षिण कालीगण्डकी करिडोरको निर्माणले गति लिए पनि महत्वपूर्ण सड़क तथा पुल निर्माणका काम अझै बाँकी छन्। समग्र सड़कलाई कालोपत्र स्तरमा स्तरोन्नति गर्ने लक्ष्य रहे पनि भौगोलिक कठिनाई, पहिरो, नदी कटान, निर्माण सामग्रीको अभाव, मुआवजा र क्षतिपूर्ति जस्ता समस्याले केही खण्डको काम पूरा हुन सकेको छैन। कालीगण्डकी करिडोर अन्तर्गत गैडाकोट रामदी मालढुङ्गा सड़क योजनाको पाल्पा कार्यक्षेत्रमा पर्ने 86.27 किलोमिटर सड़क मध्ये 67.93 किलोमिटर निर्माण सम्पन्न भएर सड़क डिभिजन पाल्पालाई हस्तान्तरण भइसकेको छ। बाँकी रामदी रानी महल सड़क खण्डको स्तरोन्नतिको काम अघि बढ़िरहेको आयोजना प्रमुख शिवलाल दाहालले बताउनुभयो। पाल्पातर्फ बाँकी 17.12 किलोमिटर सड़क स्तरोन्नतिका लागि 2081 कार्तिक 4 गते 84.91 करोड़ रूपियाँमा ठेक्का सम्झौता भएको हो। यो काम 2084 कार्तिक 3 सम्म सम्पन्न गर्ने लक्ष्य छ। रामदी रानी महल खण्डको भौतिक प्रगति 2081/82 25% रहेकामा 2082/83 52.20% पुगेको छ। एक वर्षमा 27.20% प्रगति भएको दाहालले बताउनुभयो। सो अवधिमा 20,55,55,000 रूपियाँ खर्च भएको छ। हाल बाँकी सड़कको ट्रयाक खोल्ने, ग्रेड तथा मोड सुधार गर्ने, टेवा पर्खाल र नाली निर्माण गर्ने कामलाई प्राथमिकता दिइएको छ। आर्थिक वर्ष 2083/84 10 किलोमिटर सड़क डीवीएसटी प्रविधिबाट कालोपत्र गर्ने लक्ष्य छ। थप 7 किलोमिटर सड़कमा सबवे निर्माण गर्ने योजना रहेको आयोजना कार्यालयले जनाएको छ। यसअघि 10.40 किलोमिटर सड़क चौड़ा तथा ग्रेड र मोड सुधारको काम सम्पन्न भएको थियो। 4.68 किलोमिटर टेवा पर्खाल, 5.21 किलोमिटर नाली, 20 वटा ह्युम पाइप तथा स्ल्याब कलभर्ट र 6.72 किलोमिटर सबवे निर्माण सम्पन्न भएका छन्। रामदी नजिकै कालीगण्डकी नदी किनारमा रहेका घरटहरा हटाउनुपर्ने अवस्था अर्को चुनौती बनेको छ। करिब 420 मिटर सड़क खण्डको डिजाइन स्वीकृत गरी खरिद प्रक्रिया अघि बढ़ाउने लक्ष्य भए पनि घरटहराको क्षतिपूर्ति दिनुपर्नेछ। क्षतिपूर्ति र घरटहरा हटाउने प्रक्रिया पूरा भएपछि मात्रै डिजाइन अनुसार निर्माण अघि बढ़ने दाहालले बताउनुभयो। यस विषयमा प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयसँग पटक पटक छलफल भइरहेको छ। बाढ़ी पहिरो र निर्माण गर्नुपर्ने पक्की पुलका

पनि बाँकी रहेको उहाँले बताउनुभयो। पाल्पातर्फ रानीमहल खोला, गाईघाट खोला र लामदी खोलामा पुल निर्माणको काम बाँकी छ। ती पुलको डिजाइन सम्पन्न गरी खरिद प्रक्रिया अघि बढ़ाइएको आयोजना कार्यालयको हालले जनाएको छ। सड़क र पुल निर्माण समानान्तर रूपमा अघि बढ़ाउनुपर्ने तानसेन नगरपालिका १३का देवी प्रसाद भट्टराईले बताउनुभयो। कालीगण्डकी करिडोरले डेढ़ दशकमा 71% प्रगति गरे पनि बाँकी काम पूरा गर्न चुनौती देखिएको छ। अब चाड़पर्व नजिकिँदा वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ़ेको खबर सुन्नुहोस्। दशैं तिहार र छठ जस्ता ठूला चाड़पर्व नजिकिएसँगै वीरगंज नाकाबाट तेस्रो मुलुकबाट तयारी मदिराको आयात बढ़ेको छ। चाड़पर्वका बेला मदिराको खपत बढ़ने भएकाले पछिल्ला दिनमा आयात बढ़ेको हो। वीरगंज भन्सार कार्यालय अन्तर्गतको शीर्षिया सुक्खा बन्दरगाह नाकाबाट मुलुकमै सबैभन्दा बढ़ी तयारी मदिरा आयात हुने गरेको छ। वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीका अनुसार असोज 4 गतेता मात्रै यो नाका हुँदै 10,48,00,000 रूपियाँ बराबरको तयारी मदिरा आयात भइसकेको छ। उक्त मदिराको आयातबाट 22 करोड़ रूपियाँ राजस्व संकलन भएको उहाँले बताउनुभयो। नाकाबाट मदिरा भित्रिने क्रम अझै जारी छ। शीर्षिया सुक्खा बन्दरगाह हुँदै बियर, वाइन, व्हिस्की र भोडका लगायतका मदिरा बढ़ी आयात हुने गरेका छन्। तेस्रो मुलुकबाट आयात हुने मदिरा कोलकाता बन्दरगाहसम्म पानी जहाजमा ल्याइन्छ। त्यसपछि रेल मार्फत वीरगंजको शीर्षिया सुक्खा बन्दरगाहसम्म ल्याउने गरिएको छ। सड़क मार्गको तुलनामा रेलमार्गबाट आयात गर्दा ढुवानी खर्च कम हुन्छ। रेलमार्गबाट सामानमा क्षति हुने सम्भावना पनि कम हुने भएकाले आयातकर्ताहरूले वीरगंज नाका रोज्दै आएका छन्। मदिराको आयातबाट सरकारलाई उल्लेख्य राजस्व प्राप्त हुने गरेको छ। भन्सार कार्यालयका अनुसार 1 कन्टेनर व्हिस्की आयात हुँदा करिब 1,50,00,000 देखि 2,50,00,000 रूपैयाँसम्म राजस्व संकलन हुने गरेको छ। 1 कन्टेनर वाइन आयात गर्दा करिब 70-80,00,000 रूपैयाँसम्म राजस्व प्राप्त हुने गरेको छ। मदिरामा रहेको अल्कोहलको प्रतिशतका आधारमा अन्त शुल्क तथा भन्सार शुल्क निर्धारण हुने गरेको छ। त्यसबाहेक मूल्य अभिवृद्धि कर समेत लाग्ने भएकाले मदिराको आयातबाट सरकारलाई राजस्व प्राप्त हुने गरेको हो। चाड़पर्व नजिकिएसँगै वीरगंज नाकाबाट तेस्रो मुलुकको मदिरा आयात बढ़ेको छ। अब हावाहुरीले ढालेका पोल मरमत नहुँदा सल्यानका 2 पालिकामा 10 दिनदेखि बिजुली नभएको खबरतिर लागौं। गत असोज 10 गते बेलुकी वर्षापछि चलेको भीषण हावाहुरीले ढालेका बिजुलीका पोल र चुड़िएका तार समयमै मरमत हुन नसक्दा सल्यानका 2 पालिकाका 3 वडाका दर्जन भन्दा बढ़ी बस्ती 10 दिनदेखि अन्धकारमा छन्। विद्युत नहुँदा स्थानीय रातिसौर्य टुकी, सल्ले झर्रो र लालटिनको भर पर्न बाध्य छन्। खानेपानी, संचार, स्वास्थ्य तथा वड़ा कार्यालयबाट प्राप्त हुने सेवा प्रभावित भएका छन्। कपूरकोट, गाउँपालिका 5 का रिम बजार, ओखरपाटा, बर्ले, खजुरे र साउने पानी तथा वड़ा 6 का सिनबाङ, जलवाङ, खोलीगाउँ, छायानाथ, डिवाङ, रैजेखोला, घुर, रामी डाँडा, रातमाटा, डाँडागाउँ, रिमालजिउला र डागरीका बासिन्दा विद्युत सेवाबाट वञ्चित छन्। शारदा नगरपालिका 10 को जलुके बस्तीमा पनि विद्युत सेवा पुगेको छैन। कपूरकोट 5 का 300, वड़ा 6 का 750 र शारदा 10 जलुकेका 120 घरधुरी प्रभावित भएका छन्। लामो समयदेखि विद्युत नहुँदा मोबाइल चार्ज गर्न समेत समस्या भएको छ। कपूरकोट 6 सिनबाङका दिनेश घर्तीका अनुसार हावाहुरीमा रूख ढलेर धेरै पोल ढलेका र तार चुडिएपछि असोज 10 गते बेलुकीदेखि बत्ती बलेको छैन। विद्युत प्राधिकरणको टोलीले काम गरिरहेको देखिए पनि अहिलेसम्म बस्तीका घरमा बिजुली नआएको उहाँले बताउनुभयो। बत्ती नहुँदा राति शौचालय जान समेत समस्या भएको उहाँले बताउनुभयो। टेलिभिजन हेर्न, मोबाइल चलाउन तथा सूचना र संचारका सेवासँग जोडिन समस्या भएको उहाँको भनाई छ। जिल्लाका विभिन्न कार्यालय, पालिका तथा वड़ा कार्यालयबाट अनलाइन हुने सेवाबाट वञ्चित हुनु परेको र मोबाइल बन्द हुँदा आफन्तसँग कुराकानी गर्न कठिनाई भएको उहाँले बताउनुभयो। रिम्की विमला पुनले लामो समयदेखि बत्ती नभएपछि राति खाना पकाउन र खान सौर्य टुकी बाल्नु परेको बताउनुभयो। विद्युतका कारण लिफ्ट खानेपानी योजना प्रभावित हुँदा पानी लिन मुहानसम्म धाउनु परेको उहाँले बताउनुभयो। बत्ती नहुँदा बालबालिकाले राति अबेरसम्म पढ्न नपाएको, घरको धारामा पानी नआएको, घरको धारामा पानी नआएको र मेसिनबाट गर्ने सबै काम रोकिएको उहाँले बताउनुभयो। विद्युत सेवा सञ्चालनका लागि सम्बन्धित निकायसँग आग्रह गरे पनि सुनवाई नभएको उहाँको गुनासो छ। हावाहुरीले ढालेका पोल मरमत नहुँदा सल्यानका 2 पालिकामा 10 दिनदेखि बिजुली छैन। अब सुरक्षित गर्भपतन सेवा लिनेको संख्या वर्षमा 1,00,000 भन्दा बढ़ी पुगेको खबर सुन्नुहोस्।
नेपालमा हरेक वर्ष 1,00,000 भन्दा बढ़ी महिलाले सुरक्षित गर्भपतन सेवा लिँदै आउनु भएको छ। पछिल्ला 3 आर्थिक वर्षमा यस्तो सेवा लिने महिलाको संख्या निरन्तर बढ़ेको स्वास्थ्य सेवा विभागको तथ्याङ्कले देखाएको छ। विभागको परिवार कल्याण महाशाखाको मातृ तथा नवजात शिशु शाखा प्रमुख डाक्टर गौरी प्रधान श्रेष्ठका अनुसार 77 जिल्लामा सुरक्षित गर्भपतन सेवा शुरू भइसकेको छ। वहाँका अनुसार सेवाको पहुँच बढ़ाउन स्वास्थ्यकर्मीलाई आवश्यक तालिम समेत दिइरहेको छ। सेवा सहज भएकाले औषधिबाट गर्भपतन गराउनेको संख्या बढ़ेको र कम समयको गर्भपतन औषधिबाटै गर्न सकिने उहाँले बताउनुभयो। वहाँका अनुसार सुरक्षित गर्भपतन सूचीकृत स्वास्थ्य संस्थामा सूचीकृत स्वास्थ्य कर्मीबाट मात्रै लिनुपर्ने व्यवस्था छ। शल्यक्रियाबाट हुने गर्भपतन मेडिकल अफिसर र स्टाफ नर्सले गर्न पाउने व्यवस्था छ। तालिम प्राप्त अनमीले औषधिबाट मात्रै गर्भपतन गराउन पाउने व्यवस्था छ। तर अवैधानिक रूपमा गर्भपतन गराउनेको संख्या पनि धेरै रहेको डाक्टर गौरी प्रधान श्रेष्ठले बताउनुभयो। चिकित्सकको सल्लाह बिनै औषधि प्रयोग गर्दा स्वास्थ्य जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्था र तालिम प्राप्त स्वास्थ्यकर्मीबाट

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9852058344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खाँदबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
1: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, खाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
9: 9810555580
1: र व्हाट्सएप नम्बर 9852286646।
10: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो। इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन त्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन त्यो। सङ्खुवासभा जिल्ला खादबारी नगरपालिका एक दूरसञ्चार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसञ्चार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसञ्चार टोल विकास संस्था, खादबारी एक, सङ्खुवा सभा।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
14: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
16: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
15: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
16: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
15: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
16: ए ल ल, सँगै जाउँ न भाइ।
17: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ पार, राधाकृष्ण मन्दिर अगाडि।
17: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
17: र 9919327375।
18: खोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
19: आयो सबको घर घरमा।
20: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
21: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
20: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
16: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
16: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
22: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5.

रेडियो संखुवा सभा समय सूचक अहिले दिनको एक बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित

0: छुट पछिको अरुवा सोना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल खागबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625701, 97492522।
2: आयो सबको घर घरमा आयो।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 0295625061,
8: 0295573315
7: र 98520607
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी सङ्कसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्कसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा।

0: साझा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 0291404084 र 98040458027।
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuwa Sabha, 95.5 MHz.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160-55553 र 98423-18-049।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 98-615-39-444
8: र 0295-90-155।
9: More style, more design. Total Tailors.
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू,
10: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सप्रेस सुविधा,
8: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: कुकुरो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कुकुरो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692899। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
11: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852061580 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादारी 1 सङ्खुवा सभा।
13: सरप्राइज जेनी, यो गहना कस्तो छ?
14: छ्या, यस्तो पनि गहना लाउँछन्?
13: अनि यो
14: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
13: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
13: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 9925602048।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
16: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
16: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफ्ले,
16: सम्पर्क 9843347262,
15: 9010555585
16: र वाट्सएप नम्बर 9520286646।
17: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी ए, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दै आउनु भएको?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
7: अब

0: स्पेशलिस्ट अनिल ठटाल,
1: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827776।
2: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादरी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 9843347262,
3: 9010555580
4: र वाट्सएप नम्बर 9852286।
5: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
7: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छूट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छूट पछिको अरूवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छूट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 9749922520।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625606 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
10: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिकतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
13: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
15: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
16: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
15: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
16: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
15: प्रोप्राइटर प्रतीक्षा दाहाल,
16: सम्पर्क नम्बर 99163555553 र 99423180.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429-59-801, जनक पौडेली 98525-58-344 र 0295-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio संखुवा सभा 95.5 MHz।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित। पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू। सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश। आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बीमाका लागि पुष 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य। बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधिक गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम बस्तक विमान फिर्ता लगियो। विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाई। नेपाल खबरमा अब पूरा खबर। सरकारले भोटेपछि त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले पुननिर्माण र पुनर्स्थापनाको काम तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देश दिने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना र कार्यक्रमका लागि 5,59,17,72,27,000 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देश दिएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू भएको छ। केन्द्रीय कार्यसमितिको बैठकले एजेण्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 छुट्टा क्लस्टरमा विभाजन गरेर छलफल थालिएको छ। बन्द सत्रमा सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास र जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ। यसै गरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरेको छ भने भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिएको छ। बन्द सत्रमा महामन्त्रीले पेश गरेको विधान र उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावमाथि पनि अहिले हलहरूमा छलफल भइरहेको छ। त्यसैबीच कांग्रेसको निर्वाचन समितिले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुका 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि उम्मेद्वारी मनोनयन, उम्मेद्वारी दरखास्तमा दावी विरोध सहित उम्मेद्वारको नामावली प्रकाशन हुनेछ। पछि 21 गते उम्मेद्वारको नामावली फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, प्रचार प्रसार गर्ने र 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना

0: दल समेत गठन गरेको छ। यस कार्यदलले 60 दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। अब स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान र दावी प्रणालीतर्फ अघि बढ़ेको छ। नेपाल वायु सेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले उच्च ब्याजदरको भार र सरकारी निकायबाट लिन बाँकी बक्यौताका कारण निगम गम्भीर आर्थिक संकटमा परेको बताउनु भएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा कालाखेतीले निगमको आमदानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै सकिएको बताउनुभयो। उहाँका अनुसार विगतमा राष्ट्र प्रमुखको विदेश भ्रमण, कोविडकालीन उद्धार उडान र विभिन्न देशमा गरेको रेस्क्यू फ्लाइट बापतको नेपाल सरकारबाट प्राप्त हुनुपर्ने 13,75,00,000 रूपियाँ उठाउन बाँकी छ। पटक पटक पत्रचार गर्दा पनि यो रकम भुक्तानी नहुँदा निगमको नगद प्रवाहमा चरम समस्या देखिएको छ। ब्याजदर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगम सहजै नाफामा जाने दावी गर्दै कालाखेतीले यसका लागि तत्काल राजकीय सहयोग र वित्तीय सुधारको आवश्यकता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0556943333 4935555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू सुनसरी प्रहरले इनरुवा 3 सखुवा गाछी चेक पोस्टबाट 2,566 किलो गाँजा सहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजा सहित 2 जना पक्राउ परेका छन् पक्राउ पर्नेमा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ बन्दा सहित गाँजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ अब विदेशको खबर अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमानहरू फिर्ता लगाएको छ एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनात सबै अमेरिकी बम वर्षक विमानलाई फिर्ता लगाएको पुष्टि गरे पनि अमेरिकाले विमानहरू फिर्ता बोलाउनुको आधिकारिक कारण भने खुलाएको छैन यो महत्वपूर्ण निर्णय गएको सेप्टेम्बर 27 ग्लोस्टर सायमा रहेको त्यस हवाई अड्डा नजिकै 3 शंकास्पद गाड़ी देखिएको घटना लगत्तै भएको हो त्यो घटनाको सम्बन्धमा आतंकवाद सम्बन्धी आशंकामा प्रहरीले शुरूमा 5 र पछि एक बेलायती इरानी नागरिक गरी 6 जनालाई पक्राउ गरे पनि उनीहरू सबै अहिले धरोटीमा रिहा भइसकेका छन् फेयरफोर्ड हवाई अड्डाको यो घटना र अमेरिकी विमान फिर्ता लैजाने निर्णय बीच सम्बन्ध

0: सम्बन्ध रहेको कुरालाई बेलायत र सरकारको प्रशासनिक केन्द्र व्हाइट हलका स्रोतहरूले अस्वीकार गरेका छैनन्। घटनाको केही दिनपछि प्रधानमन्त्री एन्डी बर्नहमले यस मामिलामा इरानको संलग्नता रहेको बलियो संकेत देखेको बताउनु भएको थियो। यद्यपि उहाँले विस्तृत जानकारी भने दिनुभएको छैन। यता इरानले भने यस घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै त्यसलाई अस्वीकार गरेको छ। अब खेल खबर। पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज जेसुसले क्रिस्टियानो रोनाल्डोले चाहेमा टोलीमा फर्कन सक्ने बताएका छन्। नेसन्स लीग अन्तर्गत नर्वे विरूद्धको खेलमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश नगरेको र डेनमार्कसँगको खेलमा शुरूआती टोलीमा नपर्ने थाहा पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छोडेर बाहिरिएका थिए। त्यसपछि उनले सामाजिक सञ्जाल मार्फत राष्ट्रिय टोली छोड्नुको कारणबारे उचित समयमा स्पष्ट पार्ने बताएका छन्। राष्ट्रिय टोलीसँगको आफ्नो समय कसरी टुंग्याउने भन्ने निर्णय रोनाल्डो ले नै गर्नुपर्ने प्रशिक्षक जेसुसले बताए। साबिक विजेता पोर्चुगलले रोनाल्डो बिना डेनमार्कमाथि 4-2 जित हासिल गरे र त्यसपछि आइतबार नर्वेलाई पराजित गर्दै 100% नतिजासहित नेशन्स लीगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। 5 पटक बालोन डी ओर जितेका रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाड़ी हुन्। उनले 234 अन्तर्राष्ट्रिय खेलमा 146 गोल गरेका छन्। चार बन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ी पछिको खोज तथा उद्धार शरण स्थगित। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू। सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश। आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बीमाका लागि पुष्टिकरदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य। बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अध्यावधि गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो। विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाई।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा। म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
4: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
5: एनबीएल सर्वसुलभ आवास कर्जा।
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। भान्साकोठामा प्रयोग हुने एलपीजी ग्यासबाट हुन सक्ने सम्भावित आगलाईको जोखिम न्यूनीकरण गर्न ललितपुरमा विशेष नमूना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको कार्यक्रममा ग्यास सिलिण्डर, रेगुलेटर र पाइपको प्रयोगमा अप्नाउनु पर्ने सावधानीबारे व्यावहारिक ज्ञान दिइएको छ। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले दैनिक जीवनमा अपरिहार्य बनेको ग्यास प्रयोगमा हिलचेक्राई गर्दा ठूलो क्षति हुन सक्ने बताउनुभयो। सिलिण्डरलाई घाममा सुकाउने, तेर्सो पारेर प्रयोग गर्ने वा कमजोर पाइप चलाउने जस्ता गलत अभ्यासले आगलागि निम्त्याउने उहाँको भनाई छ। कार्यक्रममा नगर प्रहरी र प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम र त्यसलाई नियन्त्रण गर्ने तरिकाबारे प्रत्यक्ष प्रदर्शन गरेका छन्। प्रज्ञा घिमिरेले विपद जुनसुकै बेला आउन सक्ने भन्दै घरका वयस्क सदस्यहरूले यस्ता प्राविधिक सिप सिक्नुपर्नेमा जोड़ दिनुभयो। भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर 8 जगातीमा रहेको कपली चोकमा संचालित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गरेको बीके सप्लायर्समा बिहान आगलागी भएको, आगलागी भएपछि युद्ध बारून यन्त्र भक्तपुरको दमकल र स्थानीयवासीको सहायतामा झन्डै 2 घण्टामा आगो निभाइएको छ। युद्ध बारून यन्त्र कार्यालयका प्रमुख भक्तपुरका प्रमुख विजय धौ भडलेका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचामसीको घरमा क्षति पुगेको छ। आगलागीबाट झण्डै 40 लाख रूपियाँ भन्दा धेरैको क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगलागीको कारण खुलेको छैन। काठमाडौँको कृतिपुर नगरपालिका वडा नम्बर 10 तीनकुने सड़कमा गैराती ट्याक्सी र मोटरसाइकल ठोकिँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकल चालक कृतिपुर नगरपालिका 5 भत्के पार्टी बस्ने 23 वर्षका सनिर थापा मगरको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मगरको कृतिपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको त्यही अस्पतालमा उपचार भइरहेको छ। र काठमाडौँ महानगरपालिका वडा नम्बर 31 स्थानीय क्लबसँगको सहकार्यमा आयोजना गरेको फुटसल प्रतियोगितामा बानेश्वर फ्रेण्डशिप क्लब विजेता बनेको छ। 45 वर्ष उमेरमाथिका पुरूष बीचको प्रतियोगितामा बानेश्वर फ्रेण्डशिपले किङ कम स्पोर्ट्स क्लबलाई 2-1 हरायो। खेलको समापन अवसरमा वडा अध्यक्ष सरोज ढकालले विजेतालाई 50,000 र उपविजेतालाई 25,000 रूपियाँ पुरस्कार सहित ट्रफी र मेडल प्रदान गर्नुभयो। प्रतियोगितामा 7 टोलीले प्रतिस्पर्धा गरेका थिए। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको बाढीपछिको खोज तथा उद्धार चरण स्थगित, पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्बभन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। एलपीजी ग्यासबाट हुने आगलागीबाट बस्न ललितपुरमा नमूना अभ्यास, सिलिण्डरलाई घाममा सुकाउने, तेर्सो पारेर प्रयोग गर्ने वा कमजोर पाइप चलाउने जस्ता काम नगर्न आग्रह। र भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज उज्यालो अनलाइन .com पर्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: खातबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खातबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खातबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खातबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
5: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98 420 22 667।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल सँगै जाउ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि,
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठजाल।
7: सम्पर्क नम्बर 98 साठी 96 40 00
5: र 98 19 32 76 75।

0: लु राजा, बक्सा यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: आज 19 गते हल्का रमाइलो।

कलिले थियो, हजारौं सपनाहरूले भरिएको मन पनि सँगै थियो, तर पनि यसानु दैव लाग्यो, भाग्यले ठग्यो, पापी कालले पनि धरतीमा जिउनै दिएर के गर्नु, सँगै रमाउने इच्छा यो जन्ममा यही छोडेर बिदा हुँदैछु। मेरो सम्झना आयो भने, मेरो सम्झना आयो भने ती अनमोल आँसुका ढिका नखसाल्नु ल, किनकि तिमी रुदा म कहिल्यै खुसी हुन सक्दिन, कहिल्यै।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म

0: भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-96-40-00
3: र 9819-32-77-75।
4: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813-51-107 र 9903-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 9843-47-262,
5: 9010-55-55-85
6: र वाट्सएप नम्बर 9852-28-6 46।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
2: किन र काका
1: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
1: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
2: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
2: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
2: प्रोप्राइटर सुनु एन भीम कदाइली
1: सम्पर्क 029140084 र 98040485827 सरप्राइज जेनी यो गहना कस्तो छ
3: यस्तो पनि गहना लाउँछन्
1: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
1: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
3: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
1: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
4: हजुर तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
1: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्कुवा सभा
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420059804 जनक पौडेली 98520558344 र 029560248
1: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्कुवा सभा
6: नमस्कार है वडा अध्यक्षज्यू
7: नमस्ते नमस्ते के भन्दा आउनु भयो त
6: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
7: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
7: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
8: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
1: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्ध थोकबाट दूरसञ्चार जाने बाटो
1: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
16: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाद्बारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
18: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खाँदबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97449922।
19: आयो सबको घर घरमा।
20: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
21: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
20: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार चरित्र खत्री। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमे सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी सबिना तामाङबाट सुन्नुहोस्। जंगियोडामा असोज 15 र 16 गति पृतनापति समन्वयात्मक बैठक 2083 सञ्चालन भएको छ। अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकको प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले असोज 16 गति समापन गर्नुभयो। बैठक समापन गर्दै प्रधान सेनापतिले यस वर्षको मनसूनमा भएका विपदका घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकल दर्जाले देखाएको उच्च पेशागत दक्षता, व्यावसायिकता एवं पृतनापतिहरूबाट सम्पन्न भएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद ज्ञापन गर्नुभयो। साथै उहाँले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो। दुई दिनसम्म सञ्चालन भएको बैठकको शुभारम्भमा बलाधिकृत रथी श्री प्रदीप जङ किसीले स्वागत मन्तव्य राख्नु भएको थियो। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी, पहिरो तथा डुबानबाट प्रभावितहरूको नेपाली सेनाले खोज तथा उद्धार गरेको छ। त्यसक्रममा असोज 11 13 गतेसम्ममा बागलुङ, म्याग्दी, पर्वत, कास्की लगायतका जिल्लाबाट 123 जनालाई हवाई उद्धार गरिएको छ भने 602 जनालाई जमिनी उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै नेपाली सेनाले मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको हिमपैरोमा परेर बेपत्ता भएकाहरूमध्ये 8 जनाको शव असोज 15 गते सैनिक हेलिकप्टर मार्फत सम्बन्धित स्थानमा पुर्याएको छ। शुक्रबार 2 शव मनाङको चामे र 6 शव फुगाउँ पुर्याइएको हो। यसैगरी नेपाली सेनाको हेलिकप्टर मार्फत बाढ़ी तथा पहिरो प्रभावित इलाकाहरू म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका स्थित मुक्ति मार्ग विद्यालय, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका स्थित सोले डाँडा र पर्वत जिल्लाको जलजिल्ला गाउँपालिका लगायतका स्थानमा 3,000 केजी भन्दा बढ़ी राहत सामग्री ढुवानी गरिएको छ। त्यस्तै कालीभञ्जन कड इन्जिनियर्स र नयाँ भैरवी दलगुल्माबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय मनाङसँगको समन्वयमा अविरल वर्षाका कारण अवरूद्ध भएको मर्स्याङदे नदीको बहाव असोज 13 गते सुचारू गरेको छ। उक्त स्थानको असोज 14 गते गण्डकी प्रदेशका मुख्यमन्त्री श्री सुरेन्द्र राज पाण्डे र पश्चिम पृतनापति उपरथी श्री भोलानाथ थापाले निरीक्षण समेत गर्नु भएको थियो। यसै गरी नारायण दलगणबाट खटिएको टोलीले रौतहटको मौलापुर नगरपालिका 1 मर्यादापुर स्थित लालबकैया नदीको पश्चिमतर्फ बाढ़ीले क्षति पुर्याएको स्थानमा तटबन्ध निर्माण तथा मरमतको कार्य गरेको छ। शुक्रबार टोलीले अन्य सुरक्षा निकायको सहकार्यमा करिब 80 मिटर तटबन्ध बाँध्ने तथा मरमतको कार्य गरेको थियो, जसबाट 1500 घरदुरीका करिब 7,500 जना लाभान्वित भएका छन्। पश्चिम एयरवेसले जटिल प्रसूति समस्यामा परेका 2 बिरामी महिलाको हवाई उद्धार गरेको छ। शुक्रबार बीसले असोज 15 गते हुम्लाको सर्केगाड गाउँपालिका 3 26 पुष्पा डीसी र असोज 12 गते जाजरकोट जिल्ला जुनी चाँदी 2 19 महिलाको हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यस्तै मध्य एयरबेसले जटिल प्रसूति समस्यामा परेकी धादिङ जिल्ला गंगा जमुना गाउँपालिका 1 24 ममता तामाङलाई असोज 14 गते हवाई उद्धार गरी काठमाडौँ पुर्याएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। प्रधान सेनापति ट्रफी 2083 असोज 12 गतेबाट शुरू भएको छ। उक्त प्रतियोगिताको प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले शुभारम्भ गर्नुभएको हो। लगनखेल स्थित खेल मैदानमा आयोजित ट्रफी शुभारम्भ समारोहमा प्रधान सेनापति महारथी

0: उपत्यका पृथना प्रथम भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र विशेष फौज बाहिनी अड्डा तृतीय भएको छ। प्रतियोगितामा मध्य पृथनाकी सिपाही शोभा बलामी महिलातर्फ तथा सोही पृथनाका सुबेदार दिलीप थापा मगर पुरूषतर्फ सर्वोत्कृष्ट खेलाड़ी हुनुभयो। विजय टीम तथा खेलाड़ीलाई उपत्यका पृथनाका चीफ अफ स्टाफ सहायक रथी श्री विमल राज शर्माले असोज 16 गति सातोबाटो स्थित स्विमिङ कम्प्लेक्समा आयोजित कार्यक्रममा पुरस्कृत गर्नुभयो। यसै गरी प्रतियोगिता अन्तर्गत असोज 7 देखि 13 गतिसम्म पश्चिम पृथनामा सञ्चालन भएको बक्सिङ खेलमा नम्बर 16 बाहिनी अड्डा प्रथम भएको छ। प्रतियोगितामा पूर्वी पृथना द्वितीय र विशेष फौज बाहिनी तृतीय भएको छ। विजय टीम तथा खेलाड़ीलाई पृथनापति उपरति श्री भोलानाथ थापाले पुरस्कार प्रदान गर्नुभयो। यस्तै प्रतियोगिता अन्तर्गत असोज 12 गतेदेखि 18 गतेसम्म उपत्यका पृथना हेडक्वार्टरमा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा उपत्यका पृथना विजय भएको छ। प्रतियोगितामा नम्बर 16 बाहिनी अड्डा द्वितीय र पूर्वी पृथना तृतीय भएका छन्। प्रतियोगितामा महिलातर्फ नम्बर 13 बाहिनी अन्तर्गत राजदल गढकीप्युट विनिका जोशी र पुरूषतर्फ नम्बर 14 बाहिनी अन्तर्गत कालीबक्स गढ इन्जिनियर्सका अमलदार लोकबहादुर राउत उत्कृष्ट खेलाड़ी हुनुभयो। विजेता खेलाड़ीहरूलाई प्रबन्ध रति उपरति श्री हरेन्द्र पाठकले असोज 18 गति पुरस्कार वितरण गर्नु 8 वटा पृथना 5 वटा युद्ध मद्दति बाहिनी र विशेष फौज बाहिनी गरी 14 टीम सहभागी उक्त प्रतियोगितामा एथलेटिक्स स्विमिङ बक्सिङ तेक्वान्दो जुडो भलिबल बास्केटबल र फुटबल खेल सञ्चालन हुनेछ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
3: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
2: शैक्षिक सत्र 2082 कक्षा 4 देखि 12 सम्म उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
3: निवेदन दिने मिति र स्थान
2: असोज 31 गतेसम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
3: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
2: आवश्यक कागजातहरू
3: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र
2: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्ग पत्रको प्रतिलिपि
3: जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि
2: सैनिक परिचय पत्रको प्रतिलिपि
3: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
2: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
3: पेन्सन पट्टाको प्रतिलिपि
2: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
3: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
2: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-5979570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोर्खापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
4: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 वटा गरी रेडियो नेपाल सहित देशभरका 212 वटा एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमे सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभव सम्बन्धी रेडियो सामग्री।

0: नेपाली सेनाका विभिन्न 22 युनिटमा सञ्चालन भएको सैन्य आधार तालिम असोज 9 गति सम्पन्न भएको छ। 9 महिनाको कठोर तालिम पूरा गरेसँगै करिब 3,000 जना सैनिहरू अब औपचारिक रूपमा नेपाली सेनाका तालिम प्राप्त सिपाही बनेका छन्।
1: राष्ट्र सेवाका लागि सबैभन्दा उत्तम माध्यम सैनिक सेवा हो, तर सैनिक बन्न भर्ना छनौटका विभिन्न परीक्षामा खरो उत्रिएर मात्रै पुग्दैन, आधारभूत तालिम अनिवार्य शर्त हो। सेवा प्रवेशको दर्जा अनुसार यस्ता तालिमहरू फरक फरक हुन्छन्, जस अनुसार सैन्य आधार तालिम गरेपछि मात्रै औपचारिक रूपमा सिपाही बन्ने सपना पूरा हुन्छ। यही सैन्य आधार तालिम पूरा गर्दै असोज 9 गतेबाट करिब 3,000 जना नेपाली सेनाको सिपाही बनेका छन्।

0: अनि झण्डा छोएर राष्ट्र र जनताको नाममा कसम खाएका छन्।
1: मुलुक र जनता प्रति पूर्ण वफादार रही सत्यनिष्ठा पूर्वक प्रतिज्ञा गर्छु।
2: यो शपथ सँगै अब उनीहरूको परिचय बदलिएको छ। उनीहरू व्यक्ति होइन, राष्ट्रका साझा सिपाही बनेका छन् र त देशले राष्ट्रिय स्वार्थमा समर्पित हुनेहरूको लाममा अब 3,000 ऊर्जावान सैनिक पाएको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी सैन्य आधार तालिम सम्पन्न गरी राष्ट्र सेवामा होमिएका तालिमी सिपाहीहरूको तालिम समापनको क्षण र तालिम अनुभवलाई प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
0: र म प्राविधिक जमादार सन्तोष।

0: बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा, यो भनाई सैनिक जीवनभर लागू हुने यथार्थ सत्य हो। त्यसो त सैनिक जीवनमा तालिम सधैँ अपरिहार्य हुन्छ, त्यसमा पनि आम मानिसलाई सैनिकका रूपमा रूपान्तरण गर्ने आधारभूत तालिमको महत्व झन धेरै छ। यस्तै महत्वपूर्ण तालिम हो सैन्य आधार तालिम।
1: नेपाली सेनाको सांगठनिक जग भनेको सिपाही हुन् र सिपाहीको जग सैन्य आधार तालिम हो। त्यसैले व्यक्तिको जीवनमा मात्रै होइन सैनिक संगठनमा समेत सैन्य आधार तालिमलाई महत्वका साथ लिइन्छ। यही तालिम 2502 जना पुरूष तथा 466 जना महिला गरी कुल 2968 जनाले असोज 9 गते पूरा गर्दै सिपाही बनेका छन्।
0: एक सामान्य नागरिकले 9 महिनासम्म घाम, पानी, भूख, तिर्खा र थकानलाई बिर्सेर बगाएको पसिनाले उनीहरू सिपाही बनेका हुन्। त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सैन्य दलेल कवाजको निरीक्षण पश्चात सम्बोधन गर्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुन,
2: 9 महिना कठिन तालिम अवधिमा तपाईहरूले गर्नुभएको कठोर परिश्रम, मेहनत, लगनशीलता र समर्पण तथा तपाईहरूबाट प्रदर्शन गर्नुभएको फुर्तिलो कवाजले तपाईहरूमा आधारभूत सिपाहीमा हुनुपर्ने गुणहरू र उच्च स्तरको मनोबल विकास भएको स्पष्ट रूपमा झल्किएको छ। आजबाट तपाईहरू गौरवशाली इतिहास भएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिमामय छवि बनाएको नेपाली सेनाको सिपाही जस्तो मर्यादित दर्जामा नियुक्ति हुनुभएको छ। यस सुगत घड़ीमा तपाईहरू सबैलाई नेपाली सेना र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु। साथै आगामी दिनहरूमा तपाईहरूको सफल सैनिक जीवनको लागि समेत शुभकामना व्यक्त गर्दछु।
1: तालिम समापनको अवसरमा सम्बन्धित पृतनापति र वाहिनीपतिहरूले सैन्यहरूले प्रदर्शन गरेको अन्तिम दलेल कवाजको निरीक्षण तथा सलामी ग्रहण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभएको छ। त्यसै क्रममा उहाँहरूले तालिमे सिपाहीहरूलाई सफल सैनिक जीवनको शुभकामना समेत दिनुभएको छ। यस्तै एउटा प्रतिनिधि आवाज हो उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनाका चीफ अफ स्टाफ सहायक रथी श्री विमलराज शर्माले दिनुभएको शुभकामना।
3: राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित एवं कर्तव्यनिष्ठ सिपाही हो भन्ने उद्गारलाई हर हमेसा मनन गर्न र सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई अनुसरण गर्दै कर्तव्य पथमा तपाईहरूले आफ्नो व्यावसायिक क्षमता, दक्षता र कार्यकौशलता प्रदर्शन गर्दै नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेसाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खर रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ। जननी जन्मभूमिश्व स्वर्गादपि गरिएछु भन्ने उक्तिलाई आत्मसात गर्दै तपाईँहरू सबैले आफ्नो दायित्व निर्वाह गर्न सदैव कटिबद्ध रहनुहुनेछ भन्ने विश्वास लिँदै सैन्य आधार तालिम सफलतापूर्वक सुसम्पन्न गर्नुभएकोमा सम्पूर्ण नवनियुक्त तालिमे सिपाहीहरूलाई उत्तरोत्तर प्रगति र सफलताको कामना दिन चाहन्छु।
0: सैनिक सिप क्षमता, चरित्र र गुण विकास गराउने अवधारणामा आधारित तालिम हो सैन्य आधार तालिम। नवप्रवेशी सैनिकहरूलाई 9 महिना अवधिभर विभिन्न चरणमा गरी आधारभूत तालिम दिइन्छ। तालिमको पहिलो चरणमा आम नागरिकलाई सैनिक जीवनमा ढल्ने प्रयास गरिन्छ भने दोस्रो चरणमा सैनिक हात हतियार, सैनिक युद्धकला लगायतका विविध विषयमा सैद्धान्तिक र व्यावहारिक सिप प्रदान गरिन्छ।
1: त्यस्तै तेस्रो चरणमा सिकेको सिपलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अभ्यस्त गराई उनीहरूलाई सहनशीलता, नेतृत्व विकास, सामूहिक भावना र निडरपनको विकास गरिन्छ। उक्त तालिम आफैमा एउटा कठोर परीक्षा भएकोले तालिम समापनको क्षण तालिमी सैनिकहरूको लागि एक अविस्मरणीय सुखद क्षण बन्न पुग्दछ।
4: तालिम केन्द्रमा 9 महिनाको ट्रेनिङ सकेर आज असोज 9 गते पासआउट भएको भित्री मनदेखि नै खुसी फिल हुन्छ मलाई। पछाडिको भाइ बहिनीहरूलाई पनि सेनामा चाहिँ आबद्ध हुन म आग्रह गर्दछु।
5: सिपाही जावेद अन्सारी, नेपाली सेनामा म बचपनदेखि मेरो सपना थियो र गाउँमा दाई साथी पनि नेपाली सेनामा आउँदैथ्यो। त्यही हेरेर म पनि जिज्ञासा लिएर आज म पनि नेपाली सेनाको पोसाकमा लगाएर बसेको छु। धेरै गर्वशाली भइरहेको छ। अब देशलाई सेवा गर्ने, देशको माथिमा भएर बस्ने, अब यही मेरा माग्ने सबैले म यही गर्छु कि सबै नेपाली सेनामा आउँदै नेपाली सेनामा भएर विदेशतिर नलाग।
0: भर्खरै सैनिक सेवामा प्रवेश गरेका सैन्यहरूले एउटा सिंहको पुस्ताको प्रतिनिधित्व गरिरहेका हुन्छन्। त्यसैले उनीहरूको सोच र जोशलाई राष्ट्रिय हितमा प्रयोग गर्ने गरी सैनिक चरित्र निर्माण गर्न सैन्य आधार तालिम दिने गरिएको हो। यससँगै पेशेवर सैनिक उत्पादन गर्ने, हौसला अभिवृद्धि गर्ने र प्रतिस्पर्धात्मक भावना विकास गराउने उद्देश्यले तालिमका उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्ने परम्परा सैन्य आधार तालिमको अर्को उल्लेखनीय पक्ष हो।
6: सिपाही शिशिर लोनी एकदम रमाइलो, अब आफूलाई गर्वशाली महसुस भइरहेको छ। यत्रो 9 महिना कठोर तालिम पुरा गरेर आफ्नो अब आफूमा भएको मेहनत र यसरी आफ्नो परिवारप्रति देखाउन पाउँदा आफूलाई एकदमै गौरवशाली ठान्छु। अनुशासनमा रहेर आफूभन्दा माथिको कमान्डरको आदेश अनुसार आफूले कामहरू गरेर त्यसको सेवा गर्न चाहन्छु।
7: सिपाही असिल थापा श्रीमानी सबै गरिन्दरमा तालिम सकेर धेरै खुसी छु। आफ्नो अभिभावक अगाडि पुरस्कार थाहा पाउँदा तालिममा सर्वोत्कृष्ट हुनलाई मेहनत गर्दै जाँदा अनुशासित हुँदै जाँदा हुन सफल भयो। सानैदेखि अब यो सेनाको पोसाक देखेर रहर थियो, रहर हुँदा हुँदा उमेर भइसकेपछि आएर चाहिँ देखाउँदा चाहिँ पहिलो पटकमै हुन सफल भयो, त्यसमा खुसी।
8: मेरो नाम सिपाही सिजन डिस्ट्रिक्टमा हो। म भैरवनगरमा तालिम गरेर सर्वोत्कृष्ट शिक्षार्थी बन्न पाउँदाखेरि म र मेरो देशप्रति एक जिम्मेवारी थपिएको महसुस गराएको छ। मैले भविष्यमा आफ्नो देशप्रति इमान्दारीका साथ कर्तव्य पालन गर्नेछु।
1: सैन्य तालिमकै कुरा गर्दा तालिम लिनेहरूको लागि जति गाह्रो हुन्छ उत्तिकै गाह्रो हुन्छ तालिम दिनेलाई। देशको फरक भूगोल, फरक समाज, फरक भाषा र फरक संस्कृतिबाट आएका अनि फरक फरक शारीरिक क्षमता भएका व्यक्तिलाई समान स्तरमा पुर्याउन प्रशिक्षकहरूले समेत ठूलो मेहनत गरेका हुन्छन्। आम मानिसलाई तालिम दिएर कसरी पेशेवर सैनिक बनाइन्छ त?
9: सुरु सुरुको फेजमा चाहिँ खासै सेना सम्बन्धी त्यति ज्ञान नभएको भएर अलिकति दिलदस्तु कम भएको कि जस्तो, तर बिस्तारै उसले अब चरणगत रूपमा सिक्दै गएपछि चाहिँ सेनाप्रति चाहिँ यस्तो गर्नुपर्ने रहेछ, यो गर्नुहुने, यो गर्न नहुने र हरेक क्षेत्रमा चाहिँ मैले गर्नुपर्छ भन्ने पाएँ। सबैभन्दा पहिला बाहिर वातावरणबाट आएको डिल अब गोडा उठाउनु पर्यो, हातदेखि लिएर अनुशासन भन्यो। अरू भनेको चाहिँ नर्मल्ली अब FCBC अनि त्यसपछि MR भनेको त बिस्तारै अलि पछि पछि हुने भएर बिस्तारै सेना सम्बन्धी ढल्दै गएको भएर त्यसमा चाहिँ अलिक छिटै बुझाउन सकिने भएको छ।
0: शिल्पी हातहरूले नै काँचो माटोलाई भाँडोको आकार दिए जस्तै कुशल प्रशिक्षकको मार्गदर्शनले एउटा पेशेवर सैनिक तयार हुन्छ। सैन्यसँगै उठ्नु, सैन्यसँगै कुद्नु, सैन्यसँगै बस्नु, सैन्यसँगै सुत्नु अनि नबोले पनि तालिमै सैनिकको मर्म बुझ्नु सैन्य तालिम गराउने प्रशिक्षकहरूका विशेषता हुन्। त्यसैले हरेक सैन्य जवानका स्मृतिमा प्रशिक्षकहरू अमिट दस्तावेज बनेका छन्।
10: सिपाही मिलन सुना भैरवनाथ गढमा सैन्यको तालिम सकेर भर्खर मात्र सिपाहीमा प्रवेश गरे। एकदम रमाइलो महसुस भइरहेको छ अनि नम्बर 1 सेमुलाई लिड गर्दै सेमु लिडरको निर्वाह चाहिँ राम्रोसँग गरे जस्तो लाग्छ मलाई। सिभिल लाइफबाट यो नेपाली सेनामा छिर्दाखेरि कस्तो थियौं र अहिले हामी कस्तो भयौं भन्ने कुरा चाहिँ गुरुबाहरूको शिक्षाले गर्दा हामी यहाँसम्म आयौं। गुरुबाहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र गुरुबाहरूले सिकाएको ज्ञानलाई म लागू गरेर देश र जनताको लागि अघि बढ्नेछु।
1: नेपाली सेनाको सौन्दर्य भनेको नै विविधता र अनेकता भित्रको एकता हो। यही विविधता र एकता सैन्य आधार तालिममा समेत स्पष्ट झल्किन्छ, जहाँ हिमाल, पहाड़ र तराई मधेसका विभिन्न जात जाति, भाषा र संस्कृति परिवेशका युवाहरूलाई राष्ट्रभक्तिकै धागोले बाँधेर एकताको माला बनाएको छ, जहाँ लैंगिक समावेशिता समेत स्पष्ट देखिन्छ। यसैको उदाहरण हो यसपटक 466 जना महिला सैन्यहरूले तालिम पूरा गर्नु। तालिम अनुभव राख्दै सिपाही सन्तोषी विष्ट:
11: मैले आज आफूले आफूलाई एकदमै गर्व महसुस गर्न पाएको छु र साथै आफूले गरेको कठोर मेहनत र परिश्रमको आजको फल आमा बाबाहरूलाई देखाउन पाउँदा म एकदमै गर्ववान भनेको छु। छोरी मान्छेले आफूले आफूलाई मानसिक रूपमा बलियो बनाउन सक्नु पर्दछ। छोराले मान्छेले मात्रै होइन, छोरी मान्छेले पनि सबै काम छोरा मान्छेले जस्तै गरे जस्तै गर्न सक्छ। कुनै पनि मान्छेले आफूले आत्मनिर्भर बन्न सक्यो भने कसैको अगाडि हेपिनु पर्दैन। सानैदेखि मेरो पनि यही सोचाइ थियो, त्यही भएर मैले नेपाली सेनामा भर्ना भई नेपाली सेनाले मलाई यही सिकायो कि आफू र आफ्नो देशको लागि अहोरात र सधैँ देश र जनताको सेवामा समर्पित रहनु पर्दछ। म पनि जस्तो सुकै विषम परिस्थितिमा पनि पछि नहटिकन सेवा गर्न सधैँ समर्पित रहनेछु।
0: सैन्य आधार तालिम कुनै एक व्यक्तिको सैनिक बन्ने लक्ष्यको प्रवेशद्वार मात्रै होइन, आमा बुबाको सपना साकार बनाउने माध्यम पनि हो। 9 महिने कठोर सैन्य आधार तालिमको अन्तिम दलेल कवाज भइरहँदा दर्शक दीर्घाका उपस्थित अभिभावकहरू आफ्ना सन्ततिको खुशी र सफलतामा रमाइरहेका थिए।
1: आफ्नो प्रियजनलाई सैनिक वर्दीमा सुशोभित भएर मातृभूमिको रक्षक बनेको देख्दा परिवारजनका आँखामा खुशीका आँसु र अनुहारमा गर्वको चमक प्रष्ट झल्कन्थ्यो। हिजोसम्मका कसैका छोरा कसैका भाई आज देशकै रक्षक भन्दा परिवारजनमा देखिएको खुशीले सैन्य आधार तालिमको आयामलाई प्रस्ट्याउँछ।
12: अमृत नेपाली, हामीलाई त एकदम खुशी लागेको छ। अब हाम्रो परिवारबाट खासै अरू कसैले पनि यसरी गर्न सकिरहेको थिएन, हामीलाई अहिले एकदम खुशी लागिरहेछ। अब देश र जनताको लागि भनेर लागिसकेको मान्छे अब निरन्तर लाग्नुपर्छ, सेवा गर्नुपर्छ। हामीले एउटा कर्म गरेरै खाने हो जे गरे पनि, त्यो भएको कारणले गर्दाखेरि जता भए पनि आफ्नो देशको आफ्नो सुरक्षा गर्नुपर्छ जस्तो लाग्छ मलाई।
13: सिद्धमैया गुरुङ, 9 महिना कठोर तालिम सम्पन्न गरेर मेरो छोरालाई आर्मी र देशमा दिँदा धेरै खुसी लाग्छ छ। उन्नति प्रगति गरोस्, जनताको सुरक्षाको लागि खटिने छ भनेर मेरो छोरालाई आशीर्वाद दिन चाहन्छु।
14: हाम्रो नाम शंकर सारेल, घर रौतहट जिल्ला गरुडा नगरपालिका वार्ड नम्बर 8। जे पास आउट भेलका बहुत खुसी लागल, बहुत गर्वको बात है। हामी सके बहुत आशा लागल, कभी ना आयल चिरलिया, मगर आज हाम्रो बेटा पास आउट भेल, बहुत अच्छा लाग रहल। हाम्रो बेटा नेपाली सेनामे आयल, जनताके सेवा, नेपालके सेवा, नेपाल देशके सेवा करो, बहुत खुसी लागल।
15: शिशिर लोहनीको बुवा शंकर विक, आज यो छोराहरूले 9 महिना कठोर तालिम पश्चात छोरोले 90 जनाको टोलीमा फायरिङको फर्स्ट पुरस्कार पाउँदाखेरि धेरै नै खुसी लागेको छ। गर्वका साथ म पनि एउटा बुवा भएछु, देशको लागि सेवा गर्ने छोरालाई पालन पोषण गरेर हुर्काएर यहाँसम्मको योग्य बनाएछु भन्ने मलाई चाहिँ महसुस भएको छ। आउँदा दिनहरूमा पनि आइपरेका हरेक समस्यालाई समाधान गर्दै आफू उत्कृष्ट साथै टोलीलाई समेत उत्कृष्ट बनाउने एउटा जिम्मेवारी हासिल गरोस्।
16: लाल कुमारी विश्वकर्मा हो, घर चाहिँ खिजिदिम्बा गाउँपालिका वार्ड नम्बर 2। मेरो छोरा कान्छो सुजान विश्वकर्मा हो, धेरै धेरै गर्व छ। मेरो छोरालाई यो भन्दा धेरै राम्रो पदमा, धेरै ठुलो पदमा अगाडि बढ्दैदेखि देख्न चाहन्छु। त्यसको लागि मेरो छोरालाई सधैँभरि आशीर्वाद।
17: हाम्रो नाम घमालु कुर्मी, हाम्रो घर भएर बहुत बढिया लाग्ला, लड़का पास हो गया, आनंद लगा, खुशी मारे गदगद। हमारा लड़का अपने देश बचावे खातिर बढ़िया काम करता है, नौकरी पुलिस बढ़िया भेल। अब और कुछ जैसे केहू की मदद खातिर सहायता दे और बढ़िया चीज होके अब बहुत खुशी भेल।
18: मेरे मामा आर्मी भएको देख्दा एकदम धेरै खुशी लागेको छ। मेरो मामाले जस्तो सुकै परिस्थितिमा पनि देश र जनताको सुरक्षामा खटिनु हुनेछ।
19: मेरो नाम मिना सुनार हो, पर्वत नगरपालिका 11 पर्छ मेरो ठेगाना। मेरो छोरा, मेरो नानी पनि सशस्त्र हुन्। यो विदेश जाँदाखेरि सबै छोरा छोरीहरू प्रवेश गर्छन्, मलाई मन पर्दैन। छोराले र छोरीले यो देशको सेवा हालेको देख्छ, म एकदम खुसी छु। मेरो छोरा नै सम्पूर्ण छोराहरू आफ्नो सबैको सुरक्षा गरेर अघि बढोस् भन्ने चाहन्छु।
0: एउटा सच्चा सिपाही बन्नका लागि सैन्य आधार तालिमले पेशागत ज्ञान, सिप र कर्तव्य प्रतिको बोध गराउँछ। 9 महिनाको तालिमका दौरान सैन्य जवानहरूले हासिल गरेको यही ज्ञान सिपले उनीहरूलाई अझ परिपक्व र आत्मविश्वासी बनाएको छ। यो आत्मविश्वासले उनीहरूलाई अबका दिनमा अघि बढ्न कस्तो दिशा निर्देश गरेको छ त?
20: सिपाही रञ्जन बहादुर सर, मेरो घर चाहिँ दैलेख, आज एकदमै निकै प्राउड फिल भइरहेको। यो दुःख भनेको केही छिडको लागि हुँदो रहेछ, आफू मात्रै नभएर आफ्नो फौजलाई कसरी अगाडि बढाउने, समूहमा काम गरेर कसरी अगाडि जाने भन्ने कुराबारे पनि प्रष्ट बुझ्यौँ, अनि त्यसबारे ज्ञान पायौँ। अनि आफ्नो चाहिँ पहिला आउँदाखेरिको आफ्नो मनोबल हुन्छ त्यो एकदमै बढ्दै गयो। अब आफ्नो मनोबललाई उच्च राखेर अनि आफ्नो खुट्टामा उभिएर अनि सामूहिक रूपमा आफू पदमा रहँदा वा नरहँदा पनि म देश र जनताको सुरक्षाको लागि खटिरहनेछु।
21: सिपाही सिंहजी भट्टी मगर, घर चाहिँ सुन्दर बजार लम्बी। मलाई अब आफ्नो सपना पुरा हुँदाखेरि निकै नै खुसी लाग्छ। अब देशलाई के कस्तो ठाउँमा के जरुरत पर्छ, सकेसम्म आफूले त्यो जरुरतलाई पुरा गर्ने कोसिस गर्छु। आफूले पनि बिस्तारै अब इम्प्रुभ गर्दै जान्छु।
1: तालिमका क्रममा बगाएको पसिना, सिकेका सिप र सैनिक रणकौशलले सैनिकलाई सधैँ बलियो बनाउँछ। यो बल सैनिक व्यक्तिको लागि मात्रै होइन, उसले काम गर्ने युनिट, संस्था र राष्ट्रकै लागि सम्पत्ति बन्दछ। त्यसैले सेवा प्रवेशसँगै दिइने पहिलो औपचारिक सैन्य तालिम अर्थात सैन्य आधार तालिमले ठूलो अर्थ राख्दछ। यस्तै बुझाइ छ सेनानी श्री अजित थापाको।
2: सैनिकलाई हामीले डिजिएमटीबाट आएको निर्देशन अनुसार चाहिँ जे निर्देशन छ त्यो भित्र रहेर चाहिँ र अनि उनीहरूको योग्यता कस्तो छ, उनीहरू चाहिँ कसरी कुन हिसाबमा तालिम गर्न सक्छन् होइन, ती सबै कुराहरूले विचार गरेर तालिम गर्ने गरेको छ र कमजोरलाई चाहिँ अलिकति प्रायोरिटी दिएर उनीहरूलाई एक्स्ट्रा समयमा गराएर चाहिँ तालिमहरू गराउने गरेका छौँ। हामी सैनिक हुनुको मेन कारण भनेकै हामी सैनिक तालिम गर्छौँ, हामी अरूभन्दा एक्स्ट्रा हुन्छौँ, फरक हुन्छौँ। एउटा सिभिलियनलाई चाहिँ नेपाली सेनामा ल्याएर नेपाली सेनाको नीति नियम परम्परा र नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य अधिकार के हो, हामी देश र जनताप्रति के काम कसरी चाहिँ गर्छौँ भन्ने कुरालाई त्यो हिसाबमा उनीहरूलाई चाहिँ हाम्रो सैनिक जीवनमा ढाल्नको लागि सैन्य तालिम चाहिँ एकदम अत्यावश्यक रहेको छ। जुन तालिममा चाहिँ हामीले जुन सेनाको लागि आवश्यक छ भोलि चाहिँ हामी देशको लागि पर्दाखेरि चाहिँ देशको लागि कसरी लड्ने भन्ने कुराको लडाइकोदेखि लिएर हरेक कुरा सिकाउनु पर्ने हुन्छ, त्यो कुरालाई चाहिँ हामी सैन्य तालिममा सिकाउँछौँ। सैनिक जीवनमा आवश्यक पर्ने कुराहरू चाहिँ जुन सिलेबसमा आएको कुराहरू छ त्यससँग आधारित रहेर हामीले तालिमको अभ्यासहरू सञ्चालन गरेका थियौँ।
0: सिपाहीमा हुनुपर्ने गुण, उसको चरित्र र परिचयले नै सिङ्गो सेनाको परिचय बनाउँदछ। त्यसैले पनि उनीहरूले प्राप्त गर्ने तालिम, युद्धकला, निर्माण गर्ने चरित्र र निर्वाह गर्ने वफादारिताले सेनाको भविष्यलाई समेत निर्धारण गर्ने हुँदा एउटा सैनिकले तालिम पूरा गरेको क्षण पनि धेरैलाई खुसीको विषय बनेको हो। आखिर तालिमले के कस्तो दिशाबोध गराउँदछ त? सिपाही सुधीर गुरुङ।
3: सानैदेखि नेपाली सेनामा जागिर खाएर देशको सेवा गर्ने सोच थियो, त्यही सोचले गर्दा सानैदेखि मेहनत गरेर आज यो हासिल गरेको छु, त्यसले गर्दा चाहिँ धेरै नै खुसी भइरहेको छ। देशको सेवा कसरी गर्ने, विपद आपत्ति आइपर्दा के गर्ने, नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्य चाहिँ सबै सिकेका छौँ हामीले। अबको नयाँ यात्रा भन्नुपर्दा देशमा आइपरेका विपत्ति आपत्तिहरूमा आफूले तालिमबाट सिकेका कुराहरूलाई मनन गरेर आवश्यक सुरक्षा अपनाई देश र जनताको सेवा गर्ने चाहिँ सोचेको छु।
1: यसरी कुनै पनि मुलुकको पहिचान, स्वाभिमान र सुरक्षाको जगलाई जीवन्त र अझै बनाउने वास्तविक मेरुदण्ड सिपाही नै हुन् र सिपाही निर्माण गर्ने आधार सैन्य आधार तालिम हो। असोज 9 गते यही तालिम पूरा गरेका 2968 जना सिपाही अब औपचारिक रूपमा नेपाली सेनाको 263 वर्षभन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका छन्। सैन्य आधार तालिम पूरा गरेका यी सिपाहीहरूलाई नेपाली सेनाको गरिमा उँचो बनाउँदै देशको सेवामा अघि बढ्न प्रेरणा मिलोस्। शुभकामना।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हातबारी 1, शङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
5: खाँदबारी नगरपालिकाको अनुरोध।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी, शङ्खुवा सभा।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू:
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदबारी नगरपालिका 1, प्रहरी गेट, छेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422-22-667।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार।
8: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो? हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल 98615 39 444
5: र 029590155।
11: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
15: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
19: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रे विन्ती गरून् झुकेर पद्म, यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो, मिति पुगेपछि टारेर टर्दैनथ्यो। संखुवा सभा जिल्ला खादबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खाँदबारी एक, संखुवा सभा

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुने लाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

पूर्वका विभिन्न स्थानमा लागौझरीको समेत सक्रियता बढ्दा दिनौ पक्राउ, खुल्ला सिमाना प्रमुख चुनौती। भोटेकोशी बाढ़ी केन्द्रित खोज तथा उद्धार स्थगित, पुनर्निर्माण तथा पुनर्स्थापनालाई तीव्रता दिने निर्णय, 5.5 खर्ब आवश्यक पर्ने। झापामा जेई विरूद्धको खोप अभियान जारी, पुरूष भन्दा महिलाको सहभागिता बढ़ी, छुटेकालाई समेत लगाउन आह्वान। 3 वर्ष लड़ाईमा इजरायलका 1300 भन्दा बढ़ी सुरक्षाकर्मी मारिए, गाजामा 74,000 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु। र दमकमा जारी प्रदेश स्तरीय भेटरान च्यालेन्ज कपको फाइनल समीकरण पूरा, बिर्तामोड़ भेटरान र आयोजक रातो उपाधिका लागि भिड्ने।

0: ग्लोबल जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्ज सँगै शंखुवासभाको खाँदबारीमा रहेको रेडियो शंखुवासभा 95.5 मेगाहर्ज कोशी प्रवीण रेडियो स्टेशन साथै हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। मुख्य भन्सार नाका छलेर ग्रामीण सड़क तथा वैकल्पिक मार्गबाट हुन सक्ने अवैध ओसार पसार नियन्त्रण गर्न झापा प्रशासनले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढ़ाएको छ। सीमावर्ती क्षेत्रमा राजस्व चुहावड, चोरी, निकासी तथा पैठारी र सीमा अपराध रोक्ने उद्देश्यले जिल्ला सुरक्षा समितिले झापा इलाम सीमा क्षेत्रको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको हो। प्रमुख जिल्लाधिकारी श्रवण कुमार पोखरेलको नेतृत्वमा गरिएको अनुगमनमा मेचीनगर, बुद्ध शान्ति र अर्जुनधारा लगायत पालिकासँग जोड़िएका सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था र आवत जावतको मार्गका बारेमा जानकारी लिइएको थियो। भौगोलिक रूपमा सदरमुकामबाट टाढा रहेका र सुरक्षा निकायको सहज पहुँच नभएका स्थानमा अवैध गतिविधिको जोखिम बढ़ी हुन सक्ने भएकाले त्यस्ता क्षेत्रलाई निगरानीको प्राथमिकतामा राखिएको प्रमुख जिल्लाधिकारी पोखरेलले बताउनुभयो।

0: सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार चोरी, लुटपाट, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीको मोबिलिटी बढ़ाउने, सवारी साधन तथा पैदल गस्ती गर्ने र विशेष गरी रातीको समयमा निगरानी बढ़ाउने व्यवस्था गरिएको छ। लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई सुरक्षित वातावरण बनाउन प्रहरीले यात्रु सहायता केन्द्र स्थापना गर्ने कार्यलाई समेत प्राथमिकता दिएको छ। बस पार्क तथा यात्रुको बढ़ी आवाजावत हुने स्थानमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त उपस्थितिमा यात्रु सहायता केन्द्र स्थापना गरिएको प्रहरीले जनाएको छ। प्रहरी र समुदाय बीचको सहकार्यले अपराध न्यूनीकरण तथा नागरिकमा सुरक्षा सचेतना बढ़ाउन महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताएका थिए। यस्तै कार्यक्रममा ग्रामीण क्षेत्रमा रहेका प्रहरी चौकीहरू अझै पनि भाड़ाका घरमा सञ्चालन भइरहेकाले आफ्नै भवन निर्माण गर्नुपर्ने लगायतका विषय समेत उठाइएको थियो। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाड़ीपछि 40 दिनदेखि सञ्चालन रहेको खोज तथा उद्धार कार्य सरकारले स्थगित गरेको छ। जीवित उद्धारको सम्भावना न्यून बन्दै गएपछि अब सरकारको प्राथमिकता प्रभावितको पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण केन्द्रित हुने जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार कार्य स्थगित गरी पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार जिल्ला सुरक्षा समिति, विपद व्यवस्थापन समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिश तथा स्थलगत अध्ययनका आधारमा यस्तो निर्णय गरिएको हो। परिषदले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 504 योजना तथा कार्यक्रम सञ्चालन गर्न 5,59,17,72,27,00,00 रूपियाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिशको निर्णय गरेको छ। लागत अनुमान नखुले तथा प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि थप बजेट व्यवस्थाका लागि सिफारिश गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ। बैठकपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले खोज, उद्धार, उपचार र खाद्यान्न सामग्री वितरणको काम सकिसकेको र अब पुनर्निर्माण तथा पुनर्स्थापनाको दिशामा अघि बढ़ने बताउनुभयो। विदुर नगरपालिका वडा नम्बर 2 स्थित लामी डाँडामा रहेको सामुदायिक वन क्षेत्र बस्न योग्य र सुरक्षित भएकाले त्यहाँ नयाँ बस्ती बसाल सिफारिश गरिने समेत उहाँले जनाउनु भएको छ। उहाँको यही भनाइले हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
1: आजको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा केन्द्रीय विपद परिषदको बैठक बस्यो र त्यो बैठकबाट अहिले चाहिँ भोटेकोशी नदी भएर त्रिशुली नदीमा जुन महाविपत्ति आइलागेको थियो त्यसको क्षतिदेखि लिएर अब त्यसलाई पुनर्निर्माण गर्ने सन्दर्भमा आफ्नो चाहिँ नि तर्फबाट हामीले कुराहरू राख्यौं। विशेष त बागमती प्रदेश सरकारले खोज, उद्धार र उपचार र खाद्यान्न सामग्री तको काम सकिसकेको छ, अब पुनर्निर्माण र पुनर्स्थापनातर्फ अगाडि बढ्नुपर्छ भन्ने कुरा मैले राखे।
0: झापामा जापानिज इन्सेफलाइटिस अर्थात जीआई विरूद्धको खोप अभियानमा पुरूषको तुलनामा महिलाको सहभागिता बढ़ी देखिएको छ। अभियानको 14 दिनसम्म जिल्लामा 3,54,000 भन्दा बढ़ीले खोप लगाएका छन्। खोप लगाउने मध्ये महिलाको संख्या पुरूषको भन्दा करिब 45,000 बढ़ी छ। झापामा जापानी इन्सेफलाइटिस विरूद्धको खोप अभियान जारी छ। अभियान अन्तर्गत असोज 18 गतेसम्म 3,54,804 जनाले खोप लगाएका छन्। खोप लगाउने मध्ये 2,705 जना महिला र 1,54,999 जना पुरूष छन्। यस अनुसार झापामा जीआई खोप लगाउने महिलाको संख्या पुरूषको तुलनामा 45,706 बढ़ी देखिएको हो। 4,93,319 लक्षित जनसंख्यामा खोप लगाइसकेका 3,54,804 रहेका छन् भने खोप कवरेज 71.9% रहेको छ। स्थानीय तहमध्ये हल्दीबारी गाउँपालिकामा सबैभन्दा धेरै 87% खोप लगाएका छन्। अभियानमा महिलाको सहभागिता उल्लेख्य देखिए पनि लक्षित सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन स्वास्थ्य कर्मी तथा स्थानीय तहले अभियानलाई थप प्रभावकारी बनाउने बताएका छन्। झापामा जेई खोप अभियान अन्तर्गत हालसम्म लक्षित जनसंख्याको 71.9% खोप लगाएका हुन्। छुटेका नागरिकलाई खोजी खोप लगाउने तयारी समेत स्थानीय तहले गरेका छन्। कोशी प्रदेश सभाको बैठक आगामी असोज 22 गते बिहिबारका लागि बोलाइएको छ। कोशी प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै 9 अधिवेशनको 32 बैठक असोज 22 गते दिनको 1 बजे बस्ने जानकारी गराएको हो। बैठक कटहरी स्थित कोशी प्रदेश सभा

0: बस्नेछ। यसअघि भदौ 22 गते अर्को सूचना जारी नभएसम्मका लागि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो। नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन्। काँकरबिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानी पुलमा पक्राउ परेका हुन्। एसएसबीको 41 बटालियन अन्तर्गत डी कम्पनी पानी ट्याङ्कीको बीआईटी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एसके 2A4800 नम्बरको सवारी जाँच गरेको थियो। त्यसक्रममा गाड़ीमा सवार सिक्किमका बासिन्दा तासी पल्की भुटियाको झोलाबाट 0.32 क्यालिबरको एक थान पिस्तोल, दुईवटा म्यागजिन, 7.65 एमएमका 49 थान गोली तथा एक थान खोका बरामद भएको हो। उनले पेश गरेको हतियार इजाजत पत्र अनुसार सो पिस्तोल सिक्किम र पश्चिम बंगालभित्र मात्र प्रयोग गर्न पाइने उल्लेख रहेकाले अन्यत्र लैजान नपाइने देखिएको प्रहरीले जनाएको छ। खबर परिक्रमामा अब पालो ब्रेकको।
1: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भय सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98062273, 98526703। झिलझिले सम्पर्क 97073214। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350, 97046073। आउनुहोस्। सम्पूर्ण दमकवासी तथा आसपासका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूमा विशेष अफर। नेपालीहरूको महान चाड विजय दशमी, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा नेपाल सरकारबाट मान्यता प्राप्त मुस्कान डेन्टल केयर प्राली दमक झापाले ल्याएको छ तपाईँहरूका लागि विशेष चाड पर्व अफर। दाँतको प्रत्येक उपचारमा 25% छुट, निशुल्क दन्त परीक्षण सेवा, एक्सरे सेवा, काठमाडौँबाट आउनुभएका वरिष्ठ दन्त रोग विशेषज्ञद्वारा दैनिक उपचार सेवा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, आरसीटी गर्ने, दाँत निकाल्ने, बुद्धिबंगारा निकाल्ने, कृत्रिम दाँत राख्ने, क्राउन तथा जिर्कोनिया क्राउन लगाउने, ब्रिस लगाउने, दाँत मिलाउने, गिजा सम्बन्धी उपचार लगायत बाल बालिकाको दाँत सम्बन्धी सम्पूर्ण उपचारमा पाउनुहोस् 25%। थप जानकारीका लागि मुस्कान डेन्टल केयर प्राली दमक छापा, लाइफलाइन हस्पिटल भन्दा 2 घर माथि। फोन नम्बर 98123037।

0: व्यक्तिपछि बाँकी खबर पूर्वका विभिन्न स्थानमा लागू औषत कारोबारी सक्रिय भएसँगै प्रहरीले पनि सक्रियता बढ़ाएको छ। यसै क्रममा प्रहरीले मोरङ र सुनसरीका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागू औषध नियन्त्रणमा लिएको छ। त्यस क्रममा कारोबारमा संलग्नहरूलाई समेत नियन्त्रणमा लिएको छ। एक रिपोर्ट।
1: सुनसरीको इनरुवाबाट ठूलो परिमाणको लागू औषध गाँजासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सदरमुकाम इनरुवा नगरपालिका तीन स्थित सखुवागासी चोकबाट ठूलो परिमाणको गाँजा र ट्रकसहित चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। आइतबार राति 11:50 बजेतिर अस्थायी प्रहरी पोस्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवाको संयुक्त चेकिङ टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको NA7X1825 नम्बरको ट्रकलाई शंका लागेर रोकी चेक जाँच गरेको थियो। बन्दाकोपीले ढाकेर लुकाई छिपाई ल्याइएको 83 वटा बोरामा रहेको लागू औषध गाँजा फेला परेको हो। सो गाँजाको तौल गर्दा 2566 किलो 560 ग्राम रहेको प्रहरीले जनाएको छ। गाँजा सहित पक्राउ पर्नेहरूमा धनकुटा जिल्लाको शहीद भूमि गाउँपालिका 2 का 33 वर्षीय ट्रक चालक राजु राई र सोही ठाउँका 18 वर्षीय सहचालक सन्दीप राई रहेका छन्। पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिएको गाँजा र ट्रकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ। यस्तै मोरङमा प्रहरीले छुट्टा छुट्टै 2 स्थानबाट 9.37 ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित 4 जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर 16 दरैया चोकबाट 2 जनालाई पक्राउ गरेको हो। भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका सुनसरीको धरान उपमहानगरपालिका 9 का 33 वर्षीय नरेश खड्गी र 35 वर्षीय कृष्ण राईलाई शंका लागि जाँच गर्ने क्रममा कृष्ण राईको साथबाट 4.47 ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। यस्तै विराटनगर 16 स्थित दक्षिण गेटबाट भारत तर्फबाट नेपाल आउँदै गरेका मोरङको केराबारी गाउँपालिका 6 का 21 वर्षीय सुशान्त विकर र 20 वर्षीय निर्मल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। जाँचका क्रममा सुशान्त विकरको साथबाट 4.90 ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। दुवै घटनामा पक्राउ परेका 4 जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: ताप्लेजुङको फक्तालुङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमसँगै विद्यालय छोडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अभियान शुरू गरेको छ। गाउँपालिका शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले कक्षा 8 को पढ़ाई छोडेका मनिष राईलाई पुनः विद्यालयमा फर्काउने वातावरण बनेको जानकारी दिनुभयो। फक्तालुङको कुनै पनि बालबालिका शिक्षा अवसर र सम्भावनाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक जागरण अभियान सञ्चालन गरिएको उहाँले बताउनु भएको छ। यसैको एक प्रारूपका रूपमा गाउँपालिकाले सबै टोलका टोल टोलमा पुगेर अभिभावकलाई शिक्षाको महत्वबारे सचेत गराउँदै अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जनाउनु भएको छ। झापाको हल्दीबारीमा साना किसान चिया फ्याक्ट्रीको ट्र्याक्टर पल्टिँदा घाइते भएका सहचालकको मृत्यु भएको छ। उनको उपचारका क्रममा मृत्यु भएको हो। असोज 16 गते बिहान हल्दीबारी गाउँपालिका 2 बेलागरा चोकमा हल्दीबारी 4 बस्ने 35 वर्षीय राजकुमार मेचेले चलाएको MA1T7037 नम्बरको साना किसान चिया फ्याक्ट्रीको चिया बोकेको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको थियो। सो दुर्घटनामा सहचालक 40 वर्षीय धीरेन्द्र राजवंशी घाइते भएका थिए। घाइतेलाई उपचारका लागि पाथिवरा हस्पिटल भद्रपुर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ। अब सुन चाँदीको बजार भाव। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुनको भाव तोलामा 400 रूपियाँले घटेर आज 2,91,500 रूपियाँमा कारोबार भयो। हिजो भने सुनको भाव 2,900 रूपियाँले घटेर तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव भने तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो 60 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,430 रूपियाँ प्रति तोला रहेको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
2: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
3: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
2: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
3: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
2: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
3: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
2: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैं।

0: सौ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामा हल्का रमाइलो।
2: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। पश्चिम एसियामा जारी द्वन्दका क्रममा 3 वर्षीय अवधिमा आफ्ना 1,318 सुरक्षाकर्मीको मृत्यु भएको इजरायलले जनाएको छ। इजरायलको रक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा सुरक्षाकर्मी, सैनिक, अग्रमोर्चामा रहेका उद्धारकर्मी, जलसेवाका कर्मचारी, दमकलकर्मी, स्थानीय सुरक्षा संयोजन लगायतको नाम समावेश रहेको छ। यो तथ्याङ्कमा विगत 3 वर्षमा गाजा, वेस्ट ब्याङ्क, लेबनन, सिरिया र इराकमा भएका इजरायली सैन्य अपरेशनका साथै इरान र यमनका हुथी विद्रोही विरूद्धको कार्यवाहीमा ज्यान गुमाउनेको नाम समेटिएको छ। सन् 2023 अक्टोबर 7 प्यालेस्टाइनी समूह हमासले इजरायलमाथि आक्रमण गरेसँगै इजरायल युद्धमा होमिएको थियो। यसैबीच गाजामा इजरायलले चलाएको सैन्य आक्रमणका कारण हालसम्म 74,228 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै 1,75,188 जना घाइते भएको उल्लेख छ। अब खेल खबर। दमकमा जारी प्रदेश जिल्ला स्तरीय प्रथम भेटरान च्यालेन्ज कपको फाइनल समीकरण पूरा भएको छ। सोमबार सम्पन्न दुईवटा सेमी फाइनलका खेलहरू सम्पन्न भएसँगै फाइनल समीकरणको पूरा भएको हो। सोमबार सम्पन्न पहिलो सेमी फाइनलमा सडन डेथमा चन्द्रगढ़ी भेटरानलाई पराजित गर्दै बिर्तामोड भेटरान फाइनलमा प्रवेश गरेको छ। यस्तै सोमबारकै दोस्रो सेमी फाइनल खेलमा पनि सडन डेथमा काँकरबिटा भेटरानलाई पराजित गर्दै आयोजक दमक रातो फाइनलमा प्रवेश गरेको छ। फाइनलमा बिर्तामोड भेटरान र आयोजकको रातो टीम उपाधिका लागि भिड्नेछन्। फाइनल खेल बुधबार हुनेछ। दमक दुई स्थित बेलडाँगी खेल मैदानमा जारी प्रतियोगिताको विजेताले नगद 1,01,000 रूपियाँ प्राप्त गर्नेछ भने उपविजेताले 51,000 रूपियाँ पुरस्कार प्राप्त गर्ने आयोजक दमक भेटरान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानले जानकारी दिनुभएको छ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। पूर्वका विभिन्न स्थानमा लागू औषध कारोबारी सक्रिय, प्रहरीको समेत सक्रियता बढ़दा दिनौ पक्राउ, खुल्ला सीमाना प्रमुख चुनौती। भोटेकुसी बाढ़ी केन्द्रित खोज तथा उद्धार स्थगित, पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने निर्णय, 5.5 खर्ब आवश्यक पर्ने। झापामा जेई विरूद्धको खोप अभियान जारी, पुरूषभन्दा महिलाको सहभागिता बढ़ी, छुटेकालाई 3 वर्षीय लड़ाईमा इजरायलका 1,300 भन्दा बढ़ी सुरक्षाकर्मी मारिए, गाजामा 74,000 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु। र दमकमा जारी प्रदेश स्तरीय भेटरान च्यालेन्ज कपको फाइनल समीकरण पूरा, बिर्तामोड भेटरान र आयोजक रातो उपाधिका लागि भिड्ने। यसका साथै साँझको खबर परिक्रमा सकिएको छ। प्रविधि संयोजनमा साथ दिने सुरसँगै म गोपाल बिदा चाहन्छु। नमस्कार, शुभ सन्ध्या।

0: This is Radio Songkhwasva 95.5 MHz.
1: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश. खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ. लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ. तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्. दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्. वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्. माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ. अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ. अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ. महेश थपलिया नगर प्रमुख.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: This is Radio Sankhuasubha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

वैचारिक दृष्टिकोणको रूपमा लोकतान्त्रिक समाजवादलाई निरन्तरता दिने नेपाली कांग्रेसको निर्णय, नयाँ विधान बन्द सत्रबाट पारित। नेपाली कांग्रेसका पदाधिकारीको संख्या बढाइदै पार्टीलाई बलियो बनाउन सबल नेतृत्व आउनुपर्ने कार्यकर्ताको अपेक्षा। ठूला प्राकृतिक विपद आउन थालेसँगै सड़क र पुलको डिजाइनमा परिवर्तन गर्ने सरकारको गृह कार्य, विपद व्यवस्थापनमा तीनवटै सरकारबीच समन्वय भइरहेको प्रधानमन्त्री सभाको भनाई। अमेरिकाद्वारा बेलायतको सैन्य अखडाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता। र देशभर 27 वटा क्रिकेट तथा फुटबल मैदान र कपड़ हल निर्माण गर्ने सरकारको तयारी।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै लो कस्ट किएमआई नागरिकता भए पुग्छ।
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एसएसटी ब्रान्ड राजीको दस छ मजाले दस छ।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दिप शिखर नवीन समाचार विस्तारमा।
1: नेपाली कंग्रेसको लोकतान्त्रिक समाजवादलाई पार्टीको वैचारिक दृष्टिकोणको रूपमा निरन्तरता दिने भएको छ। काठमाण्डुमा जारी पार्टीको पन्ध्रौं महाधिवेशनको बन्द सत्रमा राजनैतिक प्रतिवेदन पेश गर्दै कंग्रेसका सभापति गगन थापाले व्यवहारमा परिवर्तन गरी समाजवादको बाटोमा अघि बढ़नुपर्ने निष्कर्ष निकालेको उल्लेख गरेका छन्। थापाले भने
2: नेपाली कांग्रेसको वैचारिक धरातल गौरवशाली इतिहास संघर्ष सामाजिक अनुभव र बहसबाट विकसित हुँदै गएको नयाँ ज्ञानसँगै सदैव परिष्कृत हुँदै आएको छ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसको यही वैचारिक परम्पराका मूल आधार हुन्। तिनको पुनर्जागरण र प्रभावकारी कार्यान्वयनमा मूल मूल्यप्रति दृढता र व्यवहारमा आवश्यक परिवर्तन चाहिन्छ। युनिटी इन भ्याल्युज, राष्ट्रियता, लोकतन्त्र, समाजवाद हाम्रो पार्टीको स्थापना गर्ने नेताहरूले हामीलाई यही मन्त्र दिनु, यो बदलिन्छ बदलिन्न।
1: नयाँ र पुराना पुस्ताबीच संयोजन गर्नु नै अहिलेको अवस्थामा राष्ट्रिय मेलमिलाप भएको थापाको भनाइ छ। पछिल्ला वर्षमा देखा परेको भाष्यप्रति विवेचना गर्दै सभापति थापाले भनेका छन्,
2: नेपाली कंग्रेस पार्टी यसलाई फरक ढंगले लिएर जानुपर्छ। समाजमा हिजो जसरी मधेस, पहाड, जाति, जनजाति भनेर ध्रुवीकरण गरियो, त्यसलाई जोड्ने काम कांग्रेसले गर्यो, अहिले फेरि के ध्रुवीकरण छ? नयाँ पुरानो, नयाँ पुस्ता पुरानो, युवा बुढा, समाजलाई बुढाबुढी पनि चाहिन्छ, समाजलाई युवा पनि चाहिन्छ। समाज सबै मिलेर बनाउनुपर्छ, एनर्जी पनि त्यसरी नै आउँछ। यसलाई जोडेर लिएर जाने काम नेपाली कांग्रेसले गर्छ र राष्ट्रिय मेलमिलापको अहिलेको परिभाषा यहाँ खोज्नुपर्छ भन्ने मैले तर्क गरेको छु।
1: समुन्नत नेपाल बनाउने कार्यक्रम नै मुलुकको लक्ष्य हुनुपर्ने कंग्रेसको भनाइ छ। मुलुकलाई समृद्ध बनाउने नभई समुन्नत विकासको बाटोमा लैजानुपर्ने सभापति थापाले बताए।
2: नेपाली कंग्रेस पार्टीको सिद्धान्त के हो? तिमीहरू कांग्रेस किन हुने भनेर कसैले भन्दै गर्दाखेरि चाहिँ तपाईँलाई भन्न पाउने, भन्न मिल्ने कुरा दस्तावेजमा राखेका छौं, यसलाई हेरिदिनु होला। र कांग्रेसको कार्यक्रम के हो भन्दै गर्दा, कांग्रेसको अबको चार वर्षको कार्यक्रम भनेको समुन्नत नेपालको कार्यक्रम चार वर्षको हो। र तपाईँले ख्याल गर्नुपर्ने कुरा, नेपाली कंग्रेस पार्टीले आफ्नो दस्तावेजमा राम्रोसँग उल्लेख गरेको छ, नेपाली कंग्रेस पार्टीको एम भनेको, लक्ष्य भनेको समृद्धि होइन। देयर इज फन्डामेन्टल डिफरेन्स बिट्विन समृद्धि एण्ड समुन्नति।
1: यसैबीच कंग्रेस उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनलाई मात्र उन्नत लोकतन्त्र मान्न नसकिने बताएका छन्। बन्द सत्रमा प्रतिवेदन पेश गर्दै शर्माले भने,
3: निर्वाचन हुने र निर्वाचनबाट सरकारको नेतृत्व चयन हुने प्रक्रियालाई मात्रै अबको दुनियाँमा उन्नत लोकतन्त्रका रूपमा परिभाषित गर्न सकिन्न। हाउ डेमोक्रेसी डाइज मा हार्वर्ड युनिभर्सिटीका दुईजना विख्यात विद्वानहरूले लेखेका छन्, लोकतन्त्र मर्न सक्छ तर सैनिक जर्नेलको बन्दुकबाट होइन, निर्वाचित नेतृत्वको हातबाट। तर लोकतान्त्रिक प्रक्रियाबाट सरकार बन्नु र लोकतान्त्रिक चरित्रको हुनु एउटै कुरा होइन। त्यसैले प्रतिपक्षको रूपमा हामीले पन्ध्रौं महाधिवेशनको यो बन्द सत्रबाट गर्नुपर्ने खबरदारीका लागि पनि तपाईँ हामी एक स्वरमा एक ढिका भएर उभिनु छ, बोल्नु छ।
1: लोकतन्त्रलाई सबल बनाउन राज्यका निकायलाई प्रभावकारी तुल्याउनु पर्ने शर्माको विश्लेषण छ। सरकार र प्रतिपक्षले लोकतन्त्रका आधारभूत विषयलाई बुझ्नुपर्ने उनले बताए।
3: निश्चय नै मुलुकको कानून, विधि र संस्थाहरूको मर्यादा राखिएन भने, न्यायपालिका, व्यवस्थापिका र स्वतन्त्र प्रेसको मर्यादा भत्काइयो भने बुझ्नुपर्छ लोकतन्त्रको अस्थिपन्दर मात्रै बाँकी छ, बाँकी रहन्छ। विश्वव्यापी रूपमा यो विचार र विश्लेषण जो गरिँदै आएको छ त्यसलाई आजको नेपालको वस्तुगत स्थितिको इमान्दार समीक्षा साथ निर्वाचित सरकार र जिम्मेवार प्रतिपक्षले एकसाथ गहिरो मनन गर्न जरूरी छ। प्रक्रियासँगै प्रवृत्ति प्रधान हुन्छ भन्नेका हामी सबै थरी दल र सबै राजनीतिक कर्मीले गहिरोसँग राख्न जरूरी छ।
0: यसैबीच बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ। कांग्रेसले एक वरिष्ठ र एक महिला उपसभापति थप गरेको छ। यस्तै महामन्त्री पनि तीनजना बनाउने निर्णय भएको छ। महामन्त्री उपसभापतिमा एक एकजना महिला अनिवार्य गरिएको हो। त्यसै गरी दुई खुला र एक अल्पसंख्यक गरी तीन सहमहामन्त्री थप्ने पनि निर्णय भएको छ। यसअघि सहमहामन्त्रीको संख्या 11 थियो, अब सहमहामन्त्रीको संख्या 14 हुनेछ। यस्तै केन्द्रीय सदस्यको संख्या पनि थप गर्ने निर्णय बैठकले गरेको छ। मतदाता नामावली प्रकाशन गरेपछि उम्मेद्वारी दिने प्रक्रिया शुरू हुने नेपाली कांग्रेसले जनाएको छ। पर्सि बुधबार उम्मेद्वारी फिर्ता लिने लगायतका प्रक्रिया पूरा भएपछि मतदान गर्ने तयारी भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
4: कान्तिपुर सविस्तार
1: नेपाली कंग्रेसको महाधिवेशनका लागि देशभर र प्रवासबाट सयौंको संख्यामा नेता कार्यकर्ता काठमाडौं आइपुगेका छन्। पार्टीलाई थप परिष्कृत र बलियो बनाउनका लागि सबल नेतृत्व चयन गर्नुपर्ने उनीहरूको बुझाइ छ। पार्टीको आन्तरिक अवस्था, नेतृत्व परिवर्तन, आगामी चुनावको तयारी लगायत बारे प्रत्यक्ष कुराकानीमा आधारित सामग्री कान्तिपुर सविस्तारमा।
0: पार्टीभित्रको आन्तरिक विवादका बीच पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेता कार्यकर्ताको अनुपस्थिति भए पनि कांग्रेसको महाधिवेशन नयाँ कार्यसमिति चयनका लागि अघि बढ़ेको छ। अब आउने नयाँ नेतृत्वले राजनेतालाई फोहोरी खेल भन्ने भाष्य चिरेर यसै मार्फत जनजीविकामा परिवर्तन ल्याउने विश्वास दिलाउन सक्नुपर्ने महाधिवेशन प्रतिनिधिहरू बताउँछन्। पर्वतबाट महाधिवेशन प्रतिनिधिका रूपमा काठमाडौँ आएका सुनिल शर्माले भने,
4: खालि राजनीतिलाई फोहोरी खेल मात्र भन्नेबाट निकालेर राजनीतिले नै देशको परिवर्तन र जनताको यो जनजीविकामा परिवर्तन ल्याउन सक्छ भन्ने चाहिँ विश्वास दिलाउन सक्ने हामीले नेतृत्वको खोजीमा छौँ। जुन चाहिँ उम्मेद्वारहरू जनताले विश्वास गर्न सक्ने, जनतामा दाग नलागेको उम्मेद्वारहरू र जनतालाई चाहिँ विश्वास गर्न सक्ने उम्मेद्वारहरू प्रस्तुत गर्नेछौँ, ती उम्मेद्वारहरूले हामीले जितेर आउनेछौँ।
5: अब यसमा चाहिँ देउवा पक्ष अलिकति असहमत भएर महाधिवेशनमा आउनु भएन, तपाईँहरूको पार्टी एक हिसाबले अलिकति तितरबितर भएको जस्तो हो, अथवा यसलाई चाहिँ एकीकृत बनाउनु चाहिँ तपाईँहरूको भूमिका के हुन्छ?
4: यसमा यो मूलधार राम्रो, यही यो सानेपा जहाँ छ हामी त्यहीँ हो होइन, यो चाहिँ अहिले हामीसँग नै छ। यसमा कोही साथीहरू फरक विचार राखेर बाहिर बस्ने, कहिले काहीँ अब मानिसमा भाग नलिने नआउने भनेर सामान्य कुरा नै हो, तर उहाँहरू पनि अन्त्यमा चाहिँ के भने पार्टी मूल घर यही हो होइन, उहाँहरू यसमा आउनुहुनेछ, सामेल हुनुहुन्छ, यसमा उहाँहरूलाई सँगै हातेमालो गरेर उहाँहरूलाई पनि उचित भूमिकाहरू दिएर आएर हामी यहाँ कामहरू चाहिँ भन्दाको थिएन, उचित भूमिकाहरू दिएर चाहिँ उहाँहरूलाई लिएर हिँड्न चाहिँ हामी तयार हुन्छौँ।
0: काँग्रेसकै देउवा पक्षले महाधिवेशनका लागि विरोध जनाइरहे पनि खुल्ला मञ्चमा भेटिने अधिकांश प्रतिनिधि भने सो पक्षले अभिभावक बनेर नयाँ नेतृत्वलाई सघाउनु पर्ने बताउँछन्। कतिपय प्रतिनिधि भने देउबा पक्षको कार्यशैली र गरिरहेको समानान्तर गतिविधि प्रति आक्रोशित देखिएका छन्। महाधिवेशन स्थलमा भेटिएकी मोरङकी कांग्रेस प्रतिनिधि कौशल्या मण्डलले भनिन्,
6: के सोच्नु भएको थाहा छैन, उहाँहरू जस्तो हामीले उहाँलाई अभिभावक मानेको हाम्रो सबैले होइन, उहाँहरूको अब नेतृत्व गर्नु, उहाँहरू आफै एउटा सल्लाहकार भएर बसिदिनु पर्ने, तर उहाँहरू के सोच्नु भएको छ, उहाँहरू पक्कै हाम्रो पार्टी प्रतिलाई राम्रो मान्नु भएको छैन, पक्कै उहाँहरू शेरबहादुर देउवा चाहिँ लाग्छ हाम्रो विचारमा पक्कै बिपी विचारको मान्छे होइन, हाम्रो त गाउँ गाउँ टोल टोल घर घरमा जाने एजेन्डा छ, हामी यहाँबाट गएपछि हरेक नागरिकको हरेक जनताको हरेक घरमा हामी गएर हरेक जनतालाई जागरूक बनाउँछौ, सक्रिय बनाउँछौ, त्यो चाहिँ हामी एजेन्डा लिएर जानेछौँ।
5: आउने स्थानीय तहको निर्वाचनमा तपाईँहरू के भनेर जानुहुन्छ?
6: स्थानीय तह निर्वाचनमा हामी अब नयाँ हामी सभापति बनायौं, अब देशलाई हामी नयाँ जोस नयाँ परिवर्तन जुन हुन्छ त्यो चाहिँ दिनेछौँ भनेर हामी जान्छौँ।
0: कांग्रेसको यो महाधिवेशनमा युवा पंक्तिलाई तुलनात्मक रूपमा पहिले भन्दा बढ़ी मात्रामा सहभागी गराइएको छ भने 35 वर्ष मुनिका युवाको सुनिश्चित प्रतिनिधित्व, केन्द्रीय कार्य समितिमा 21 युवा सदस्य र कम्तीमा एक तिहाई महिला प्रतिनिधित्वको व्यवस्था गरिएको छ। सोही अनुसार विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन्। कतिपय प्रतिनिधिहरू भने पार्टीको केन्द्रीय तहबाट हस्तक्षेपको तयारी सहित आन्तरिक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पाल्पाबाट प्रतिनिधि बनेर केन्द्रीय सदस्यको उम्मेद्वार बन्न लागेका शम्भू रेग्मी आगामी दिनमा पार्टीलाई बलियो बनाउनका लागि आफू केन्द्रीय तहमा आउन खोजेको बताउँछन्। उनले भने,
7: जेएनजी आन्दोलनपछि जुन देश परिवर्तन भएको छ, यो परिवर्तनको आकांक्षालाई चाहिँ सम्बोधन गर्न सक्ने नेपाली कांग्रेस बनाउने खालको चाहिँ नेपाली कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने अहिले हाम्रो बाध्यता छ र यही समयको माग पनि हो। एउटा चुनाव हार्दैमा केही पनि फरक पर्दैन, नेपाली कंग्रेसको जुन मोटो छ, जुन चाहिँ गोल छ, त्योबाट हामी चाहिँ तलमाथि भएकै कारणले गर्दा चाहिँ आज हाम्रो यो अवस्था आइपुगेको हो। यो हामीले आफ्नो सिद्धान्तमा चाहिँ कम्प्रोमाइज गर्नु हुँदैन, सिद्धान्तमा कम्प्रोमाइज नगर्दै गर्दा भोलि पक्कै पनि एक दिन चाहिँ नेपाली जनताले फेरि पनि माया गर्नु नै हुन्छ। म चाहिँ प्राविधिक फिल्डको भएको कारणले गर्दाखेरि मेरो प्राविधिक फिल्डमा धेरै पनि समस्या छ, विकास निर्माणमा पनि हाम्रो देश निकै नै पछाडि छ। यो सबै मुद्दाहरूलाई सम्बोधन गर्नको लागि म तल्लो लेभलमा काम गर्दै आए पनि अब चाहिँ माथिल्लो लेभलमै हस्तक्षेप गर्नुपर्छ भन्ने कारणले गर्दा चाहिँ मेरो उम्मेद्वारी हो।
0: गत वर्ष भएको जेएनजी आन्दोलनको प्रभाव स्वरूप अहिले राजनीतिप्रति युवा पुस्ताको पनि आकर्षण देखिएको छ। मोरङ क्षेत्र नम्बर 5 नयाँ नेतृत्व चयनका लागि काठमाडौँ आइपुगेकी महाधिवेशन प्रतिनिधि रुबी कुमारी राय जेएनजी आन्दोलनकै कारण यहाँसम्म आइपुगेको बताउँछिन्। आगामी नेतृत्व कस्तो हुनुपर्छ भन्ने प्रश्नमा 23 वर्षीय युवा प्रतिनिधि रायले भनिन्,
8: म 23 वर्षको उमेरमा क्षेत्र प्रतिनिधि बनेर आएको हो। यहाँ चाहिँ हामीले चाहेको नेतृत्व चाहिँ अब राम्रो विकास होस् होइन, हाम्रो जिन्दी आन्दोलनले गर्दाखेरि हामीले पनि पाएको मौका अब त्यसलाई चाहिँ अलिक जेको लागि हामी लडेको हो त्यो कुरा चाहिँ पाऊ भन्ने उद्देश्य छ।
9: अब स्थानीय तहको निर्वाचनमा चाहिँ तपाईँ वडाध्यक्ष अथवा पालिका अध्यक्ष केही छ तपाईँको तयारी?
8: अहिले त यही अब सिक्दै गरौँ अनि त्यसपछि अगाडि सोचौँला।
0: देशैभरिका स्थानीय निकायमा नेपाली कांग्रेसको युवा नेतृत्व स्थापित गर्ने उद्देश्यले महाधिवेशन भइरहेको कतिपय प्रतिनिधिहरू बताउँछन्। जेएनजी र नयाँ पुस्ताबीच देखिएको राजनैतिक लहर स्थायी नहुने र तराईका जनता र सीमावर्ती क्षेत्रका वास्तविक समस्याको समाधान नहुने उनीहरू बताउँछन्। हरेक स्थानीय निकायमा नेपाली कांग्रेसको युवा नेतृत्व स्थापित गर्न महाधिवेशन केन्द्रित भएको धनुषा तीनका क्षेत्रीय प्रतिनिधि सुजित कुमार यादवले बताए।
10: आउँदो जुन स्थानीय निकायको चुनाव छ, प्रदेशको चुनाव छ, त्यो चुनावमा नेपाली कांग्रेसले 77 जिल्ला जति देशभरिको सम्पूर्ण स्थानीय निकायमा नेपाली कांग्रेसको युवाको नेतृत्व हुन्छ र त्यसमा सबभन्दा बढी सिट आउने उद्देश्यले हाम्रो चाहिँ यहाँ केन्द्रीय महाधिवेशन भइरहेको छ। अब चाहिँ यो कुनै हावाहुरी चलेको छ के, अचानक यो जेएनजीको नाउँमा चाहिँ यो देशलाई कब्जा गरेको छ, तर त्यस्तो अब हुँदैन। मान्छे नबुझिकन चाहिँ त्यो मत खसाएको हो अनि अब सबै जनताले बुझिसकेको छ, खास गरी तराईको जनताले बोर्डरमा चाहिँ कत्रो समस्या झेल्नु भएको छ।
0: आन्तरिक मतभेद र असन्तुष्टिका बीच शुरू भएको यो महाधिवेशनबाट नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले ठूलो आशा र भरोसा राखेका छन्। पुराना नेतृत्वलाई अभिभावकको रूपमा सम्मान गर्दै नयाँ र ऊर्जावान युवा पुस्तालाई अघि बढ़ाउनु पर्ने, सिद्धान्तमा दृढ़ रहनुपर्ने र नयाँ पुस्ताका आकांक्षालाई सम्बोधन गर्नुपर्ने सन्देश महाधिवेशन प्रतिनिधिहरूले दिएका छन्। नयाँ नेतृत्वले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्दै तल्लो तहका वास्तविक समस्यालाई सम्बोधन गरेर आगामी स्थानीय तथा प्रदेश चुनावमा कांग्रेसलाई भरोसायोग्य शक्तिका रूपमा स्थापित गर्नुपर्ने चुनौती छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
11: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: Mangaldi Scent 3-in-1 Perfume Like Fragrance.
1: By this person, the key, Rastralai Jordan, Nepal's number one adhesive brand, Ratigo, Dasra, Machale Dasra.
2: आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
3: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बालबालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
2: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गर्छौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ सँगको सहकार्यमा जनहितमा जारी।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको दस्त मजाले दस्त।
2: ओहो जेठा, बजार खरिद कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
3: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नि किन्ने नि लाटा।
3: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
3: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
5: उल्लास भए अरू किन खोज्ने?
6: कान्तिपुर डायरीमा बाँकी प्रसंग, गृहमन्त्री सुधन गुरूङ आगामी साता भारत जाने भएका छन्। गृह मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासका अधिकारीका अनुसार उनी 26 असोजमा नयाँ दिल्ली प्रस्थान गर्नेछन्। गृहमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ। उनी 27 असोजमा हुने बंगालको खाड़ी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल बिमस्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुनेछन्। बैठकमा बंगलादेश, भूटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड गरी 7 सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन्। नेपाली अधिकारीका अनुसार गृहमन्त्री स्तरीय बैठक अघि बिमस्टेक सदस्य राष्ट्रका गृह सचिवहरूको बैठक हुनेछ। भ्रमणका क्रममा गुरूङले समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने अपेक्षा गरिएको नेपाली अधिकारीहरूले बताएका छन्। उनले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।
7: ठूला प्राकृतिक विपद आउन थालेसँगै सरकारले सड़क र पुलको डिजाइनमा परिवर्तन गर्ने गरी गृह कार्य थालेको छ। 10 भदौको भटेकोशी बाढ़ी र 8 र 10 असोजमा कालीगण्डकीमा आएको बाढ़ी पहिरोले सड़क पुल पूर्वाधारमा ठूलो क्षति गरेको भन्दै पूर्वाधार विकास मन्त्रालयले छुट्टै इकाईदेखि पुलको डिजाइन कोड परिवर्तनको तयारी गर्ने भएको हो। काठमाण्डुमा आयोजित कार्यक्रममा पूर्वाधार विकास मन्त्रालयका सहसचिव भीमार्जुन अधिकारीले बाढ़ी पहिरोका कारण वर्षेनी सड़क पुल पूर्वाधारमा अरबौंको क्षति हुँदै आएको बताए। पछिल्लो अवधिमा साँफे बगर, मेलम्ची, जोमसोम, कोरला, मेची राजमार्ग, बीपी राजमार्ग हुँदै अहिले भोटेकोशी बाढ़ीको विपद झेल्नु परेको उनको भनाइ छ। अधिकारीले अहिले विपद केन्द्रित मर्मत सम्हार तथा विपद उत्थान सेल इकाई स्थापना गर्ने गरी गृह कार्य अघि बढ़ाएको बताएका छन्।
6: स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन आगामी पुष 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ। 16 वर्ष उमेर पूरा गरेका नागरिकका लागि नयाँ आबद्धता नवीकरण र स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। बोर्डको बैठकले स्वास्थ्य बीमा सेवाका कार्यक्रम क्रमशः डिजिटल बनाउने निर्णय गर्दै ई पोर्टल मार्फत बीमित परिवारको विवरण अनिवार्य अध्यावधि गराउने निर्णय गरेको छ। यसबाट दोहोरो आपद्धता नियन्त्रण, केवाईसी अध्यावधिक र दापी व्यवस्थापन प्रभावकारी हुने बोर्डको दावी छ। यस्तै स्वास्थ्य संस्थाबाट ईएमआर प्रणाली मार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख र दावीलाई मान्यता दिने निर्णय भएको छ। बोर्डले सेवा खरिद तथा भुक्तानी प्रणाली सुधारका लागि रणनीतिक खरिद सम्बन्धी अध्ययन कार्यदल समेत गठन गरेको छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहले भदौ 10 गते यता आएको विपद व्यवस्थापनमा संघ प्रदेश र स्थानीय सरकार बीचको समन्वयमा सरकार निरन्तर खटिरहेको बताएका छन्। सिंहदरबारमा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकमा प्रधानमन्त्री शाहले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी विपद व्यवस्थापनको काम चाँडो सम्पन्न गर्ने बताएका हुन्। बैठकमा गण्डकी, बागमती, मधेस र कोशी देशका मुख्यमन्त्रीहरूको सहभागिता थियो। प्रधानमन्त्री शाहले भोटेको सेत्रोसुली, गण्डकी लगायत क्षेत्रमा आएको बाढ़ी पहिरोबाट भएको क्षतिको अध्ययन र व्यवस्थापन भइरहेको जानकारी दिए। उनले विपद जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सुदृढ बनाउने तथा हिम पहिरोको जोखिम न्यूनीकरणका लागि आवश्यक काम अघि बढ़ाइएको पनि बताएका छन्। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
8: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: बाढी वा अन्य विपदको समयमा बाल बालिका किशोरी महिला अपाङ्गता भएका व्यक्ति लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा दुर्व्यवहार वा यौनजन्य हिंसाको जोखिममा पर्न सक्छन् घर छोडेर अस्थायी बसोबासमा रहँदा सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रयस्थल बाटो काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100 राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौं महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी
11: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडेसिभ ब्रान्ड राजीको दस्त मजाले दस्त
2: ओहो जेठा बजार हिँड कि क्या हो
3: जस्ता पाता किनौ कि भनेर नि काका
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
2: लाटा जुन पाइन्छ त्यही किन्छस् पस्ताउनु पर्ला है पस्ताउनु
3: उसो भए कुन किन्ने त काका
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा
3: कहाँ काका हुला सस्ता पाता किन सहरसम्म को जाओस्
2: अरे शिव तलाई थाहा छैन कि क्या हो
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ
3: ए त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका
5: हुलास भए अरू किन खोज्ने
6: कान्तिपुर डायरीमा आर्थिक प्रसंग 12 वर्षदेखि सञ्चालनमा रहेको हिमालयन एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउनु पर्ने बक्यौता रकम 62.92 करोड रूपियाँ पुगेको छ हिमालय एयरलाइन्ससँग ल्याण्डिङ पार्किङ नेभिगेशन यात्रु सेवा शुल्क कारको तथा अन्य सेवा र सुविधासँग सम्बन्धित 11 शीर्षकमा रकम लिन बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ ती मध्ये सबैभन्दा ठूलो हिस्सा यात्रु सेवा शुल्कको छ विमानस्थललाई तिर्नुपर्ने बक्यौता बढ्नुमा हिमालय मात्र नभए समग्र नेपाली एयरलाइन्स उद्योगले भोगिरहेको आर्थिक संकट र आफ्नो ग्राउण्ड ह्याण्डलिङ सेवा आफैले सञ्चालन गर्न नपाउनु मुख्य कारण रहेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठको दावी छ
12: It's always fun when you hit the road making turns in the brand new Tiago EV and it's full

0: एक दशकदेखि अल्झिएको हेटौडा ढल्केवर 400 केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। बाँकी दुई मल्टी सर्किट टावर निर्माण सम्पन्न गरी दशैं लगत्तै प्रसारण लाइन संचालनमा ल्याउने तयारी गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्रसारण लाइन अन्तर्गत 16 मध्ये 14 वटा डबल सर्किट टावर निर्माण भइसकेका छन् भने बाँकी दुई टावरको काम 10 देखि 15 दिनभित्र सक्ने तयारी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले प्रसारण लाइन संचालनमा आएपछि विद्युत प्रणाली थप सन्तुलित र गुणस्तरीय बन्ने बताएका छन्।
1: कान्तिपुर डायरीमा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम एसियामा जारी द्वन्द्वका क्रममा 3 वर्षमा इजरायलका 1318 सुरक्षाकर्मीको मृत्यु भएको छ। इजरायलको रक्षा मन्त्रालयका अनुसार मृतकमा सैनिकसँगै अग्रम मोर्चाका उद्धारकर्मी, दमकलकर्मी, जलसेवाका कर्मचारी र स्थानीय सुरक्षा संयोजक समेत रहेका छन्। गाजा, वेस्ट ब्याङ्क, लेबनन, सिरिया र इराकमा भएका सैन्य कार्यवाही तथा इरान र यमनका हुथी विरूद्धका अपरेशनमा उनीहरूको मृत्यु भएको हो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: कोक्रो वजर आवश्यकता सम्बन्धी सूचना तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
2: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरूवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97449922522।

0: नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानुनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षण। संखुवा सभा परि रेडियो कार्यक्रमको पर्खाइमा रहनुहुने सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम सञ्चालक परिणय निरीक्षक पङ्क प्रसाद बाह्रकोटी
1: र म प्रहरी सहायक हवलदार सविता कार्कीको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन।
0: श्रोता, जिल्ला प्रहरी कार्यालय संखुवा सभाबाट तयार पारिएको यो संखुवा सभा परि रेडियो कार्यक्रम तपाईँ सामुदायिक रेडियो सातबारी एफएम 105.8 मेगाहर्ज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 900 मेगाहर्ज, मुडे सनिश्चरे संखुवा सभा मल्टिमिडिया प्रणालीद्वारा सञ्चालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्र, जिल्ला प्रहरी कार्यालय संखुवा सभाको आधिकारिक फेसबुक पेजबाट साँझ 7 बजेको समयमा र रेडियो अरुण 97.6 मेगाहर्ज जयपुरबाट साँझ 7:15 बजेको समयमा प्रत्येक महिनाको पहिलो र तेस्रो सोमबार सुन्न सक्नुहुन्छ। पुनः प्रसारण पाप्रीवास एफएम 104 मेगाहर्ज सातबारीबाट प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार साँझ 7 बजेको समयमा सुन्न सक्नुहुन्छ।

0: श्रोता, आजको संघसभा प्रहरी रेडियो कार्यक्रममा संघसभा जिल्लाभित्र भएका विभिन्न घटनासँग सम्बन्धित प्रहरी समाचारको साथै नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक विश्वास लिएर हामीहरू उपस्थित भएका छौं। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले सञ्चालन गरेको लागु औषध गाँजा फडानी अभियान अन्तर्गत प्रहरी चौकी सिद्ध पोखरी सङ्खुवासभाबाट खटिएको प्रहरी टोलीले असोज 5 गतेदेखि असोज 7 गतेसम्म चैनपुर नगरपालिका अन्तर्गतका विभिन्न स्थानमा लागु औषध गाँजा नष्ट गरेको छ। प्रहरी चौकी सिद्ध पोखरी सङ्खुवासभाबाट खटिएको प्रहरी टोलीले असोज 5 गते चैनपुर नगरपालिका 3 खोप्रे स्थित सार्वजनिक स्थानमा प्राकृतिक रूपमा आफै उम्रिएका अन्दाजी 500 बोट र असोज 7 गते चैनपुर नगरपालिका 3 मगर गाउँ स्थित विभिन्न स्थानको खाली जग्गामा प्राकृतिक रूपमा आफै उम्रिएका अन्दाजी 300 बोट गाँजा नष्ट गरेको इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभाका प्रमुख प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट सञ्चालन गरेको उक्त अभियान अन्तर्गत व्यावसायिक रूपमा खेती गरिएका वा आफै उम्रिएका गाँजा नष्ट गर्न मातत प्रहरी इकाईहरूलाई आवश्यक निर्देशन दिई गाँजा फडानी कार्यलाई अभियानको रूपमा लिएको समेत प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो।
0: कोशी प्रदेशका 14 जिल्ला मध्ये जिल्ला प्रहरी कार्यालय संघसभा कार्य सम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट भएको छ। आर्थिक वर्ष 2082-83 लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर अन्तर्गत असोज 7 गते सम्पन्न वार्षिक कार्य सम्पादन समीक्षामा जिल्ला प्रहरी कार्यालय संघसभा उत्कृष्ट भएको हो। आर्थिक वर्ष 2082-83 भएको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार जिल्ला प्रहरी कार्यालय संघसभाले 94.38% लक्ष्य हासिल गरी सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय बन्न सफल भएको जिल्ला प्रहरी कार्यालय संघसभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। कोशी प्रदेश अन्तर्गतका 14 जिल्ला मध्ये जिल्ला प्रहरी कार्यालय संघसभाले आर्थिक वर्ष 2082-83 भएको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार अपराध अनुसन्धानदेखि आर्थिक अनुसन्धानमा उत्कृष्ट काम गरेको आधारमा संघसभा प्रहरी उत्कृष्ट भएको

0: आगलागीबाट भोटेको घरमा भएको खाद्यान्न, लत्ता कपडा, भाँडा बर्तन, सुन चाँदी, नगद पैसा र याङगुठी गुम्बामा पूजा गर्ने सामान जलेर नष्ट भएको समेत परिनिरीक्षक यादवले बताउनुभयो। घटनाको जानकारी प्राप्त हुनसाथ परिचौकी लिङ्गम सङ्खुवा सभाबाट खटिएको परिटोली र स्थानीय वासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका परिकार्यालय हेदङ्गा सङ्खुवा सभाले जनाएको छ।
1: काँधबारी नगरपालिका 8 0 पोइन्टबाट तास खेल्ने 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। असोज 11 गते दिनको अन्दाजी 12:55 बजेको समयमा तास खेलिरहेका 5 खपन नगरपालिका 3 का 59 वर्षीय मान बहादुर तिवारी, 26 वर्षीय टीकाराम तिवारी, 31 वर्षीय देवेन्द्र श्रेष्ठ र सिलुचुङ गाउँपालिका 4 का 30 वर्षीय दिनेश कार्की, सिलुचुङ गाउँपालिका 5 का 29 वर्षीय बसन राईलाई जिल्ला प्रहरी कार्यालय शङ्खसभाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय शङ्खसभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। पक्राउ परेकाहरूको साथबाट नेपाली नगद रूपियाँ 89,830 र तास 1 बुङ समेत बरामद भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो। पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता 2074 जुवा खेल्न खेलाउन नहुने कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय शङ्खसभाबाट असोज 11 गते म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान पश्चात असोज 15 गते आवश्यक कार्यवाहीको लागि जिल्ला प्रशासन कार्यालय शङ्खसभा बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय शङ्खसभाले जनाएको छ।
0: शङ्खुवासभा जिल्लाको मावि नगरपालिका 5 सेतीभीर स्थित ओडारमा लुकाई छिपाई राखेको अवस्थामा 2 नाल भरुवा बन्दुक बरामद भएको छ। प्रहरी चौकी मंगलबारे मावि शङ्खुवासभाबाट प्रहरी सहायक निरीक्षक मिन प्रसाद दालको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा असोज 12 गते मावि नगरपालिका 5 सेतीभीर स्थित ओडारमा लुकाई छिपाई राखेको अवस्थामा 2 नाल भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय चैनपुर शङ्खुवा सभाले जनाएको छ। बरामद गरिएको 2 नाल भरुवा बन्दुक आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि सोही दिन इलाका प्रहरी कार्यालय चैनपुर शङ्खुवा सभामा ल्याइ बुझाएको प्रहरी चौकी मंगलबारे मादी शङ्खुवा सभाका चौकी प्रमुख प्रहरी सहायक निरीक्षक मिन प्रसाद दाहालले बताउनुभयो।
1: जिल्ला प्रहरी कार्यालय शङ्खसभाबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी परिसर काठमाडौँको सहयोगमा गर्भपतन मुद्दाका 1 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित शङ्खसभा जिल्ला अदालत चैनपुरको 2063 साल कार्तिक 22 गतेको फैसला आदेश अनुसार गर्भपतन मुद्दामा 2 वर्ष कैद सजाय ठहर भई फरार रहेका शङ्खसभा जिल्ला 5 खपन नगरपालिका 6 स्थायी घर भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका 2 बस्दै आएका 56 वर्षीय विष्णुलाल श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय शङ्खसभाबाट खटिएका प्रहरी सहायक हवलदार टीकाराम श्रेष्ठले असोज 14 गते जिल्ला प्रहरी परिसर काठमाडौँको सहयोगमा निज श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय शङ्खसभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। पक्राउ परेका श्रेष्ठलाई असोज 15 गते सम्मानित जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको समेत उहाँले बताउनुभयो।
0: जिल्ला प्रहरी कार्यालय शङ्खुवा सभाले युवा तथा विद्यार्थी लक्षित 1 दिने लागु औषध विरूद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय शङ्खुवा सभाको संयुक्त आयोजनामा असोज 15 गते खाँदबारी सदरमुकाम स्थित हिमालय माध्यमिक विद्यालयमा लागु औषध विरूद्धको सचेतनामूलक कक्षा सञ्चालन गरिएको हो। कार्यक्रममा लागु औषध सेवनबाट हुने स्वास्थ्य, सामाजिक तथा पारिवारिक असरबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै यसको प्रयोगबाट टाढा रहन आग्रह सहित जिल्ला प्रहरी कार्यालय शङ्खुवा सभामा कार्यरत प्रहरी निरीक्षक धीराज राईले प्रशिक्षण प्रदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय शङ्खुवा सभाले जनाएको छ। कार्यक्रममा शङ्खुवा सभा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले लागु औषध नियन्त्रणका लागि कानूनी कार्यवाही सँगसँगै सचेतना र रोकथामका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। विद्यालय क्याम्पस तथा युवा क्लब मार्फत युवा लक्षित अभियान सञ्चालन गर्दा लागु औषधको जोखिम न्यूनीकरणमा थप सहयोग हुने उहाँको भनाई रहेको छ। उक्त सचेतना कार्यक्रममा हिमालय माध्यमिक विद्यालय खाँदबारी कक्षा 9 र 10 मा अध्ययनरत विद्यार्थीहरू, हिमालय माध्यमिक विद्यालयका प्रधान अध्यापक तारा बहादुर बुढाथोकी लगायत अन्य शिक्षकहरूको समेत सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय शङ्खुवा सभाले जनाएको छ।
1: जिल्ला प्रहरी कार्यालय शङ्खसभा मातहत रहेको इलाका प्रहरी कार्यालय हेदङना चैन

0: र वाना संघ सभाले नागरिक मैत्री प्रहरी सेवा प्रभाव र नागरिक संघ प्रहरी कार्यक्रम अन्तर्गत असोज 15 र 16 गते विभिन्न कार्यक्रमहरूको आयोजना गरेका छन्। इलाका प्रहरी कार्यालय हेदङडा संघ सभाले नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्ने उद्देश्यका साथ सरुवा भई नयाँ आउने 21 जना प्रहरी कर्मचारीहरूलाई 2 दिने जिम्मेवारी हस्तान्तरण तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। असोज 15 र 16 गते इलाका प्रहरी कार्यालय हेदङडा संघ सभाको सभा हलमा आयोजित उक्त अनुशिक्षण कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादवले प्रशिक्षण प्रदान गर्नुभएको इलाका प्रहरी कार्यालय हेदङडा संघ सभाले जनाएको छ। इलाका प्रहरी कार्यालय चैनपुर संघ सभाले असोज 16 गते बिहान 8:30 बजेको समयमा नागरिक संघ प्रहरी कार्यक्रम अन्तर्गत मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। इलाका प्रहरी कार्यालय चैनपुर संघ सभाका प्रमुख प्रहरी निरीक्षक परशुराम राईको नेतृत्वमा सहभागी प्रहरी कर्मचारीहरूले चैनपुर नगरपालिका 6 मा रहेको राधाकृष्ण मन्दिर सरसफाई गरेको इलाका प्रहरी कार्यालय चैनपुर संघ सभाले जनाएको छ। इलाका प्रहरी कार्यालय वाना संघ सभाले असोज 16 गते नागरिक संघ प्रहरी कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आफ्नै कार्यालय परिसरभित्र ज्येष्ठ नागरिकको सुरक्षा र सम्मान सुरक्षित र सभ्य समाजको साझा अभियान भन्ने मूल नाराका साथ ज्येष्ठ नागरिकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको छ। इलाका प्रहरी कार्यालय वाना संघ सभाका प्रमुख प्रहरी निरीक्षक सुन्दर कुमार यादवको आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा 5 छपन्न नगरपालिका 6 र 7 का 17 जना ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको इलाका प्रहरी कार्यालय वाना संघ सभाले जनाएको छ।
1: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाको निरीक्षण भ्रमण गर्नुभएको छ। असोज 19 गते भएको निरीक्षण भ्रमणको क्रममा उहाँले जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाको कार्यालय भवन सम्पूर्ण शाखाहरू तथा हिरासत कक्षको निरीक्षण अनुगमन गर्नुभएको हो। निरीक्षण भ्रमणको क्रममा उहाँले समाजमा शान्ति सुरक्षा सार्वजनिक सम्पत्तिको रक्षा गर्दै ग्रामीण स्तरसम्म रहेका आम नागरिकहरूमा प्रहरी सेवाको पहुँच पुर्याउन कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो। असहाय पीड़ामा परेका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूको पीरमार्का र समस्यालाई तत्काल सुनवाई गरी प्रहरी सेवा प्रदान गर्न तथा आफ्नो पदीय जिम्मेवारी आदेश निर्देशनको अक्षरशः पालना गर्दै समाजमा अपराधको घटना हुन नदिन र भएका अपराधको सफल अनुसन्धान गरी संगठनको छविलाई सदैव उच्च बनाउने कार्यमा सम्पूर्ण प्रहरी कर्मचारीहरूले दत्त चित्त भई इमानदारी पूर्वक संगठनले अख्तियार गरेको नीति नियम अनुसार दैनिक प्रहरी कार्य सम्पादन गर्नुपर्ने समेत उहाँले बताउनुभयो। निरीक्षण भ्रमणकै क्रममा उहाँले पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रियात्मक कार्यक्रम गरी प्रहरीले प्रदान गरेको सेवाप्रति नागरिक समाजको दृष्टिकोण र स्थानीय समस्याहरूका सम्बन्धमा प्रहरीले खेलेको भूमिका बारे राय सुझाव समेत लिनुभएको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।

0: हेलो
1: नमस्कार म्याम, म ई सेवाबाट बोल्दैछु।
0: ए हजुर सर, भन्नुहोस् न।
1: हजुरले ई सेवा चलाउनु हुँदो रहेछ, ई सेवामा यही नम्बर छ हजुरको?
0: हजुर हजुर, यही नम्बर छ, किन होला सर?
1: सुन्नुहोस् न म्याम, तपाईँले ई सेवा प्रयोग गरे बापत 10,000 बोनस रकम प्राप्त गर्नुभएको छ। त्यो बोनस रकम प्राप्त गर्नका लागि हामीले तपाईँको मोबाइलमा एउटा लिङ्क पठाएका छौँ, त्यो कपी गरेर यही नम्बरमा पठाउनुहोस् है।
0: ए हो र सर, हुन्छ हुन्छ, म पठाइहाल्छु। ए बुढा सुन्नुहोस् त, मेरो मोबाइलमा यो के लिङ्क आएको छ रे, त्यो लिङ्क कपी गरेर उयो नम्बरमा पठाइदिनुहोस् त, पैसा आउँछ रे।
2: पैसा आउने होइन, बरु खातामा भएको पैसा चाहिँ जान्छ, ठग हो त्यो त। आज भोलि यस्ता घटना धेरै हुने गरेका छन्। ई सेवाको कर्मचारी हुँ भनेर केवाईसी अपडेट गर्नु पर्यो भनेर विवरण माग्ने, बोनसको लोभ देखाएर वा विभिन्न बहाना बनाएर पैसा ठग्छन्। त्यसैले यस्ता कुरामा सचेत हुनुपर्छ, बुझ्यौ?
0: हो र, धन्न हजुर नभएको भए त मेरो पनि सबै पैसा स्वाहा हुने रहेछ।
2: सामाजिक सञ्जालको माध्यमबाट हुन सक्ने ठगीबाट सावधान रहौ।
3: श्रोता, तपाईँ यति बेला संघसभा प्रहरी रेडियो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत छ नेपाल प्रहरी प्रधान कार्यालय सभ्य दृश्य शाखाबाट तयार पारिएको नाटक विश्वास एक सामग्री।

अफिसमा पनि दुईटा ल्यापटप हुने भयो। यो म्याकबुक चाहिँ बेच्न पर्ने भयो, यो फेरि साह्रै महँगो छ, त्यति बेला चाहिएर किनिहाले, अहिले फेरि पैसाको पनि जरुरत छ भने एकपल्ट हाम्रो बजारमा राख्नु पर्यो। हाम्रो बजारको लागि फोटो चाहिँ यो ठिक होला, अहिले पोस्ट गरेपछि हप्ता दिनमा त कोही न कोहीले कसो नकिन्लान्। प्राइस चाहिँ कति राख्ने होला त? मैले 3,30,000 किनेको हो क्या रे, वर्ष दिन चलाइहाले 2,20,000 त कसो नपर्ला र? फोन नम्बर पनि राख्नु पर्यो, कसैलाई मन परे सिधै कल आउँछ नि। अब ल, यति गरेर

0: नमस्कार सर।
1: नमस्कार सर जी, मैं आपका ही इंतजार कर रहा था, आइए बैठिए।
0: धन्यवाद सर।
1: असल में मेरा घर भारत में है और मुझे नेपाली इतनी अच्छी तरह नहीं आती सर जी। अगर मैं हिंदी में बात करूँ तो आपको कोई परेशानी तो नहीं होगी सर जी?
0: नहीं नहीं सर जी, मैं हिंदी समझता हूँ सर जी।
1: अच्छा, तो आईपैड दिखाइए ना, इसे देखने के लिए मैं बहुत उत्साहित हूँ। आपको भी इसे हमरो बाजार पर डालना था और मुझे भी इसकी जरूरत थी, क्या संयोग है सर जी?
0: हो नहीं सर जी, हेर्नुहोस् त,
1: मैं सब कुछ अच्छी तरह देख लेता हूँ, बस एक मिनट। हाँ सर जी,
0: भइहाल्छ नि, हेर्नुहोस् न, हेर्नुहोस् त।
1: अच्छा सर जी, मैंने इसकी सारी चीजें देख ली, वास्तव में ये तो मेरी उम्मीद से भी बेहतर है सर जी। अच्छा, आपने इसकी कीमत 2,20,000 रखी है ना सर जी?
0: हाँ हाँ हाँ सर जी।
1: अरे वाह, मैंने भी इतने ही पैसे का आईपैड ढूंढ रखा था, क्या मैं थोड़ा समय ले सकता हूँ सर जी?
0: क्यों नहीं, ले लो ना सर जी, ले लो, आपका ही तो है ये।
1: असल में मैं ये सामान अपनी पत्नी के लिए खरीदना चाहता हूँ सर जी, वो ऊपर वाले कमरे में है, क्या मैं एक बार उन्हें दिखा कर आ सकता हूँ सर जी?
0: दिखाइए ना सर जी, दिखाइए, क्यों नहीं, दिखाइए।
2: एकैछिन अर्को कोठामा बुढीलाई देखाएर आउँछु भनेको मान्छे होला त नि भनेर लगभग 1 घण्टासम्म कुरे, अह आउँदै आएन म्याम।
3: हे, अनि
2: त्यसपछि यताउता सबैतिर खोजे, माथिल्लो फ्लोरमा पनि गएर हेरे, भेटिन। अनि त्यहाँको स्टाफसँग सोधेको त त्यो मान्छे त आइप्याड पाउने बित्तिकै निस्किसकेको पो रहेछ म्याम। त्यसपछि म त छाँगाबाट खसेको जस्तो भए, मान्छेले त्यतिसम्म जुक्ति लाएर ठग्दा रहेछन् म्याम।
3: ए, तपाईँ त नराम्रोसँग पो ठगिनु भएछ त।
2: हो नि म्याम, सुरुदेखि नै हिन्दी बोल्न थालो, सुट बुट लगाएको थियो, त्यसमाथि 5-स्टार होटेलमा भेट्न बोलायो, त्यसरी सामान ठगेर भाग्ला भन्ने त एक रति पनि सोचाएन म्याम।
3: हेर्नुहोस् है, अहिले अनलाइन माध्यमबाट सामान किनबेच गर्ने चलन बढेसँगै ठगीका पनि नयाँ नयाँ तरिकाहरू बढ़िरहेका छन्। मोबाइल, ल्यापटप, क्यामेरा, तपाईँलाई जस्तै गरेर श्रीमतीलाई देखाउँछु भनेर भाग्ने तथा टेस्ट ड्राइभ गर्छु भनेर मोटरसाइकल नै लिएर भाग्ने जस्ता घटना एकदमै बढ़िरहेका छन्। त्यसैले त्यसरी सामान बेच्दा अपरिचित व्यक्तिले बोलाएको होटल, कोठा वा अन्य कुनै पनि एकान्त स्थानमा जानु हुँदैन, सम्भव भएसम्म सार्वजनिक र सुरक्षित स्थानमा भेट्नुपर्छ र सकेसम्म आफ्नो साथमा अर्को व्यक्तिलाई पनि लैजानुपर्छ।
2: त्यही त म्याम।
3: अनि अर्को महत्वपूर्ण कुरा, सामान देखाउन भनेर कसैले केही समय माग्यो भन्दैमा पैसा हात नपरेसम्म चाहिँ त्यो सामान त्यो व्यक्तिलाई हस्तान्तरण गर्नु हुँदैन।
2: के गर्ने म्याम, शंका गर्ने ठाउँ नै दिएन भने होला त नि भन्ने लाएर दिइहाले।
3: त्यस्ता अपरिचित व्यक्ति जति नै विश्वासिलो देखिए पनि हामी एकदमै सजग हुनुपर्छ। त्यसमा पनि भारत सँगको खुला सीमाका कारण यस्ता अपराध गरेर 2-4 घण्टामै छिमेकी मुलुक भाग्ने सम्भावना उच्च रहेकाले अभियुक्तलाई पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउन पनि एकदमै चुनौती छ। त्यसैले त्यस्ता विदेशी नागरिकसँग कारोबार गर्दा अझ बढी सतर्कता अप्नाउनु पर्ने हुन्छ है।
2: हो रहेछ नि म्याम, के गर्ने, फसिहाले।
3: अनि अनलाइन कारोबार गर्दा व्यक्तिको पहिचान, फोन नम्बर र भुक्तानीको वास्तविक अवस्था एकदमै राम्रोसँग जाँच गर्नुपर्छ। त्यस्तै कुनै शंका लाग्यो, अस्वाभाविक व्यवहार देखियो वा ठगी भएको महसुस भयो भने तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्छ।
2: त्यही त म्याम, अचम्मै गरेर ठग्यो नि त्यसले, नजानिदो तरिकाले ठगेर भाग्यो, अनि बल्ल पो आँखा खुल्यो म्याम मेरो, अब त्यो व्यक्तिलाई पक्राउ गर्न सकिएला नि है म्याम।
3: ठिक छ, तपाईँ निराश चाहिँ नभइहाल्नु, ढिलो चाँडो अवश्य पक्राउ पर्छ, अहिलेलाई उसको हुलिया सहितको एउटा निवेदन लेखेर जानुहोस्, बाँकी केही पत्ता लाग्ने बित्तिकै हामी तपाईँलाई खबर गराउला। अब त्यहाँ होटलको सीसी क्यामेरा पनि होला, त्यो पनि हामी अनुसन्धान गर्छौ।
2: त्यसले त मलाई मात्रै होइन कतिलाई ठगिसक्यो होला म्याम यसरी, जसरी पनि पक्राउ गरेर कारवाही गर्नु होला म्याम।
4: हस्त श्रोता, सङ्खुवा सभा परि रेडियो कार्यक्रम प्रसारणमा सहयोग गर्ने सामुदायिक रेडियो खातबारी एफएम 105.8 MHz, रेडियो सङ्खुवा सभा 95.5 MHz, सामुदायिक रेडियो नयाँ अभियान एफएम 900 MHz, मुडेश शनिश्चरे र सङ्खुवा सभा मल्टिमिडिया प्रणालीद्वारा सञ्चालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्रलाई विशेष धन्यवाद दिँदै सहकर्मी साथी परिसाय कवलदार, सविता कार्की सहित म कार्यक्रम संचालक परिनायक निरीक्षक टंक प्रसाद बारकोटी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: Sabar.

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसद्वारा भोटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यानाकर्षण, विपदपछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव, नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत,
1: नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने,
0: सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी, भोलिको बैठकमा सुनाई हुँदै चाडपर्वमा 42 जिल्लामा 61 ठाउँमा सुपथ मूल्य पसल, यस पटक कम्पनीले खसी बोका नबेच्ने,
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ,
0: पूर्व पश्चिम बिजुली रेलमार्ग निर्माणमा विद्युतीय रेलमार्ग निर्माणमा रोकका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा, भोलि साँझसम्म पानी पर्ने, बाँकीका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप,
3: एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ कुनै धान चाहिँ, बल्ल पसाउन सिलमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको, कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो।
0: र जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न, नेपाल 2 का सीमा सीमित, जुम्लाका विश्वकृतिमानी धावक हरि बहादुर रोकाए नगद सहित सम्मानित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पाका पुस्ताले जीवनका अनेकौं उतार चढ़ाव, संघर्ष र सफलता भोगेका हुन्छन्। पाका पुस्ताबाट हामीले किताबमा नपाइने व्यवहारिक ज्ञान, इतिहास र जीविको उपयोगी शिक्षा प्रदान गर्न सक्छौ। उमेर ढल्किँदै जाँदा धेरै जस्तो वृद्धवृद्धाहरू एक्लोपनको शिकार हुने भएकाले पनि परिवार र समुदायमा उहाँहरूलाई कुराकानी गर्ने थलो बनाउन आवश्यक छ।
5: सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान प्राप्त गर्न स्वीकृति दिने, सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा पीडी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
5: यसै गरी बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू स्वीकृति गरेको छ भने वैकल्पिक विकास वित्त परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ। त्यस्तै जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवाका बाढ़ी तथा विपद प्रभावित क्षेत्रको पुनः स्थापना, राहत, कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी संसदमा प्रधानमन्त्रीको उपस्थिति लगायतका विषयमा गम्भीर हुन आग्रह गर्नुभयो। राजमार्गसँग सम्पर्क विच्छेद भएका विभिन्न ओडामा बेली ब्रिज लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तथा कानूनी जटिलता भए त्यसलाई समाधान गरेर काम अघि बढ़ाउने विषयमा पनि हामीले ध्यानाकर्षण भएको बताउनुभयो। भेटपछि संचारकर्मीसँग बोल्दै नेता आङदेवले भन्नुभयो,
6: फेरि बेपत्ताहरूलाई चाहिँ मृत्यु घोषणा गर्नको लागि पनि चाहिँ अहिले हाम्रो कानूनले केही अप्ठ्यारोहरू राखेको छ। 12 वर्षसम्म त्यसलाई त्यो एउटा समय अवधि होला। कानून संशोधन गरेर उहाँहरूले पाउने चाहिने जस्तो राहत रकमदेखि लिएर बिमादेखि लिएर सम्पत्ति चाहिने नामसारी गर्नेदेखि लिएर अन्य धेरै कुराहरू चाहिने हामीहरूले गर्न सक्ने अवस्थाहरू छ। त्यसको लागि चाहिँ कानून कहीँ कतै चाहिँ रोकिएको जस्तो छ भनेपछि, कानूनले कहीँ कतै अप्ठ्यारो सिर्जना गरेको छ भनेपछि, कानूनले थोरै मात्रै पनि हामीले राहत गरिदिउँ भने उहाँहरूलाई अलिकति भए पनि राहत महसुस हुन्छ भन्ने ढंगबाट पनि चाहिँ मैले जानकारी गराएको छु।
5: यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापा, उपसभापति विशुक प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको छ। सभापति थापाले राजनैतिक प्रतिवेदन, उपसभापति शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यी प्रतिवेदनमाथि बन्द सत्रमा छलफल भइरहेको छ। कांग्रेसले बन्द सत्र 3 हल बनाइएर सञ्चालन गरिएको छ। तराई, पहाड़ र हिमाल गरी 3 हलमा बन्द सत्रमा यी प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणको भनाइरहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने बताउनुभयो।
7: 25,000 अर्को किस्तामा 50,000 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिया छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
5: विपत्तपछिको पुननिर्माणमा गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र तथा विकास साझेदारको भूमिकालाई समेत प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उप्रेतीको भनाइ छ। सरकारले चाडपर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुफत मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नुन तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिएको छ। चिनीमा प्रति किलो 5 रूपैयाँ, नुनमा 2 रूपैयाँ तथा अन्य केही खाद्य वस्तुमा प्रति किलो 7 रूपैयाँसम्म छूट दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि 44 जिल्लाका बिक्री केन्द्रबाट चामल, दाल, तेल, चिनी तथा स्थानीय रैथाने बालीमा प्रति किलो प्रति लिटर 5 रूपैयाँसम्म छूट दिएको छ। तर यस वर्ष दशैंमा सहुलियतका खसी, बोका र च्याङ्ग्रा भने बिक्री नहुने भएका छन्। खाद्य कम्पनीले बजेट अभावका कारण चौपाया खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्राले सीआईएनलाई बताउनुभयो।
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ। बजेट भन्दा पनि अहिले चाहिँ जुन अहिले बाढ़ी पहिरो लगायतको जुन समस्या देखिएको छ, सड़क अवरुद्धका कुराहरू, त्यसले गर्दाखेरि अब खसी बोका ल्याउनलाई अलिक कठिन हुन्छ। यो अब यो ल्याउँदाखेरि पनि दाङ, वीरगंज अनि नवलपुरतिरबाट ल्याउने गरेको थियो अनि दाङतिरबाट ल्याउने गरेको च्याङ्ग्राहरू, त्यो भएर त्यो ल्याउनलाई अलिक कठिन हुन्छ भन्ने लागेर चाहिँ अहिले कम्पनीले तत्कालै अहिले ल्याउन अलिक कठिन हुने जस्तो चाहिँ ठानिरहेको छ।
5: सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्ति विरूद्ध संसदीय सुनवाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय थपिएपछि आजसम्म उजुरी परेको समितिले जनाएको छ। भोलि बिहान सुबह 11 बजे बस्ने समिति बैठकमा ती उजुरी खोल्ने तयारी रहेको छ। धान फल्ने बेला खेतमा रोगको संक्रमण देखिएपछि बाँकेका किसान चिन्तित भएका छन्। धानको पातमा खैरो हरियो थोप्ला देखिने र बोट सुक्दै जाने समस्या देखिएको किसानले बताएका छन्। डुडुवा गाउँपालिका 5 र नेपालगंज 19 लगायतका क्षेत्रमा धानमा रोगको समस्या देखिएको हो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार केही किसानका खेतमा धान ढलेको र त्यसको बेसी अनुसन्धान भइरहेको बताइएको छ। कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख तथा सूचना अधिकारी सुजिता शर्माले किसानका समस्या समाधानका लागि पहल भइरहेको सीआईएनसँग बताउनुभयो।
3: नेपालगंज डुडुवामा मुख्यतः डुडुवामा जुन किसानहरूले लगाउनु भएको राधा चार धानमा चाहिँ बिउमा समस्या पाइएको भनेर चाहिँ किसानहरूले चाहिँ आफ्नो गुनासो गर्नुभयो र त्यो फिल्डमा चाहिँ निरीक्षण गर्दाखेरि धान राधा चारको कुनै धान चाहिँ एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ। कुनै धान चाहिँ बल्ल पसाउन फिल्डमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो। र अर्को भनेको चाहिँ त्यहाँ ब्लास्ट रोग पनि कुनै कुनै ठाउँमा ब्लास्ट रोग र अनि यो खैरो थोप्ला रोग जुन ब्राउन लिफ स्पट डिजिज पनि त्यहाँ पाइयो र हामीले उहाँहरूको धान निरीक्षण गरेर उहाँहरूलाई प्राथमिक सहजीकरण पनि गर्यौं।
5: पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि सरकारले 6 वर्ष अघि रोका गरेको झापा मोरङ र सुनसरीका 5,424 किता जग्गा अझै फुकुवा नगर्दा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। रेलमार्ग निर्माण हुने भन्दै रोका गरिएको निजी जग्गा स्थानीयले किनबेच अंश बण्डा तथा बैंकमा धितो राखेर ऋण लिन समेत पाएका छैनन्। सरकारले न मुआब्जा दिएको छ न जग्गा फुकुवा गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। देशका अधिकांश भूभागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली सुदूरपश्चिम गण्डकी आसपासका क्षेत्रमा वर्षा भएको थियो। राति सो क्षेत्रमा केही कम पानी परे पनि भोलि दिउँसोबाट पुनः पानी पर्ने मौसमविद विनु महर्जनले सीआईएनसँग बताउनुभयो।
8: देशका विभिन्न ठाउँमा पनि एक दुई ठाउँमा चाहिँ वर्षा भइरहेको अवस्था रहेको छ। जस्तै अहिलेको विवरण हेर्दाखेरि पनि हाल चाहिँ यो बागमती प्रदेश अनि यो लुम्बिनी प्रदेश अनि सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको देखिन्छ। रातिको लागि चाहिँ अलिकति वर्षा कम हुने, भोलि बिहानतिर पनि वर्षा अलिक कम हुने, तर फेरि पुनः भोलि दिउँसो साँझको समयमा चाहिँ हल्कादेखि मध्यम वर्षाको नै सम्भावना चाहिँ रहन्छ।
5: गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेस बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसूनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको महाशाखाले जनाएको छ। साझा खबरमा अब खेल खबर। जापानमा आयोजित पिसुङ एसियाली खेलकुद सम्पन्न भएको छ। आइची नागोया एसियाड मास एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा बढ़ी सहभागिता थियो। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। नेपालले भने 20 एसियाडमा 2 काश्य पदक जित्यो। नेपालले यसपटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायालाई सम्मान गरिएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली याक्सले सुर्खेतमा रोकायालाई 2,50,000 रूपियाँ नगद सहित सम्मान गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: भित्रावतीमा बेली ब्रिज तयार हुनासाथ नुवाकोट र काठमाडौँमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने
9: काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आवजाव सहज भएपछि भित्रावतीमा बेली ब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली पाकाको पुस्ताको जीवनको कथा सुनाउने जीवन कैरन कार्यक्रम प्रस्तुता 79 वर्षका रेडियो प्रस्तुतासँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
12: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
11: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
12: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
11: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
12: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
0: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
12: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
13: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
13: तपाईको घर रसुवामा हो, बाढीपछि नुवाकोट वा काठमाडौँ बसिरहनु भएको छ। अहिलेको बेला तपाईको बाबु नानीको पढ़ाई रोकिएको हुन सक्छ। यदि रोकिएको छ भने अब उनीहरू गाउँ फर्केर कहिलेदेखि विद्यालय जान सक्छन्।
15: हामीसँग रहनु भएको विद्यार्थी र रसुवामा नभेटिनु भएको विद्यार्थी, नुवाकोटको बट्टार, पिपलटार, काठमाडौँको येलो गुम्बा, तारकेश्वर गुम्बा लगायतका होल्डिङ सेन्टरहरूमा उहाँहरू हुनुहुन्छ। कोमिन स्यामी वाङफेलका करिब 150 जना विद्यार्थीहरू चाहिँ येलो गुम्बा स्वयम्बुमा रहनु भएको भन्ने जानकारी आएको छ र त्यो मध्ये 75 जना चाहिँ गीता माता माध्यमिक विद्यालय डल्लु काठमाडौँमा चाहिँ पढिरहनु भएको छ र त्यसको व्यवस्थापनको सन्दर्भमा शिक्षा विकास तथा समन्वय एकाई र सम्बन्धित स्थानीय तहको सहकार्यमा काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आवाज आवाज सहज भएपछि पेत्रावतीमा फेलिब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौं। उहाँहरूको घर छ, आमा बाबु हुनुहुन्छ, घरमा बसेर पठन पाठन गर्न सम्भव छ, गर्नुहुन्छ। सम्भव छैन भने कोमिनको विद्यार्थीहरूलाई हामी काठमाडौँबाट फिर्ता गरेर कोमिनकै छात्रावासमा, हाम्रो त्यहाँ चाहिँ हिमाली छात्रावास छ, र बाँकी उत्तर गएका विद्यार्थीहरूलाई हामी नौबिजी मावि, भोलाडाँडा, नीलकण्ठ मावि, बोगैटार छात्रावासमा राखेर उहाँहरूको पठन पाठनको व्यवस्थापन गर्छौ।
13: शिक्षा विज्ञान तथा समन्वय इकाई रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल, बेत्रावतीमा बेलीब्रिज तयार हुन साथ नुवाकोट र काठमाडौँमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने र होस्टेलमा राखेर रा पठन पाठन गरिने बताउनुहुँदै तपाई हात कुन कुन बेला धुनुहुन्छ? डाक्टरहरूले खाना बनाउनु अघि, खानु अघि, खाइसकेपछि अनि शौचालय गइसकेपछि नबिर्सिकन मिची मिची साबुन पानीले हात धुन सुझाव दिएका छन्।
16: खाना पकाउँदा हात धुनु पर्यो, दिसा पिसाब पछि हात धुनु पर्यो र नानी बाबुहरूलाई नि हात धुने बानी बसाल्नु पर्यो र यो हात मात्रै धोयौं र खाने पानी मात्रै एउटा सफा राख्न सक्यौं भने पनि धेरै नै फाइदा हुन्छ। यो चाहिँ हामीले, मलाई लाग्छ, कोविडको बेलामा धेरै नै कुरा भएको थियो, धेरैजनालाई आउँछ पनि यो नआउने, तर यसलाई फेरि हामीले रिइन्फोर्स गर्ने भने चाहिँ फेरि यसलाई थप यसको विषयमा कुरा गर्यौं भनेदेखि चाहिँ अलिक फाइदा हुन्छ होला।
13: डाक्टर अर्चना नेपाल मिची मिची साबुन पानीले हात धुँदा रोग लाग्नबाट जोगिने बताउनु हुँदै नुवाकोट र रसुवा जिल्लाको सिमाना बेत्रावतीमा बेलीब्रिज जडानको काम यही असोज 21 गतेबाट शुरू हुने भएको छ। बेलीब्रिज जडान 7 दिनभित्र सकिने नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाईले बताउनुभयो। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाको पुस्ताको जीवन शैलीको कथा सुनाउने कार्यक्रम जीवन कैरनका प्रस्तुताको कथा
17: अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिन र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
0: जेठो रेडियो प्रस्तुता केदार प्रसाद उपाध्यायसँग गरिएको कुराकानी र उत्प्रेरणा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
20: के को सरसल्लाह हो दुईजनाको?
19: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
20: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
18: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
21: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
22: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जीवनका कथा भन्न र सुनाउन धेरैलाई मन लाग्दछ। बुढेसका लागिपछि त आफ्ना भोगाई र सिकाई सुनाउनुको लागि माध्यम र मञ्चको खोजी नै हुने गर्छ। जीवनको कथा सुनाउने यस्तै रेडियो साथी झापाका जीवन कैरन कार्यक्रमका प्रस्तोता 79 वर्षका ज्येष्ठ रेडियो प्रस्तोता केन्द्र प्रसाद उपाध्यायसँग हामीले कुराकानी गरेका छौं।
17: यो मलाई सौख पहिल्यैदेखि थियो, किनभने बुढाबुढीहरू आफ्नो उमेरमा उर्दो चरा खोज्नलाई झै परेका हुन्छन् सबै, हामी तपाईँ जोसुकै पनि। तर पछि बुढेसकालको ऐठनमा परेर सबै कुराबाट बिछोडिएर एउटा अँध्यारो कोठामा एउटा एक्लो खाटमा खोक्दै त्यो बुढेसकालको पीड़ाहरू सधैँ बसेका मान्छेको, उनीहरूलाई पनि यसो कमसेकम उनीहरूको जीवनको कुराहरू सोधिदिँदाखेरि के हौसला होस्, अनि पुराना उनीहरूले जानेका तीन पुस्ता उताका उनीहरूले सुनेका कुराहरू गर्दाखेरि आजको भाइ बहिनीहरूले पाँच पुस्ता अगाडिको चाहिँ जुन कुरोहरू छ, हाम्रा पूर्वजहरूले जसरी भुक्तभोग गरे, कसरी चलाए, त्यतिखेरको समाज, त्यतिखेरको स्थिति, बाटो घाटो, सम्पूर्ण कुराहरू, जस्तो अहिलेको जस्तो भौतिक उपकरणहरूको सुविधा थिएन, त्यो अन्धकार जीवनमा कसरी बितायो होला, ती कुराहरू हामीले सोरसार पारेर ल्याएर त्यो नासो चाहिँ अहिलेका भाइ बहिनीहरूतिर सारिदिने काम चाहिँ मैले गर्न रुचाएको हुँ सर।
7: हजुर, त्यही पाको पुस्तालाई भेट्दाखेरि उहाँहरूले कथा भन्दै जाँदाखेरि कस्तो भावुक बनिन्छ, उहाँहरूसँगै पुरानो आफ्नो बाल्यकालमा पुगिन्छ कि के लाग्छ तपाईँलाई?
17: म उहाँहरू 5 वर्षको उमेरमा भोटो लाएर दगुरेदेखि आँगनमा धुलीमाथि खेलेर जब चेतना आयो त्यस दिनदेखि उहाँहरूको साथी संगीत बाख्रा वस्तु भाउ गोठालो देखिन् विवाह बसै सराई अनि पहिले देखेका कुराहरू, उहाँहरूले घुमेका ठाउँका कुराहरू, अनि उहाँहरूलाई मनपर्ने कुराहरू, अनि भ्याएसम्म अलिअलि देशको स्थिति, राजनीति अथवा दरभाव, त्यस्ता कुराहरू सोध्दै जाँदाखेरि कोही ठाउँ उहाँहरू अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिनँ र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
1: त्यो रेकर्डर लिएर जानुहुन्छ अनि ल्याएर रेडियोमा त्यो खनाएर आफै सम्पादन गरेर आफै सबै तयार गर्नुहुन्छ?
17: हजुर, कतिपय सुविधा रेडियोले यहाँ मलाई दिएको छ, कतिपय म आफैसँग हुन्छन्।
1: कहाँ कहाँ पुग्नुहुन्छ तपाईँको?
17: मैले अहिलेसम्म चाहिँ काठमाडौँ पुगेर ल्याएको छु, सिक्किमबाट ल्याएको छु, खरसाङ जान्छु रेडियो स्टेसनतिर कहिले काहीँ, त्यहाँ खरसाङमा भेट्नुहुन्छ, चिन्छन् मलाई। दार्जिलिङबाट पनि दुई चारजनाको ल्याएको छु, त्यसरी टाढा टाढा इलाम यहाँबाट सम्बन्धित भयो अनि यो झापा त जम्मैतिर प्राय।
1: हजुर, आफ्नो कथा त सबैलाई भन्न मन लाग्छ, अनि झन् पाको पुस्तालाई त झन् कसले सुन्देला मेरा पीडाहरू, मेरा कथाहरू, मेरा बाल्यकालदेखि अहिलेसम्म यो जीवनका कथाहरू भन्ने लाग्छ। अनि तपाईँलाई कतिको फोनहरू आउँछ, मेरो पनि कथा भन्दै भन्ने आउँछ रेडियो सुनेर?
17: प्रशस्त जब उहाँहरूले रेडियो सुन्नुहुन्छ,
1: हजुर,
17: चारैतिर अहिले म जहाँ जहाँ पुगेको छु त्यहाँ सबैजनाले यो रेडियो साथी चाहिँ सुन्नु भएको छ। अहिले हजुरलाई थाहा छ, हजुर त अब बुझ्नै आउनु भएको छ, झापाका 18 एफएम मध्येमा सबै ठाउँको लागेर यसले चाहिँ कसो कसो टेवा लिइरहे त यो मेरो कार्यक्रम सबैले सुन्छन्। यो एउटा रेडियोको लागि हुकिङ कार्यक्रम पनि भएको मैले अनुभव गरेको छु।
1: अब यो त निरन्तर गर्न पर्यो रेडियोको कार्यक्रम भनेपछि, होइन, थाक्न नि भएन, अब यो अङ्क आएन भन्न नि भएन, निरन्तर दिनु पर्यो। अनि यो 79 उमेरमा कहाँबाट आयो यो उत्साह?
17: मैले के गर्छु भने मेरा भाइहरू हुनुहुन्छ यहाँ, विनोद हुनुहुन्छ, अभय हुनुहुन्छ, निशान हुनुहुन्छ, हगि, उहाँहरू युवा शक्ति हो, उहाँहरूलाई प्रेरणा मिलोस् भन्नको लागि म घस्रिएर जबसम्म म सक्छु कसैलाई मेरो दुःख नसुनाइकन म दारा किटेर जसरी भए पनि यो कार्यक्रम चलाइरहन्छु सकुन्जेल भन्ने नै भावना राखेको छु। र मैले भाइ बहिनीहरूको लागि प्रेरणाको लागि बल गरेको हो। मैले सामाजिक प्रतिष्ठा पाउँछु, मैले यसबाट 2-4 कमाएर जोड्छु भन्ने आशय छैन, मलाई प्रशस्त छ, मेरो पेन्सन, मेरो ज्येष्ठ नागरिक भत्तादेखि लिएर अरू आमदानी छोराछोरीबाट प्रशस्त छ मलाई।
1: अनि बिहान धार्मिक कार्यक्रम चलाउँदादेखि बेलुकासम्मको त्यो तपाईँको समय हुन्छ, धार्मिक कार्यक्रममा चाहिँ तपाईँको के बढी के जान्छ?
17: मेरो बिहान म आउँछु र सुरुमै गर्छु, आदरणीय श्रोता सर्वप्रथम अभिवादन स्वागत म गर्छु, त्यसपछि म आजको तिथिमिति भन्छु अनि त्यसपछि धार्मिक कार्यक्रममा म गीता पाठ गर्छु।
1: हजुर,
17: अर्थसहित
1: त्यहाँ समुदायमा जाँदा कथाहरू लिन जाँदा हामीलाई यस्तो समस्या पर्यो, लगिदिनुहोस् रेडियोमा, तपाईँ रेडियोको मान्छे भन्ने त समुदायले नै आश धेरै गर्छ होला,
17: धेरैले भन्छन्, धेरैले भन्छन्, तर म प्राविधिक साथीहरू लिएर गएको छौँ भने हामी छायाङ्कन गर्छौँ, छैन र म एक्लै छु भने चाहिँ ल पक्नुहोस् तपाईँहरूको समस्या सुन्नलाई हामी आउँदैछौँ भन्छौँ। आज संयोग अब हजुर पनि आउनुभयो, अब हजुर समेत जाउँ न, अब त्यहाँको कुरो बुझौँ।
1: युवा प्रस्तुताहरूको लागि तपाईँको सुझाव?
17: युवाहरूलाई चाहिँ मैले अघि नै पनि मैले हजुरलाई विन्ती गरेँ, विशेष हाम्रा पूर्वजहरू कस्ता रहेछन्, हामी कसका सन्ततिर छौँ, हामी एकदम आतिनु मातिनु पातिनु हुन्छ कि हुँदैन, पश्चिमी सभ्यतालाई अँगाल्ने आफ्नो बिर्सिने गर्नुहुन्छ कि हुँदैन, हामीले आफ्नो सभ्यतालाई चाहिँ सँगसँगै लैजाउँ। आज अङ्ग्रेजीको युग छ, अङ्ग्रेजी पढौँ, विज्ञानसँग सम्बन्धित रहौँ, तर वेशभूषा अनि यो जिब्रो बटार्ने यस्ता कामहरू चाहिँ वेशभूषा छोट्याउने र बाटो बिराउने काम नगरौँ। हामी कसका सन्ततिर छौँ त्यो हामीले सुनाउन सकौँ र त्यो अनुसरण गरेर आजको वैज्ञानिक युगलाई पनि अगालेर जाउँ भन्ने चाहिँ मेरो भावना र त्यही विशेष चाहना पनि त्यही हो। यो काम मैले गरिरहन पाऊँ र मेरो गीता पाठ जुन 18 छ, मेरो कृति शेषपछि पनि यो रेडियोले सम्भव भए यहाँ यसले यदि सकेन भने सिआइएनले लगेर माथिबाट पनि त्यो चाहिँ बिहान बिहान बजाइदिने गरोस्, त्यो लोप भएर नजाओस्, यही नै मेरो विन्ती, नमस्कार।
0: कांग्रेसद्वारा भोटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यान आकर्षण, विपद पछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव छ भने नर्वे सरकारको 10 नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत भएको छ। सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी परेका छन्। भोलिको बैठकमा सुनाई हुँदैछ। चाडपर्वमा 42 जिल्लाका 61 ठाउँमा शपथ मूल्य पसल सञ्चालन हुने भएको छ। यसपटक भने कम्पनीले खसी बोका नबेच्ने भएको छ। छ। पूर्व पश्चिममा विद्युत रेलमार्ग निर्माणमा रूखका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। भोलि साँझसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप देखिन थालेको छ। जापानमा आयोजित विश्व एसियाली खेलकुद सम्पन्न भएको छ। नेपाल भने दुई काशीमा सीमित भएको छ। जुम्लाका विश्वकृतिमानी धावक हरिबहादुर रोकायले रोकायलाई नगद सहित सम्मान गरिएको छ।
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 029140084 र 98040485827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
4: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल,
6: सम्पर्क नम्बर 98163555553
5: र 98423-18-049। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98422667।
8: नमस्कार है वडाध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
12: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको

0: Zani Batu.
1: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68 98525557 68।
8: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: ओहो लु, नमस्कार है सर।
10: ओहो लु, नमस्कार है सर। नमस्कार।
9: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98615 39444
11: र 029590155।
12: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: ए बा तिमी छिर्छौ क्या कति केटी हेर्या
1: नगरा यो गीत हेर्यो कि आनन्द आउँछ यही गीत सुनाइ सुनाइ त्यसले आमालाई उडाइदिए मैले
0: सुरु भए छोटो लाभिस्टरी
1: नगरा तैँले एउटा केटी उडाउन सकिस्
0: जोइन हो र ब्याटरी हालेर भुरेर उडाउनलाई केटीको घरमा कति टाढा छ बिचमै बास बाँच्नु पर्ने छ डिस्टेन्सको कारणले ल एउटा साइकल किन्ने हो नि त म चढाइ चाहिँ हान्छु
1: साइकल किने बुहारी ल्याउन सक्छ किन्दे एउटा साइकल

0: क्या पवन राज बाबू को नमस्कार। आज आज कार्यक्रम में कांग्रेस महाधिवेश में अभी बड़े नेतृत्व स्वयं सक्रिय पश्चिम विभाजन बारे नेता शेखर कोईराला भाषण
1: गायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरूद्ध रूसले थालेको अघोषित र छद्म लडाई नयाँ र खतरनाक चरणमा यी आरोपहरू अस्वीकार गर्दै आएको छ र इजरायलका सरकारी संचार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने फ्लाई दुबईका पाइलटले सो विमानलाई तेल अबीब स्थित बेन गुरियन विमानस्थल या शहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। हमाम अल हमामी ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपूछ भइरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ेसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढ़ाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको देउवा पक्षले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। कांग्रेसको यो महाधिवेशन शुरू भएसँगै पार्टीको एकता प्रक्रिया तत्कालका निम्ति टरेको ठानिएको छ। महाधिवेशनको बन्द सत्रमा आज सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदनहरूमाथि छलफल सकिएपछि नयाँ नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाउने महामन्त्री गुरू घिमिरेले बताए। देउबा पक्षसँगको विवादका सन्दर्भमा उनले भने
3: जसरी विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समितिको नवनिर्वाचित चाहिँ विवरण हामीले निर्वाचन आयोगमा अध्यावधिकका लागि हामीले प्रस्तुत गरेका थियौँ र निर्वाचन आयोगले अध्यावधिक गराएको थियो। अब नयाँ कार्य समिति आएपछि हामी अध्यावधि गर्छौँ। त्यसपछि नेपाली कंग्रेस नामक राजनीतिक दल एउटा रहन्छ।
2: देउबा पक्षले पनि आधिकारिकताको दावी छाडिसकेको छैन। महाधिवेशनको प्रक्रिया समानान्तर रूपमा अघि बढ़िरहेको अवस्थामा दुई पक्षबीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउबा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
4: एकता भनेको के? आपसमा सहमति गरेर एकता हुने हो। अब आपसमा सहमति भएर एकता नभएपछि कानूनी प्रक्रियाद्वारा चाहिँ त्यसको चाहिँ को चाहिँ आधिकारिक हो होइन भने चाहिँ टुङ्गो लाउने हो। अब त्यो टुङ्गो लागिसकेपछि त्यो अर्को पार्टी हुन्छ हुँदैन त्यही बेला चाहिँ थाहा पाइने कुरा हो होइन।
2: देउबा पक्षले देशभर महाधिवेशनको तयारी गरिरहँदा नेता शेखर कोइराला भने कुनै पनि पक्षको गतिविधिमा सहभागी भएका छैनन्। आफू अझै पनि पार्टी एकताको पक्षमै रहेको कोइरालाले बीबीसीसँग बताए।
5: यो पहिलोचोटि फुट्या होइन नि त नेपाली कंग्रेस। मैले त देखेको छु योभन्दा पहिले गिरिजा प्रसाद कोइराला र शेरबाजीको प्रजातान्त्रिक कांग्रेस
2: भनेको तपाईँ अहिले समानान्तर गतिविधि भएको बेला पनि दुईटै पक्षसँग मिलम नै भनिराख्ने प्रस्ताव लिएर भेटिराख्नु भएको हो।
5: जानुपर्छ, अहिले पनि म गरिरहेका छु, भेटिरहेका छु।
2: तर यो अहिलेको यो बिन्दु चाहिँ विभाजन हो भन्नेमा चाहिँ दुविधा भएन अब होइन त?
5: मलाई छैन होइन, तर त्यो पीड़ा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसै त शुरूआत गर्नु पर्यो। दुईटै पार्टीलाई एक ठाउँमा ल्याउन सकेनौ भने डेमोक्रेसी खतरामा पर्छ।
2: यद्यपि यसअघि देउबा र कोइराला पक्ष निकट मानिएका कतिपय नेताहरू भने संस्थापन पक्षले अघि बढ़ाएको पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी भएका बताइएको छ। कांग्रेस महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री हरि शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा नेपाली कांग्रेसको जारी पन्ध्रौं महाधिवेशनको कुन पक्षलाई सबैभन्दा बढ़ी चासोका साथ हेर्नु भएको छ भनेर सोधेका छौं।
6: सबभन्दा चासोको विषय त के हो भने विशेष परिस्थितिमा विशेष अधिवेशन भएको थियो जेएनजी आन्दोलनको लगत्तै पछि। सबभन्दा ठूलो अब यसको तत्कालीन अध्यक्षदेखि लिएर अधिकांश नेपाली कंग्रेसको नेताहरूको सम्पत्तिदेखि लिएर जसरी तहस नहस भयो त्यस बीचमा चाहिँ अब गगन थापा जो अहिलेको सभापति हुनुहुन्छ उहाँको पनि भएको थियो। त्यो विषम परिस्थितिमा उठेर अधिवेशन गरेर त्यसलाई रेगुलराइज गर्ने जुन कुरा हुँदैछ त्यो संस्थागत हुने प्रोसेस छ, विधानले व्यवस्था गरेको कुराहरूबाट आउने, त्यो नै महत्वपूर्ण छ जस्तो लाग्छ मलाई।
2: तपाईँले यो एउटा यसको अनियमित पक्षलाई औँल्याइरहँदा त्यहाँ अरू केही पक्षहरू पनि छन्, जस्तै यो पार्टीभित्रको आन्तरिक मेल बेमेल अथवा यो विवादको एउटा अध्याय, अब यो सँगसँगै औपचारिक रूपमा टुङ्गिएको भन्न मिल्छ?
6: होइन, अब यस्तो छ, विचारधारा एकै हो भन्दा भन्दै पनि अहिले हामी सैद्धान्तिक विचारधाराको स्खलनको समयमा छौं। संसारभरि नै पुरानो विचारहरू भत्किने, नयाँ विचारहरू आउने भनिएको तर ठिग्रिसकेको छैन। त्यस सन्दर्भमा पार्टी भन्ने बित्तिकै विभिन्न इच्छा आकांक्षा लिएर आएका मानिसहरू छन्। हिजोको समयमा लोकतन्त्रको संघर्षको निम्ति जेल नेल गर्ने वर्गदेखि लिएर अहिले यसलाई एउटा अपर्च्युनिटी पनि हो कि आफ्नो नेतृत्व विकासको सन्दर्भमा मौका पनि यसमा दिन्छ। यंग मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ। अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो।
2: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको देखियो, यसले चाहिँ कांग्रेसको आगामी राजनीतिक यात्रामा चाहिँ कतिको अर्थ राख्छ?
6: छुटेको जस्तो लाग्यो होला कतिपयलाई। मैले त्यसलाई कसरी हेरेको छु भने विधान त यति वर्ष यो समूह जस्तो हिजो पनि पार्टीका भातृ संगठनहरूको प्रतिनिधित्व हुने सम्बन्ध के हुने सुरक्षित संस्थाको भातृ संगठनहरूको भन्ने चर्चा परिचर्चा नभएको होइन, तर अहिले विधान त यति प्रतिशत महिलाको लागि यति प्रतिशत विभिन्न जात जाति भाषा भाषीको निम्ति यति प्रतिशत उमेर समूहको लागि भनेर जुन निश्चित तोकेर आएको छ त्यसले अहिलेसम्म पार्टीमा रहेको जुन अब अघि तपाईँले पुरानो भन्नुभयो अथवा प्रौढ वर्गलाई अप्ठ्यारो लाग्नु त स्वाभाविकै हो जस्तो लाग्छ होइन।
2: त्यसो भए यसलाई चाहिँ यो एउटा पुस्तान्तरणको कुरा मात्रै होइन, समग्रमा राजनैतिक पुनर्संरचनाको कुरा हो
6: त्यसरी हेर्नु पर्यो। किनभने यसले अहिले जसरी चाहिँ तपाईँको यो संविधानले जुन किसिमको राजनीतिक ढाँचाको कल्पना गर्छ तदनुरूप पार्टीहरू पनि परिवर्तन भइरहेको स्थिति छ।
2: हो, यो बदलिँदो परिस्थितिमा चाहिँ विशेष महाधिवेशनदेखि आजको दिनसम्म आइपुग्दा काँग्रेसले त्यो बदलिएको सन्देश दिन सकेको छ त?
6: यो अब के छ भने निर्वाचित भएर आउने मानिसहरू कस्ता कस्ता हुन्छन्, कसरी चाहिँ निर्वाचन प्रक्रिया चाहिँ अगाडि बढेर जान्छ, नेतृत्वको अठोट त देखिन्छ, तर साँच्चै गति निर्वाचित भएर आउनेहरू चाहिँ हामी बदलियौं भन्ने भाव लिएर आउँछन् कि आउँछन् त्यो त हेर्न बाँकी छ।
2: त्यसो भए शर्माजी, अब ठ्याक्कै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ काँग्रेसको सामुन्ने तत्काल, अगाडि र दीर्घकालमा चाहिँ कस्ता खालका चुनौती सामना गर्नुपर्ने
6: देखिन्छ? के छ भने जुन किसिमको महत्वाकांक्षा त्यो पार्टीभित्र विभिन्न सदस्यहरूको बढेको देखिन्छ भने तपाईँले सामाजिक सञ्जाल रंगिएको छ यो पद त्यो पद भनेर, केले हामीलाई एक सूत्रमा लिएर आउँछ? हाम्रो व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ मान्छे त हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने चाहिँ देखिन्छ। नेतृत्व भन्ने रिलेटिभ कुरा हो, आफ्नो ठाउँमा आफै नेता भएका मानिसहरू जति छन् उनीहरूले अब सोच्नु पर्यो कि एउटा प्रतिस्पर्धामा गयौं, गइसकेपछि हामीलाई कुन विचार सूत्रले बाँध्दछ, कार्यगत दिशा के हुनेछ, आउने पाँच वर्षदेखि दस वर्ष जुन मुलुकमा यत्रो बाढ़ी पैह्रोदेखि
2: अझ यसलाई यसरी भनिदिनुहोस्, यो बदलिँदो राजनैतिक पृष्ठभूमिमा काँग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
6: सामान्य उदाहरण दिएर तपाईँलाई भन्छु, यो नयाँ गभर्मेन्ट बनिसकेपछि पार्लियामेन्ट आइसकेपछि यथेष्ट संविधान संशोधनको कुराहरू उठ्यो, सरकारले कार्यदल पनि बनायो, नेपाली कंग्रेसले जबसम्म आफ्नो पोजिसन लिएको थिएन तबसम्म यो एक किसिमको छरपष्ट कता पुग्यो जस्तो लाग्थ्यो, कता जान लाग्यौं भन्थ्यो। जब संविधान संशोधनको विषयमा नेपाली कंग्रेसले एउटा ठोस दृष्टिकोण प्रस्तुत गरिसकेपछि अहिले तपाईँले संविधान संशोधनको चर्चा देख्नुहुन्न, अब यो संस्थागत रूपमा चर्चा हुनुभएको यसको रूप आए छैन, यसको अर्थ के हो भने नेपाली कंग्रेसको ऐतिहासिकताको जुन पृष्ठभूमि छ, यसको नेतृत्व र यसले जुन मध्यमार्गी धार जुन लिएर हिँड्छ त्यसले के दिन्छ भने यसले कुनै पनि विषयमा दृढ़ भएर एक रूपमा चाहिँ आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो भने मुलुकलाई एउटा मियोको काम गर्छ भन्ने देख्छु, त्यो चाहिँ यो सम्मेलनबाट आओस् भन्ने हामी जस्तो बाहिर बस्ने सुभेक्षुकहरूको इच्छा हो।
2: उनी थिए राजनीति शास्त्री हरि शर्मा। अब एउटा प्रसंग संक्षेपमा, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21औं बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, फ्लाई दुबईको विमानलाई अपहरण गर्न प्रयास गरेको आरोप लागेका सह पाइलटले उक्त विमानलाई तेल अभिवको वेन गुरियन विमानस्थल वा अग्लो भवनमा दुर्घटना गराउने योजना बनाएका अमेरिकी र इजरायली समाचार विवरणहरूले जनाएका छन्। खबरहरूमा ती ओमानी नागरिक कुनै संगठित समूहसँग सम्बन्ध राख्ने भन्दा एक्लै चरमपन्थी गतिविधि गर्ने व्यक्ति रहेका भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
7: ती सहचालक हमाम अल हमामीमाथि यूएईमा सोधपूछ भइरहेको छ र इजरायलका प्रतिनिधिहरूलाई त्यसबारे अध्यावधिक जानकारी गराइएको छ। इजरायली संचार माध्यमहरूले छानबिनबारे जानकार स्रोतलाई उद्धित गर्दै ती सह पाइलटले क्याप्टेन स्मिथ मचारमाथि आक्रमणपछि आफूले उक्त विमानलाई इजरायली हवाई क्षेत्रतर्फ सामान्य उडान गराउन चाहेको र बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने सोच बनाएको उल्लेख गरेका छन्। त्यसपछि उनले उक्त विमानलाई विमानस्थल वा तेल अभिवको मध्यमा अवस्थित टावर ब्लकमा सन् 2001 अल कायदाले अमेरिकामा गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ। यूएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। ओमान एयरले उनको उग्रवादी दृष्टिकोण प्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक काममा लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्। पछि उनलाई फ्लाई दुबईले रोजगारी दिएको थियो।
2: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एक ओर मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामी सबैलाई भने बिदा दिनुहोस्। नमस्कार।
8: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
9: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
10: संचारको दुनियामा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल असोज 20 गते मंगलबार आश्विन कृष्ण एकादशी 6 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: कांग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव, बीपीके लाइनमा फर्किए गगन, 77 वर्षका छलनाथलाई अझै राजनीतिक तृष्णा, भोटेकोशी बाढ़ीका बेपत्ताको खोज तथा उद्धार स्थगन, जेएनजी आन्दोलनको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़यो र नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको दशैं आउँदैछ माटोमै दुर्गा मूर्ति बन्दैछ शीर्षकको शुभ समाचार।
0: नेपालगंजको विद्युत रोड नजिकै एउटा सानो टहरो छ, बाहिर दशैंको चहल पहल बढ़िरहेको छ। बजारमा किनमेल गर्नेहरूको भीड़ बाँकिन्दैछ तर टहरो भित्रको दृश्य भने फरक छ। त्यहाँ बिहानदेखि रातिसम्म माटो मुस्ने, बाँस बाँध्ने, पराल बेर्ने र मूर्तिमा रंग भर्ने काम चलिरहेको छ। भुइँभरि माटो, बाँसका टुक्रा, पराल र सुतुलीका डोरी छरिएका छन्। अधूरो संरचनाले विस्तारै दुर्गा भवानीको रूप लिँदैछन्। मूर्तिकारहरूलाई अहिले समयको हिसाब छैन। खाना खाने र आराम गर्ने समय अगाडि मूर्ति पूरा गरेर सम्बन्धित पूजा समितिलाई बुझाउने चिन्ता छ। दशैं नजिकै जाँदा उनीहरूको काम झन तीव्र भएको छ। नेपालगंजका स्थानीय मूर्तिकार अंकित मिश्र यही चटारोमा छन्। उनको कार्यशालामा तयार भइरहेका मूर्तिहरू हेर्दा लाग्छ माटोले कुनै निर्जीव वस्तुको आकार मात्र लिइरहेको छैन, कलाकारको कल्पना र मेहनतसँगै एउटा धार्मिक आस्थाले पनि आकार पाउँदैछ। मिश्रका अनुसार एउटा पूर्ण दुर्गा मूर्तिको सेट तयार गर्न सामान्यत 10-15 दिन लाग्छ तर दशैंमा माग धेरै हुने भएकाले मूर्ति बनाउने काम वैशाखदेखि नै शुरू गर्नुपर्छ। मूर्ति बनाउने काम मौसमी जस्तो देखिए पनि यसको तयारी महिनौ अघिदेखि गर्नुपर्छ। यो वर्ष मात्रै मिश्रले 40 दुर्गा मूर्तिको सेट निर्माण गरिरहेका छन्।
4: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाव।

सर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। एकातिर नीतिको पुनर्गठन, अर्कोतिर राजनीतिक संस्कारको रूपान्तरण। कांग्रेसको पन्ध्रौं महाधिवेशनमा प्रस्तुत गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनले पार्टीको के गर्ने र कसरी गर्ने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन्। भावी चुनावी गठबन्धन त्याग्ने र तल्लो तहलाई अधिकार सम्पन्न बनाउने घोषणा भइरहँदा केन्द्रीय समितिको आकार 297 सदस्य पुर्याएर नेता व्यवस्थापनको पुरानै शैली भने दोहोरिएको छ। सभापति थापाले राजनीतिक प्रतिवेदनको शुरूआत नै कांग्रेसले विगतमा गरेका कमजोरीको आत्मसमीक्षाबाट शुरू गरेका छन्। पछिल्ला दुई दशकमा कांग्रेस आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तामुखी बन्दै गएको गठबन्धन व्यवस्थापन, बागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको प्रतिवेदनमा स्वीकार गरिएको छ। विकल्पमा थापाले सम्मुनत नेपाल, सम्मानित नेपालीलाई राजनीतिक दृष्टिकोणको केन्द्रमा समेत राखेका छन्। थापाको प्रतिवेदनको महत्वपूर्ण पक्ष पार्टीभित्रको शक्ति र निर्णय प्रक्रियालाई तल्लो तहसम्म लैजाने प्रस्ताव हो। पार्टीको टिकट वितरणमा केन्द्रको एकाधिकार घटाउँदै सम्बन्धित तहले उम्मेद्वार छनौट गर्ने र पार्टी नेतृत्व चयनमा पनि प्रत्यक्ष मतदानको अवधारणा अघि सारिएको छ। यसअघि उम्मेद्वार तथा नेतृत्व निर्माणका लागि निर्वाचित जनप्रतिनिधिको कामको अनुगमनका लागि र उम्मेद्वार छनौटलाई तथ्य तथा अध्ययनमा आधारित बनाउने जस्ता संरचना समेत राखिएको छ। दुवै प्रतिवेदनमा कांग्रेसको पुरानो सत्ता केन्द्रित कार्यशैलीमाथि प्रश्न उठाइएको छ। शर्माले चुनावबाट प्राप्त जनादेशलाई 5 वर्षसम्म सरकार वा दलले आफू खुशी शासन गर्ने मौन अनुमति मान्न नहुने बताएका छन्। नागरिकले निर्वाचन बीचको अवधिमा पनि सरकार र राजनीतिक दलको निरन्तर मूल्यांकन गरिरहेको उनको निष्कर्ष छ। थापाको प्रतिवेदनले पनि कांग्रेसलाई केवल निर्वाचनको समयमा सक्रिय हुने संगठनबाट निरन्तर नागरिकसँग जोड़िने राजनीतिक संस्था बनाउनुपर्ने प्रस्ताव गरेको छ। त्यस्तै गठबन्धनलाई निरुत्साहित गर्ने नीति समेत स्पष्ट रूपमा अघि सारिएको छ। कांग्रेसले आफ्नै नीति, विचार र संगठनका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचनपछि आवश्यकता अनुसार सहकार्य गर्न सकिने नीति समेत अघि सारेको छ। त्यस्तै विश्वप्रकाश शर्माको प्रतिवेदनले भने कांग्रेसको ऐतिहासिक योगदानलाई अस्वीकार गर्दैन, बरू इतिहासलाई सम्मान गर्दै त्यसको राजनीतिक संस्कारलाई वर्तमान पुस्तासँग जोड्नुपर्ने तर्क गर्दछ। कांग्रेस लोकतान्त्रिक संघर्ष, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, समावेशिता र सामाजिक न्यायको आन्दोलनसँग जोड़िएको पार्टी भएकाले त्यसको इतिहासलाई वर्तमान कार्यशैलीसँग प्रमाणित गर्नुपर्ने शर्माले उल्लेख गरेका छन्। शर्माको प्रतिवेदनमा बीपी कोइरालाको विरासतलाई पनि नयाँ ढंगले व्याख्या गरिएको छ। कांग्रेसले बीपीको नाम दोहोर्याएर मात्र बीपीको विचार बोकेको प्रमाणित नहुने र उनको विचारलाई नयाँ पुस्ताको आकांक्षासँग जोड़नुपर्ने सन्देश समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। उपसभापति विश्वप्रकाश शर्माका अनुसार लोकतन्त्रले निश्चय नै बहुमतको शासन भन्छ, तर लोकतान्त्रिक संस्कृतिले केवल एउटा अधना नागरिकले माइतीघर मण्डलामा उभिएर मलाई अन्याय भयो सरकार भन्ने प्रेकार देखाउँदा राज्यले सुनेको सुनेन त्यो हेर्छ। परम्परागत परिभाषामा लोकतन्त्र भन्नु बोल्ने अधिकार थियो। आजको समयमा बोलेको सुनियो कि सुनिएन, सुनवाई भयो कि भएन, लोकतन्त्रको परीक्षण अब यसरी हुन्छ। त्यस्तै सभापति गगन थापाका अनुसार हामी बीपीको हलो ज्योति रहेको किसानको ऐतिहासिक प्रतीकलाई आत्मसात गर्दै आज हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवाको यथार्थलाई आर्थिक विकास नीतिको केन्द्रबिन्दुमा राखेका छौं, सभापति गगन थापाले भनेका छन्। कांग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद कंग्रेसको वैचारिक आधार हो नेपाली कंग्रेसका सभापति गगन थापाले आफ्नो प्रतिवेदनमा भनेका छन्। मूल्यमा निरन्तरता र व्यवहारमा परिवर्तन हुनुपर्छ। सभापति थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा आफ्नो वैचारिक धारमा कुनै बदलाव नआएको स्पष्ट सन्देश दिएका हुन्। आफ्नो संस्थापक सिद्धान्त प्रजातान्त्रिक समाजवाद भए पनि त्यसलाई परिमार्जन गर्दै लोकतान्त्रिक समाजवादलाई निरन्तरता दिएको छ। 25 सदस्यीय बन्यो पदाधिकारी नेपाली कंग्रेसले 15 महाधिवेशनबाट पार्टीको केन्द्रीय पदाधिकारीको संख्या बढ़ाएर 25 जना पुर्याएको छ। पार्टीभित्रको शक्ति सन्तुलन र नेता व्यवस्थापन गर्न पद थपिएको नेताहरूले बताएका छन्। एक वर्ष अघि भएको विशेष महाधिवेशनबाट समेत पदाधिकारीको संख्या बढ़ाएको कंग्रेसले यसपटक अझै थपेको हो। सभापतिमा गगन थापा निश्चित देखिए पनि अन्य पदमा भने तीव्र प्रतिस्पर्धा छ। कंग्रेसमा अब एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, 14 सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्। प्रवक्तालाई समेत पदाधिकारी मान्ने अभ्यास जोड्दा संख्या 25 पुग्नेछ। पार्टी नेतृत्वको प्रस्तावमा बन्द सत्रबाट यो व्यवस्था पारित भएको कंग्रेसले जनाएको छ। बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: सतहत्तर वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा खबर छ। प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उनीसँग संगठन चलाएको अनुभव पनि छ। तर अहिले उनीसँग न संसदको जिम्मेवारी छ न पार्टीको सर्वोच्च नेतृत्व नै। जीवनको 7.5 दशक पार गरिसकेका खनाल वामसँगै जाउँको अभियान शुरू गर्ने दिशामा छन्। वाम एकतालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाउने बाटोमा छन्। जीवनको उत्तरार्धमा उनले नयाँ कदम चालेका छन्। 77 वर्षीय खनालले सोमबार वाम एकतामा जोड़ दिँदै घोषणा गरे, समाजवादी जागरण अभियान। विज्ञान शिक्षकका रूपमा विद्यार्थीलाई पढ़ाउँदा पढ़ाउँदै वामपन्थी राजनीतिमा आकर्षित भएका हुन् खनाल। 6 दशक लामो राजनीतिक जीवनमा मन्त्री र प्रधानमन्त्री भइसकेका उनी उत्तरार्धमा पार्टीविहीन हुन पुगेका छन्। अहिले उनी कार्यकर्तालाई मार्क्सवाद र लेनिनवादको अध्ययनमा जोड़ दिइरहेका छन्। कम्युनिष्ट तथा वामपन्थी शक्ति विभिन्न समूहमा विभाजित र विशृंखलित छन् भने वृहत वाम एकता आजको आवश्यकता रहेको उनले बताएका छन्। तर खनाल नेकपा एमालेमा रहँदा होस् वा नेकपा एकीकृत समाजवादीमा छँदा होस् पार्टीभित्र सधैँ असन्तुष्ट भइरहे। 2006 चैत 6 इलाममा जन्मिएका खनाल 2023 वाम राजनीतिमा प्रवेश र मेची विद्यार्थी युनियनको अध्यक्ष बनेका थिए भने 2025 कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। त्यस्तै 2026 2046 पञ्चायतकालमा 5 पटक गरी 7 वर्ष जेल जीवन समेत खनालले बिताएका छन्। 77 वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: जेएनजी आन्दोलनका क्रममा भएका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका र दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको छ। सोमबार बसेको मन्त्री परिषदले पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। यो सँगै मुद्दा फिर्ताको प्रक्रिया अघि बढ़ेको हो। सरकारी अभिलेख अनुसार 33 जिल्लामा 1887 जना विरूद्ध 445 मुद्दा विचाराधीन छ। तीमध्ये केही प्रतिवादी फरार छन् भने केही थुनामा छन्, केही धरौटी तथा तारिखमा छुटेका छन्। राजनीतिक विरोधमा सहभागी भएकै कारण फौजदारी अभियोजन नगरिने भन्ने जेएनजीसँगको सम्झौतामा टेकेर मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको हो। पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले ती मुद्दाको प्रकृति अध्ययन गरी फिर्ता गर्न मिल्ने र नमिल्ने मुद्दा छुट्याएर सरकारलाई प्रतिवेदन बुझाएको छ। अघि बढ़ियो मुद्दा फिर्ता लिने प्रक्रिया शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: भोटेकोशी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त कोरिरहेका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्क विहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गरेपछि आफन्तहरू पीड़ामा परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अब पुननिर्माण र पुनर्स्थापनामा केन्द्रित हुने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति र प्राधिकरणको कार्यकारी समितिको सिफारिश तथा स्थलगत अवलोकनका आधारमा यस्तो निर्णय गरिएको बैठकले जनाएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले हजारौं घर, मानिस र अरबौंको भौतिक संरचना बगाएको छ। शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार बाढ़ीका कारण 5 जिल्लाका 7,570 निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भए। 8,317 घर परिवारका करिब 33,000 नागरिक विस्थापित भएका छन्। सबैभन्दा बढ़ी क्षति रसुवामा भएको छ, जहाँ 1,500 घर र नुवाकोटमा 1472 घरमा क्षति भएको छ। धादिङ लगायत तटीय क्षेत्र पनि प्रभावित भएका छन्। प्राधिकरणको पछिल्लो विवरण अनुसार 1456 जनाको शव फेला परेको छ भने 5,500 भन्दा बढ़ी मानिस अझै बेपत्ता छन्। 13,000 भन्दा बढ़ी नागरिकको जीवितीय उद्धार गरिएको छ। यसअघि असोज 14 गते गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा बसेको कार्यकारी समितिको 37 बैठकले अत्यावश्यक स्थानमा खोजी जारी राख्दै पुनर्स्थापनालाई प्राथमिकता दिने निर्णय गरेको थियो। सुरक्षा निकायले प्रभावित क्षेत्रबाट अब कसैलाई जीवित उद्धार गर्ने सम्भावना 99.99% नरहेको समेत जानकारी दिएका थिए। भदौ 10 गतेदेखि परिचालित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोलीको प्रयासको समीक्षा समेत गरिएको थियो। निर्णय अनुसार अति संवेदनशील र अत्यावश्यक स्थान बाहेक अन्य क्षेत्रमा नियमित उद्धारको सट्टा शव तथा संरचनाको पुनर्प्राप्ति कार्य समेत अघि बढ़ाइनेछ। 5,500 बेपत्ता रहेकै बेला सरकारले खोज तथा उद्धार स्थगन गरेपछि परिवारजनमा अन्योल बढ़ेको छ। यसले सरकारप्रति पनि जवाफदेहिताको प्रश्न उठाएको छ। भोटेकोशी बारी खोज तथा उद्धार स्थगन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र।